उम्रिएका छन्। बाढ़ीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँ लगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमा क्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ। अहिले त्यहाँ हेलिकप्टरको आवाज सुनिन्छ भने त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक सन्नाटामा छ। रसुवागढ़ीबाट बेत्रावतीसम्म भेटेकोशी र त्रिशुली नदी आसपासको भूगोलमा बाढ़ीले पुर्याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन। बाढ़ीले राज्यको नियमित पहुँचका आधारहरू, सड़क, पुल, संचार र आपूर्ति प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको छ। त्यस्तै सुरुङभित्र जीवन खोज्दै सेना भनेर अर्को खबर छ। बाढ़ीपछि उद्धार टोलीको सबैभन्दा कठिन चुनौती मध्ये एक बनेको छ जल विद्युत आयोजनाका सुरुङमा थुनिएकाहरूको उद्धार। त्रिशुली थ्रिए आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको आशंका गरिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा 40 देखि 50 जनासम्म मानिस रहेको अनुमान गरिएको छ। उद्धार टोली सुरुङमा पुग्ने र ब्रेक थ्रू गर्ने प्रयासमा लगातार खटिएको छ। सुरुङको अवस्थाका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाहिर नदीले बाटो काटेको छ, भित्र सुरुङले मानिसको बाटो रोकेको छ। बीचमा उद्धार टोली जीवन खोजिरहेको छ, समय भनी निरन्तर बितिरहेको छ। हेलिकप्टरको आवाजले मात्रै भंग गर्छ सन्नटा। रसुवागढ़ीदेखि बेत्रावतीसम्म मृत्युको मौनता, बस्ती बगरमा परिणत, सड़क दुई गाउँ नाकाबन्दीमा लगायतका उपशीर्षकमा उद्धार कर्मी बाहेक मानिस छैनन् रसुवागढ़ीमा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।

0: सर एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाईपुक्स हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा हाल रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ। हिम पहिरो हिमताल हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायदेखि सड़क पुल र जल विद्युत आयोजनासम्म जोखिममा रहेको विज्ञहरूले बताएका छनृ।
3: नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी हिम बाढ़ी प्रभावित क्षेत्रमा 5,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ। रेडक्रसका अनुसार त्रिपाल 2,000 थान कम्बल 1,000 थान म्याट्रेस 1,000 थान डोरी 600 थान मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने लगायतका सामग्री 5,000 किट सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकिएको छ।
2: भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ। अर्थ मन्त्रालयले आगामी बिहिबारसम्म त्यस्तो विवरण ल्याउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले बिहिबारसम्म बाढ़ीपछिको आर्थिक घाटाको सम्बन्धमा ऱ्यापिड एसेसमेन्ट प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताएका छन्।
3: दोलखाको गौरीशंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएको साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरनमा जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि 3 दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छाडेको हो।
2: तातोपानी नाका गत 31 असारदेखि पूर्ण रूपमा बन्द थियो। कोरोला नाकाको बाटो लामो र असहज भएकाले धेरै व्यवसायीले रसुवा भन्सारबाट व्यापार गरिरहेका थिए। कन्टेनर छुटाउन सयौंको संख्यामा व्यापारी कारोबारका लागि रसुवा पुगेका थिए। उनीहरू त्यही भएका बेला भोटेकोसी बाढ़ीले वितण्डा मचायो। बाढ़ी आएको 5 दिन बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी कर्मचारी र चालक सम्पर्कविहीन छन्। भन्सार कर्मचारी 15 जना सम्पर्कमा छैनन् भने 300 भन्दा बढ़ी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान गरिएको छ।
3: चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल पनि खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ।
2: बाढ़ीबाट प्रभावित नागरिकको खोज तथा उद्धार तत्कालीन राहत र पुनर्स्थापनमा सहयोग पुर्याउन आयो।

0: उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम किओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। मंगिर 2075 काठमाण्डुको हायत होटलमा युनिभर्सल पीस फेडरेशन यूपीएफले आयोजना गरेको एशिया पेसिफिक सम्मेलनमा हानले सहभागीहरूलाई होली वाइन खुवाएकी थिइन्।
1: नेपाली खबरमा अब खेल खबर। अर्जेन्टिनी महान खेलाड़ी लियोनल मेस्सीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। मेस्सी अहिले अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। उनी त्यहाँ 2028 अनुबन्धित छन्।
0: अब विचार विश्लेषणको पालो, विपत्ति विरूद्ध सामूहिक एकता शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्रमा छापिएको छ। भोटेकोसी बाढ़ीपछि संसारभरका नेपालीको आँखा रसाएको छ, मन भारी भएको छ। अप्ठ्यारोमा संसारभरका नेपाली एक ठाउँमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ। सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्यो भने मात्र नेपालीको पहिचान सुरक्षित हुनेछ, राष्ट्रियता पनि बलियो हुनेछ। निर्देशित चरित्रलाई प्रधान ठान्नेहरू अप्ठ्यारोमा खेल्ने प्रयास गर्छन्, सरकारले गरेका हरेक कामको विरोध नै गर्छन्। ती निर्देशित चरित्र विरूद्ध हामी एकजुट भएर विपत्तिको पार लगाऊ।
1: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: It's 6 AM अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 16 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 1 तारीक भदौ कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान।

0: पाइपिंग सोल्युसन्स।
1: कायाकैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै, बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
1: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्योल, बाढ़ी पीड़ित सँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या, नआतिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
3: तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय दिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
2: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारवाही हुने।
1: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढ़ी देखिने अध्ययनको थहर।
2: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन सखर बर्सिम छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढ़ीले हजारौंको खुशी मात्र बगाएको छैन, कयौं परिवारलाई लास र सासको दोष आँधमा ल्याएर पछारी दिएको छ। बाढ़ीले सड़क सञ्जाल छेदविच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन्। सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ, तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ। आजको अन्नपूर्ण पोस्टले लेखेको छ, बाढ़ीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन्। सम्पर्क दिन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आस बोकेर कयौं परिवार 5 दिनदेखि अस्पताल परिसरमै भौतारिरहेका छन्। भोटिकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ। बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोङदिम्मो गाउँपालिकामा दैनिक उपयोगी वस्तु, औषधि र बत्तीका लागि सोलर प्यानल, ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन्। रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच संघीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढ़ेपछि पालिकालाई जिम्मेवारी दिएको छ। हिजो रसुवाको धुन्चेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो।
2: यसैबीच भोटे कोशी र त्रिशुलीमा बाढ़ी गएको छैठौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन। हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकोमा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन। विभिन्न जलविद्युत परियोजनाका सुरुङमा 500 हाराहारीमा व्यक्ति फँसेको रिपोर्ट छ। माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशुली 3A को सुरुङमा पानी भरिएको भेटिएपछि सोचे जस्तो प्रगति हुन सकेन। लाङटाङमा सुरुङको 65 मिटरसम्म पुगेको उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ़न नसकेपछि फर्किएको छ। अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन। बाढ़ीका कारण केरूङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल शुरू भएको छ। केरूङमा रहेको नेपाली मध्ये तत्काल 40 जनालाई तातो पानी नाकाबाट नेपाल ल्याउने तयारी ल्हासाको नेपाली महावाणिज्य दूतावासले अघि बढ़ाइएको खबर पत्रिकामा छ। यस्तै एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्क विहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
1: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन्। कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य अन्यलमा परेको छ। बाढ़ी प्रभावित क्षेत्रमा कति बालबालिका सम्पर्कविहीन छन्, कतिको ज्यान गयो र कति उद्धार गरिए भन्ने तथ्याङ्क अहिलेसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढ़ीबाट 17,000 बालबालिका प्रभावित छन्। युनिसेफकी प्रतिनिधि एलिस अंगुलाले जारी गरेको विज्ञप्तिमा एउटा तथ्याङ्क उल्लेख छ। उहाँका अनुसार बाढ़ीबाट बचेका बाल बालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढ़ी प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र, वैकल्पिक सिकाई सामग्री र बाल बालिका तथा शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बाल बालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बाल बालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान, दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बाल बालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
6: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ितहरू भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धार कठिन बन्दै अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार, झण्डै 4,000 जना सम्पर्कविहीन, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने, बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीबाट प्रभावित मानिसमा दर त्रास जस्ता मनोसामाजिक समस्या देखिन थालेको छ। अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्य कर्मीका अनुसार बाढ़ी पीड़ितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले परामर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित मानिसमा दर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढ़ीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित क्षेत्रका मानिसमा डर त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1,000 प्रभावितमा डर त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढ़ी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारी का आधारमा उनीहरूमा डर त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढ़ी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ। केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढ़ेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढ़ाउने भन्ने चिन्ताले मानसिक पीड़ा र असहायपन बढ़ाउन सक्छ। साथै महेश केवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
8: यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा अत्यन्त गहिरो र पीड़ाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, उसलाई दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिवटा सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म परिवारसँगै भइदिएको भए कठिनाईमा म उहाँहरूको हात चुमाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुन सक्छ। हाम्रो सुन्दर समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसरी बाँकी राखेको छैन। यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछिल्लो महसुस नगर्नु होला, यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नोलाई पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
9: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
8: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि सुरुवात गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरुरी छ भने त्यो सम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिवटा सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो

0: व्यवसायका प्रतिनिधि बीच भएको छलफलले तत्कालका लागि उपत्यका भित्रिने गाड़ीलाई त्रिभुवन राजपथ र बाहिरिने गाड़ीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न, एलपी ग्यास, चिनी, दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाड़ीलाई प्राथमिकताका आधारमा संचालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपूर्ति जन्य गाड़ीलाई त्रिभुवन राजपथ नौबिसे दामन इटौड़ा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाड़ीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाड़पर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाड़पर्वको समय बढ़दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढ़ाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढ़ाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्नेछ। बजार अनुगमनको क्रममा हिजो अस्ति जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कार्यवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ।
1: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा बोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट, धादिङ, गोर्खा र रसुवा। पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको

0: संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दूध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीपछि धेरै किसानले दूध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीड़ा त छँदैछ, त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको छ। बाढ़ीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन, तर पशुपालनको आधार मानिने दाना दूध र बजारको चक्र भने बाढ़ीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा खटाएका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तरगया कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैनन्। सड़क अवरूद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन् तर दाना पुर्याउने गाड़ी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन् तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अपसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
0: अब खेल खबर। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको वहाँ उनको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। अहिले नुवाकोट, धादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। कास्कीको मोरी खोला, काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्गी नदीमा जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: बाढ़ीमा सम्पर्कविहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया शुरू गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमूना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमूना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनु भएको छ।
1: भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 3 जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
0: दोलखाको गौरी शंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्।
1: काया कैरनमा अब पालो उखानको।
0: पर्खिन गाह्रो, सहन साह्रो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिदै। बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने
1: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल, बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या, नातिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव,
0: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कार्यवाही हुने,
1: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेशनका लक्षण बढी,
0: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढ़ी आएको ठाउँमा गिद्धको आकृति भएका एकथरी मान्छे सिलिण्डर तान्दैछन् अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिण्डर मात्रै, मैले त सुनै लुस्न भ्याए। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचना र खबरमा मात्र विश्वास गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 64। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154994, 98126772 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
9: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
8: ल त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि।
9: सब थोक त्यहीबाट हुन्छ त।
8: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै
0: इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
10: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
11: सबै इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो माधी नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा, मोबाइल 9841991081 र 9869683333।
0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: जहाँ जान लाग्नुमा तपाईँले थ्रो लर्को लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँ जस्तो युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता यति पैसा त यही पनि कमाइन्छ
1: गाई त पाल्यो भने तिन वर्षसम्म तर के गर्नु ब्याउँदै बिहान बाबाजीले केही गरे पनि नहुँदो रहेछ त्यही गरेर विदेश जानु लाग्यो

0: महिलामाथि आपवाद गर्ने बात लाग्दैन।
1: पुलिस थानामा लग्न पर्ने नि
2: हजुर हुन्न, मलाई पुलिस

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर प्याली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 029572208 9841259969, 9842052496, 9841993686 र 9842076778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने,
3: लाखे सल्लाह दिएर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया सानुमाया शेर्पा पाँच कपुर नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँच कपुर नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन फाबिन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बू विजय 5 खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ।

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदा झै आजका बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमिता याखा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। विशेष गरी व्यवसायलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन पनि गर्नुभएको छ। जस मीडिया प्रेमी साथीहरूले यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी व्यवसायमा हाम्रो जम्मा 20 जना मीडिया प्रेमी साथीहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइस साथीहरू यति बेला के गर्दै हुनुहुन्छ, कता कता कुन कुन अवस्थामा हुनुहुन्छ, होइन यति बेला कतिपय साथीहरू सुतिराख्नु भएको होला, कतिपय साथीहरू यति बेला उठेर कामतिर व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बारीतिर घाँस काटिदिनुहुन्छ होला भने कतिपय साथीहरू घरमै खाना बनाउँदै हामीलाई सुनिराख्नु भएको होला। जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ यति बेला कनपुरतिरको मौसममा घाम लाग्न सकेको छैन, बाहिर एकदमै चिसो छ, धुम्म धुम्म परिरहेको छ, तपाईँहरूकोतिर कस्तो छ त्यो पनि जानकारी गराउन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथी दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म यो 1 घण्टाको अवधिभर तपाईँले सुन्दै आउनुभएको छ र आजको बसै पनि म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रमकै साथमा छु, कार्यक्रमकै साथमा उपस्थित भइसकेको छु र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूले विशेष शुभकामना सन्देश राख्नु पर्दाखेरि पहिला तपाईँ यति बेला सुन्दै हुनुहुन्छ भने तपाईँले हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइनमा फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। तपाईँहरूले सहभागिता जनाउने नम्बर 9840668623 को लाइन सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी यदि तपाईँ फेसबुक अडियो लाइभबाट सुन्दै हुनुहुन्छ भने अडियो लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, तपाईँले त्यहाँबाट पनि आफ्ना विशेष शुभकामना सन्देश सम्बन्धी लेखेर पठाउनुहोला। तपाईँहरूको ती कमेन्टलाई पनि व्यवसायमा म छोटोमा भए पनि वाचन गर्ने नै छु र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनु पर्दाखेरि आज भदौ 16 गते मंगलबार जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, नयाँ कामको थालनी गरिदिनुहुन्छ कार्य सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेखिदिनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना र तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौं रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, तपाईँको आफ्ना विशेष शुभकामना सन्देश सम्बन्धी मात्रै हामीले व्यवसायमा फोन गर्नुहोला। साथीहरू सम्झनको लागि चाहिँ तपाईँहरूले व्यवसायमा फोन गर्नु पाउनुहुने छैन किनकि हामी कार्यक्रमको नियमभन्दा बाहिर पनि नजाउँ, होइन कार्यक्रमको नियमभित्रै रहेर हामीले नियमको पालना गरौं तपाईँहरूलाई म यही भन्छु। र अब पनि चाहिँ कार्यक्रमको आरम्भमा म एकदमै मिठो देशभक्ति गीत राख्दैछु, शक्ति देउहे शिव वीरेन्द्र श्रेष्ठको आवाजमा रहेको एकदमै मिठो गीत छ। यो गीत तपाईँहरूकोमा पहिलो सांकेतिक कोशीली तपाईँहरूमा राख्छु, गीतपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, देशभक्ति सङ शक्ति देव फेसी बबलको गीत थियो। गीत पश्चात पुनः स्वागत छ र अब भने चाहिँ म ढिला गर्दिनँ व्यवसायमा, तपाईँहरूसँग फटाफट कुराकानी गर्नेछु र यति बेला म ढिला गर्न नगरिकन म फोन लाइन तर्फै लाग्छु। आजको लागि फर्स्ट टेन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
1: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खातबारी छ, तल्लो पाङ्ठाबाट तीर्थराई बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ है त हजुरलाई। हजुर ल सुन्छ, अनि के छ हाम्रो तीर्थजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ नाना, यतिखेर चाहिँ कार्यक्रम सुन्दैछु भन्नुपर्छ, तर त्यस्तो उस्तै हो। अनि के छ तपाईँको खबर सुनाउनुहोस्।
0: हजुर मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसम चाहिँ बाहिर अलिकति चिसो चिसो छ होइन, पारिपट्टि त पानी सिमसिम पानी पनि परिरहेको अवस्था जस्तो छ, एकदम मौसम चाहिँ यस्तो चिसो चिसो नै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: हुन्छ, शुभ सन्देश कार्यक्रममा सब शुभ सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल चाहिँ तपाईँलाई लगायत रेडियो हो टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र के साथीहरूलाई शुभ सन्देश राख्नु पर्दाखेरि, सर हुनुहुन्छ सुरज राय तुम्सा, मिडिया प्रेमी निमी शेर्पा, मिडिया प्रेमी रायनी शाह, सानुमाया शेर्पा, सपना मकान तामाङ, बहिनी चन्द्रमाया तामाङ, अनि रिमा थामी, अञ्जना बाइङ राई, पूजा लोकन्द्री लगायत साथीहरू धेरै हुनुहुन्छ, नाम छुटेको साथीहरू र जसले जुन दिन माध्यमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट भेटिन्छु। हस्त नमस्ते, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई खातबारी छ तल्लो बाङ्ठाको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना साथी ब्याक टु ब्याक आइसक्नु भएको छ, लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते। हेलो गुड मर्निङ नमस्ते। हजुर हजुर शिवारो गुड मर्निङ नमस्कार, कार्यक्रममा स्वागत छ भन्दा पनि साथी व्यवसायबाट फोन डिस्कनेक्ट भयो उहाँको। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो नमस्ते।
2: गुड मर्निङ नमस्कार।
0: हजुर गुड मर्निङ नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट बोल्दै हुनुहुन्छ कल्पना राई, कार्यक्रममा स्वागत गरे कल्पनाजीलाई। हजुर हजुर ल सुन्छ, अनि के छ तपाईँ यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि प्रोग्राम सुन्दै घाँस काट्नु जानु भएको छ है? हजुर हजुर ल, अनि घाँसको बारी पुर्याउनु भयो कि भएको छैन हजुरले? हजुर भनेपछि एकदमै अब भर्खर भर्खर जानुभएको, घाँसको भारी पुर्याउनु भएको छैन? हजुर हजुर ल, एकदमै कल लाग्यो, अब सुर्ता नलिनुहोस्, अब कल लागेपछि ढङ्गसँगले एकदम कार्यक्रम सुन्दै यता घाँस काट्दै होइन। हजुर हजुर ल सुन्छ, आउनुभयो कार्यक्रममा कल्पनाजी, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लगाउन त।
2: अनि आज

0: आफ्नो बहिनी भन्न चाहन्छु। अनि बहिनी टिचार हाम्रो फुलमा शुभको एक शुभकामना गर्दै यो नेटमा प्रकोनालाई शुभ रहोस् आज दिन भन्न गए ल नमस्कार।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग बसुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर रा, यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई पनि अन्यार गर्छु। हेलो नमस्ते
2: दिदी दर्शन।
1: हजुर दर्शन, कार्यक्रममा स्वागत गरे है त हाम्रो साथी स्काई नवीन।
0: शुभ रहोस् आज दिन भन्न गए ल।

0: छु। मौसम भन्नुपर्दा शीतल शीतल छ, हावा लागिरहेको छ अहिले बिहान चाहिँ। अब दिउँसो कस्तो हुन्छ, अब गर्मी ठाउँ हो, अब दिउँसो घाम लागेपछि गर्मी त केही बढ्छ।
1: हजुर हजुर, एकदमै ठिकै छ, राम्रै रहेछ मौसम, शीतल शीतलै रहेछ होइन। हजुर, यता पनि मौसम शीतलै छ, सम्भवतः बाहिर यति बेला पानी पनि पर्न सक्छ होइन। ठ्याक्कै म अहिले बाहिरको अवस्था चाहिँ भन्न सकिनँ, पानी चाहिँ परेको छैन, एकदम धुम्मधुम्मै छ होला जस्तो लागेको छ है मलाई चाहिँ। हजुर ल, हुन्छ, आइपुग्नु भएको छ कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लगाउन त।
0: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत अरुण एफएम अल युनिटलाई शुभ बिहानी भन्न चाहन्छु। बाँकी पल शुभ रहोस्, काले सफलताको मंगलमय शुभकामना। अनि काले सफलताको शुभकामना एक दुई साथीहरूलाई भन्नुपर्दा, आगामी जन दिनमा 20 गते जन्मदिन मनाउँदै हुनुहुन्छ आशिष, के अरे राजेश कुमार माझी, उहाँलाई अग्रिम जन्मदिनको शुभकामना। अनि कार्य सफलताको शुभकामना गर्नुपर्दा आशिष नायक, सुनि लिम्बू, मनकुमारी कान्छी कुलुङ लगायत राजु कटुवाल, यो बेला जो जतिले कार्यक्रम सुन्दै हुनुहुन्छ सबैलाई शुभ बिहानी भन्दै बिदा हुन चाहन्छु।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग पनि मनसुटे मोरङबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
2: हेलो,
1: गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। हुनुहुन्छ, ओहो ल, किन यसरी साथीको कल डिस्कनेक्ट भइरहेको छ यति बेला? अर्कोजना मित्र हुनुहुन्छ, हेलो, नमस्ते।
3: नमस्कार, गुड मर्निङ।
1: हजुर, सेवारू नमस्कार, गुड मर्निङ, सुमी लिम्बू बोल्दै हुनुहुन्छ है?
3: हजुर,
1: अघि पनि तपाईँको कल डिस्कनेक्ट भएको जस्तो लागिरहेको थियो। हजुर हजुर, ल, एकदमै कहिले काहीँ नेटवर्कले नि के गराउँछ गराउँछ, समस्यै गराउँछ होइन। हजुर ल, हुन्छ, अनि के गरिदिनुहुन्छ यो समयमा?
3: अहिलेको समयमा चाहिँ खाना बनाउने तर्खर गर्दैछु।
1: हजुर, भनेपछि खाना बनाउने तर्खरमा हुनुहुन्छ?
3: हजुर
1: ल, एकदम मजाले बनाएर खानुहोला, अनि कार्यक्रममा नि आइपुग्नु भयो, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
3: शुभकामना शुभेच्छा हजुरलाई, प्राविधिक मित्रलाई शुभ दिन। त्यस्तै गरी आशिष नयन बस्ने, ढकाल धर्मराज, जन्मदिनको तयारीमा रहनुहुने राजेश कुमार माझीलाई माटीमा ह्याप्पी बर्थडे टु यु, यात्राको क्रममा रहनुहुने अन्तिम सबैलाई यात्रा सबै शुभकामना, शङ्कर ढकाल लगायत सबैजनालाई आजको दिन शुभ दिनुहोस्, अनि वरुण चन्तालीलाई पनि शुभ दिन भन्दै हजुरलाई नमस्ते।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू, तेह्रथुम बाटो हुनुहुन्थ्यो, सुमीजीसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
4: गुड मर्निङ, नमस्ते।
1: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को
4: बोल्दै
1: हुनुहुन्छ? हजुर, सरिना गुरुङ, मोरङ काने पोखरीबाट। तपाईँको नि अगाडि फोन डिस्कनेक्ट भएको थियो? हजुर, मैले ठ्याक्कै किनिरहेको, तर तपाईँको कारणवश फोन डिस्कनेक्ट भयो। अनि के गर्दै हुनुहुन्छ व्यवसायमा? हजुर, भनेपछि कार्यक्रम सुन्दै गरेपछि काममा व्यस्त हुनुहुन्छ है?
4: हजुर,
1: ल, हुन्छ।
4: विशेष गरी राजा जन्मदिन मनाउँदै हुनुहुन्छ, जन्मदिनको लागि शुभकामना, ह्याप्पी बर्थडे, साथसाथै कार्यकर्ताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि जति पनि साथीहरू रेडियो सुनेर बसिराख्नु भएको सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु, अनि बिरामी हुनुहुन्छ शिक्षक प्रसाद श्रेष्ठलाई शीघ्र स्वास्थ्यको कामना।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सरिना गुरुङ, मोरङ काने पोखरीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
5: नमस्ते।
1: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को
5: बोल्दै
1: हुनुहुन्छ?
5: हजुर,
1: बोल्दैछु कमला घले, काठमाडौँबाट। के छ हाम्रो कमलाजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
5: मेरो खबर एकदम ठिक छ, यतिखेर प्रोग्राम सुनेर बसिरहेको भनौँ न।
1: हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ। हजुर हजुर, ल, एकदमै अहिले पछिल्लो समय कमला घरले चर्चितै हुनुहुन्छ मिडियामा, नत्र भने त हराइसकेको मान्छे होइन र?
5: होइन
1: होइन, यस्तो नि त होइन कि, अब अस्ति पनि आउनु भएको थियो, यो पछिल्लो समय निकै आउँदै हुनुहुन्छ, बाक्लो पातलो बाक्लो पातलो, त्यस्तै टाइम मिलाउँदै मिलाउँदै पनि त
5: फेरि फुर्केर दुई दिन बाटो हरायो भने
1: होइन, त्यसरी हराउनु नपाई, हराउनु नपाई होइन, अब आइसकेपछि आए

0: नि हो नि त, त्यो बिचमा हराउने त कुरै हुँदैन नि त। हजुर हजुर, ल हुन्छ नि, आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: अनि भोजपुर कुनतिर रहनुहुने गर्छ अनि विभिन्न कला गरेर पनि शुभ दिन माया सम्झना भन्न चाहन्छु। अनि साथीहरू धेरै हुन्छ, निमा शेर्पा, प्रवीण मगर, माना सुनि सुनिता, भाजी सुन्दा कुलुङ, सुखी अङ्कला, जिम्मा सिन्धु, निजी कानु कमला,
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला कमला गले भोजपुर गर्वै हाल यति बेला काठमाडौँ बाटो हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर
2: हजुर, गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सभा पोखरीबाट सम्झना रुङबाङ। कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर, ल अनि व्यवसायमा के गर्दै हुनुहुन्छ हाम्रो सम्झनाजी?
1: म चाहिँ अब धान गर्न जानु आँटेको भन्नुपर्छ।
0: हजुर, भनेपछि धान गर्न जानु आँट्नु भएको? हजुर, ल एकदम राम्रोसँगले जानु होला। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न त।
1: साथीलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि शुभकामना भन्न चाहे। अनि भाइ चाहिँ यात्रामा छ, भाइलाई चाहिँ यात्रा सफलताको शुभकामना, राम्ररी जाऊ भन्न चाहे। अनि भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ सुधीर कुमारी रुम्बाङ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहे। अनि कार्य सफलताको शुभकामना सन्देश सुनु है। अनि अहिलेको समय रेडियो सुनेर बस्नु हुने सम्पूर्ण साथीहरूलाई शुभ दिन, कार्य सफलताको पनि शुभकामना भन्दै जान्छु। टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सम्झना रुङबाङ सभा पोखरीबाट हुनुहुन्थ्यो, उहाँसँग छुटे। यति बेला फेसबुकहरू लाइभमा पनि धेरैवटा कमेन्टहरू मैले देखिरहेको छु, ती कमेन्टहरू पनि व्यवसायमा म लिनेछु। यति बेला रञ्जना बाइङ राईले लेख्नु भएको छ, हेलो गुड मर्निङ सिस, म पनि सुन्दैछु शङ्खुवा सभा मकालुबाट, रञ्जना बाइङ राई हो, अनि के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म सन्चै छु, म त बिरामी भएर गाह्रो छ मलाई भन्नुभएको छ। ल हुन्छ, आफ्नो ख्याल गर्नुहोला तपाईँले पनि। त्यसै गरी यति बेला रोमन मोक्तान तामाङले शुभ दिन ओल भन्नुभएको छ। भावना मगरले हेलो गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु इन्डियाबाट हो, मिस यु ओल भन्नुभएको छ। मनको साथी जीवन कार्कीले हजुर गुड मर्निङ पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी? सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी जीवन कार्की हो, सम्झना छ सबै सबै साथीहरूमा भन्नुभएको छ उहाँले पनि। अश्नि सोताङले मिस यु ओल भन्नुभएको छ। रिमा थामी हुनुहुन्छ, रिमाजीले पनि यति बेला लेख्नु भएको छ, भन्दा पनि उहाँको कमेन्टलाई मैले हेर्दै थिएँ तर कारणवश केही कमेन्ट हराउँदैछ, म फेरि पनि उहाँको कमेन्टलाई हेर्ने कोसिस गर्नेछु। हेलो सेवारो दिदी, के छ खबर, सन्चै हुनुहुन्छ? अनि चनपुत्र कस्तो छ मौसम भन्नुभएको छ, मैले चनपुत्रको मौसम जानकारी गराएँ अघि नै, होइन एकदमै धुम्म छ, सम्भवतः पानी पनि पर्न सक्छ, होइन एकदम पारिपट्टि चाहिँ पानी परेको जस्तो देखिरहेको छ। अनि त्यसले उहाँले लेख्नु भएको छ, यतातिर त पानी पर्ला जस्तो भइरहेको छ, अनि विशेष जन्मदिनको शुभकामना छ छोरी जानुका थामीलाई, अनि र सबै सबैमा शुभ दिन भन्दै छुट्टिन्छु है, बाई बाई भन्नुभएको छ। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
3: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: निमा शेर्पा काठमाडौँबाट।
0: हजुर निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो निमाजीको खबर खबर?
3: खबर सबै ठिकै छ, राम्रै छ।
0: हजुर ठिकै छ, राम्रै छ। यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि सुति नै राख्नु भएको छ, अलिकति अस्वस्थ हुनुहुन्छ है? ल आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
3: हुन्छ, सर्वप्रथम हजुरहरूको लागि नै शुभ दिन, कार्य सफलताको शुभकामना भन्न चाहन्छु। अनि राजेश कुमार माझीलाई शुभ दिनको अग्रिम शुभकामना, अनि त्यस पछाडि रञ्जना बाइङलाई केटो छन्, अनि धेरै धेरै साथीहरू हुनुहुन्छ, सबै सबै साथीहरूलाई शुभ दिन, कार्य सफलताको शुभकामना है, सबै भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट। यति बेला कमेन्टलाई नै म हेर्नेछु। तीर्थराई हुनुहुन्छ, गुड मर्निङ सुमिता नाना, म खाँदबारी छ तल्लो पाङ्ठाबाट तीर्थराई हो, सुन्दैछु है, बाई बाई भन्नुभएको छ। सूर्य लामा हुनुहुन्छ, गुड मर्निङ अल, मिस सूर्य लामा भन्नुभएको छ। चन्द्रमाया तामाङले लेख्नु भएको छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ। हजुर गुड मर्निङ, म पनि सुन्दैछु है, यता पाँच कमनबाट चन्द्रमाया तामाङ हो। उहाँले लेख्नु भएको छ, सबै सबै साथीहरूमा शुभ दिनको कामना भन्दै जान्छु ल। नमस्ते, बाई बाई भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर, मन कुमारी कान्छे पुलुङ तामकोबाट बोल्दै हुनुहुन्छ। कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर हजुर, ल सुन्छ। अनि के छ यति बेला, के गर्दै हुनुहुन्छ? बिहानीको बसाइ छ? हजुर, भनेपछि कोदो गर्दै हुनुहुन्छ? ल, एकदम मजाले राम्रोसँगले कोदो गर्नु होला, हामीले पनि सुन्दै हुनुहुँदो रहेछ। अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न त। हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मन कुमारी कान्छी कुलुङ शङ्खुवा सभा तामकोबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, नमस्ते, गुड मर्निङ। हजुर
4: नमस्ते।
0: हजुर नमस्ते, गुड मर्निङ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट पवित्र राई भन्नुभयो। हजुर, के छ नि हाम्रो पवित्रजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, बसिराख्नु भएको छ है? हजुर, ल हुन्छ, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। पवित्रजी, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ न त। हजुर, ल नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पवित्र राई, भोजपुरबाट हुनुहुन्थ्यो। उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश सबै सबै साथीहरूमा राखेर छुटिसक्नु भएको छ। र अब भने चाहिँ तपाईँहरूको गल्ला म एकछिन एकछिन थाती राख्दै राख्दै म एक दुईवटा कमेन्ट लिन्छु, कमेन्ट पछि म फेरि गीततर्फै लाग्छु। यति बेला ढकाल धर्मराजले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज वीरतमोट झापा वीरतमोट उहाँको कमेन्ट म हेर्दैछु। दुबईबाट कार्यक्रम सुन्दैछु है। आज जन्मदिन मनाउनु हुने झापाका साथी खेम चौलागाई सन्देश र मोरङकी साथी दीपिका धिमाललाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पाले पनि यति बेला, हेलो, गुड मर्निङ, नमस्ते, म पास खबर नार्चेङ खुरुङबाट, मिडिया प्रेमी निमु शेर्पा हो, मिस यु दिदी सानुमाया शेर्पालाई भन्नुभएको छ। र सबैमा शुभ दिन, प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी यति बेला विवश हुनुहुन्छ भविष गौतम हुनुहुन्छ, भविषजीले पनि यति बेला, हेलो सुमिताजी, के छौ खबर भन्नुभएको छ। मेरो खबर सबै ठिकै छ, राम्रै छ। अनि उहाँले लेख्नु भएको छ, अनि र साथीहरू जना साथी उहाँले लेख्नु भएको छ, र सबै साथीहरू र सबैजना साथीहरू रेडियो सुनेर बस्नु हुने सबैमा आजको दिन शुभ रहोस् भन्दै गएल भन्नुभएको छ। सलिना शेर्पाले पनि सुन्दैछु है भन्नुभएको छ। सिम्पल सरिना हुनुहुन्छ, उहाँले पनि कमेन्ट गर्नुभएको छ, उहाँको कमेन्टलाई पनि म हेर्नेछु। तर भन्दा पनि आज किन एकदमै कमेन्ट हेर्नु गाह्रो गाह्रो भइरहेको छ मलाई। लेख्नु भएको छ, हेलो, गुड मर्निङ, नमस्ते सिस्टर, के छ खबर भन्नुभएको छ। मेरो खबर ठिकै छ, मोरङ कानीपोखरीबाट सरिना गुरुङ हो, ह्याप्पी बर्थडे टु यु। उहाँले लेख्नु भएको छ, ह्याप्पी बर्थडे टु यु आना एबीसी, आना बीसी अनि उहाँले लेख्नु भएको छ, गुड डे राजघले लगायत सबै सबैमा भन्नुभएको छ। एलसना कुलुङले पनि गुड मर्निङ अल भन्नुभएको छ, थ्याङ्क यू सो मच। र अब पनि कार्यक्रमको यो बसाईमा म दोस्रो सांकेतिक कोशीले एकदमै मिठो देशभक्ति गीत नै रहेको छ, गीत राख्छु। गीतपछि म छोटो विश्राम राख्नेछु, विश्रामपछि म फेरि फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देशलाई सुन्दै रहनुहोला।

0: स्मिथ वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 6 26 33 9 64 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
3: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
2: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
3: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
2: धन्यवाद दादा, म अहिले नै गइहाले।
3: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भू कटवाल, सम्पर्क नम्बर 98 4 21 50 6 00।
2: खराङ सम्पर्क सञ्जीव कटवाल 98 16 35 48 40।
3: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98 4 00 69 7 82।
4: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीँबाट जाने
4: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5 51 0 94, 98 12 36 77 42, र व्हाट्सएप नम्बर 97 0 54 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
8: के कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
9: ल ल आमा, म तू गए तू आए,
8: होइन आजै आइपुग्छस् र।
9: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
10: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साक्य टेलिफोन नम्बर 0295701 28 मोबाइल नम्बर 98525 4141

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ नेक बेसीको ध्वनि रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ, सुनिराख्नु भएको छ भने सँगसँगै हाम्रो पात्र नेपाली एप र हाम्रो फेसबुक लाइभबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको साथै दिन शनिबार बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्दै आउनु भएको छ। यो एक घण्टा अवधिभर हामी तपाईँहरूसँगै कुराकानी गर्छौं। यो बसाईमा तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरूलाई सँगलेछौ र अब पनि म ढिला गर्दिन, म तपाईँहरूसँगै नै यो बसाईमा कुराकानी गर्नेछु। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते।
1: नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाटको बोल्दै हुनुहुन्छ? हजुर, अरुण पारीबाट वरुण। के छ हाम्रो वरुणजी, खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: ठिकै छ, राम्रै छ, कार्यक्रम सुन्दै नै बसिरहेको छु। यतातिर चाहिँ अलिक धुम्म धुम्म भइरहेछ, पानी पर्ला जस्तो भइरहेछ।
0: हजुर, भनेपछि मौसम चाहिँ उस्तै रहेछ है?
1: हजुर,
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, खुसी लाग्यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, कल पनि गर्नुभयो। यो बसाईमा तपाईँका शुभकामना सन्देश कसको लागि?
1: विशेष गरी अब तपाईँलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफललाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी मेरो भतिज आशिष अनि बुहारी निशानालाई चाहिँ एकदम कंग्रेचुलेसन भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने बुहारी हाम्रो दिव्या तामाङ हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन, अनि त्यसै गरी हाम्रो ढकाल धर्मराज, रमन मुकान तामाङ, पूर्वेली आशिष राई, सुमी लिम्बू लगायतमा धेरै साथी हुनुहुन्छ, सानु कमला, चामलिङ निर्मला, अनि सुनु सुनिता, सुनिता गुरुङ, सबै सबै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना सबैलाई भन्दै छुट्टिन्छ। जय बाई बाई।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमै। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, रेनिसा धनकुटाबाट बोल्दै हुनुहुन्छ है? हजुर, के छ नि तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ है? साथी हुनुहुन्थ्यो रेनिसा राई भन्दै हुनुहुन्थ्यो, किन उहाँको कारण बस फोन डिस्कनेक्ट भयो। अर्कोजनाले चान्स पाउनु भएको छ, कोही साथी हुनुहुन्छ? हेलो, नमस्ते।
2: हजुर, गुड मर्निङ,
0: नमस्ते, कहाँबाट को बोल्नुभयो? बोल्दैछु म सुमिता, भनेपछि बोल्दैछु त्यसो भने म चाहिँ हाम्रो अभागी मनिषा पोया। अनि के छ मनिषाजीको खबर खबर सुनाउनुहोस् न।
2: एकदमै ठिकै छ भनौँ न, घाम लागेको छैन भनौँ न, भर्खरै सुँगुरको चारोले कुराएर बसिरहेको छु भनौँ न।
0: हजुर हजुर, भनेपछि एकदमै अब चुवाचालाई पनि चारो दिनै पर्यो, नदिकन त हुँदैन होइन? हजुर हजुर, ल हुन्छ, एकदम आउनुभयो, खुसी लाग्यो कार्यक्रममा। अनि यो विषयमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
2: शुभकामना सन्देश राख्नु पर्दा त कता तपाईँ र टेक्निसनमा रहने मित्र र हाम्रो अरू नेटवर्क इन्टर टिममा विशेष कार्य सफलताको थियो, त्यो शुभकामना व्यक्त गर्न चाहन्छु। ओके, युआर मङ्कम, त्यसै दिदी सानु कमलालाई विशेष कार्य सफलताको थियो, त्यो शुभकामना व्यक्त गर्न चाहन्छु। नाना सुन सुनेर र दिदी सबैलाई विशेष कार्य सफलताको थियो, त्यो शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी भरेको पूर्वेली कुसुम ममतालाई विशेष कार्य सफलताको दियो, त्यो शुभकामना व्यक्त गर्न जान्छु। प्यारो साथी सोनिम शेर्पालाई विशेष कार्य सफलताको दियो, त्यो शुभकामना व्यक्त गर्न जान्छु। तापलेजुङ के हुन्छ दिदी सुनिता शेर्पालाई विशेष कार्य सफलताको दियो, त्यो शुभकामना व्यक्त गर्दै गएर अब भाइ।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनिषा पैया चैनपुरबाट हुनुहुन्थ्यो, उहाँसँग नै म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
3: नमस्ते, गुड मर्निङ।
0: हजुर, नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ हाम्रो पूर्वेली आकाश राईलाई।
3: हजुरलाई विशेष धन्यवाद।
0: हजुर, ल हुन्छ, अनि के छ हाम्रो पूर्वेली आकाशजी, तपाईँको खबर खबर यति बेला कता हुनुहुन्छ?
3: खबर खबर एकदम ठिकठाक छ, यति बेला म भोजपुरतिर छु है।
0: हजुर, भनेपछि ओहो, खबर सबै ठिकै छ, राम्रै छ, भोजपुरतिर हुनुहुन्छ है?
3: हजुर हजुर
0: हजुर, ल हुन्छ, एकदम खुसी लाग्यो। कहिले पुग्नु भयो भोजपुर तपाईँ?
3: म लगभग सम्भवत भइहाल्यो, हप्ता दिन हुन लाग्यो भनौँ न, 4-5 दिन 6 दिन भइसक्यो।
0: ए, भनेपछि अब यसो घरतिर आउनु भयो होला होइन?
3: हजुर हजुर, यता घुमघामको लागि यसो निस्केको हो, अब भोलिको दिनमा धरानतिर फर्किन्छु।
0: ए ल हुन्छ, राम्रोसँगले फर्किनु होला। अनि आउनुभयो कार्यक्रममा, खुसी लाग्यो कुराकानी भयो। यो बसाईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
3: हुन्छ, फर्स्टमा त हजुर लगायत हाम्रो अरू नेफामिन्दा टिमलाई नै विशेष धेरै धेरै शुभकामना शुभ दिन भन्न चाहन्छु फर्स्टमा है। अनि जति पनि साथीहरूलाई यो टाइममा प्रोग्राम सुनिराख्नु भएको छ, विशेष गरी सबै सबै मेरो साथीहरूलाई, अब विशेष त आज जन्मदिन मनाउनु हुने सबै साथीहरूलाई जन्मदिनको शुभकामना, बाँकी सबै मेरो साथीहरूलाई शुभ दिन भन्दै छुटिन्छु ल। बाई
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँगमा छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला लाइनमै फोन लाइनमा हुनुहुन्छ कोही मित्र, उहाँलाई पनि म अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
4: हेलो, गुड मर्निङ, नमस्कार।
0: हजुर, गुड मर्निङ, नमस्कार। कार्यक्रममा स्वागत छ हाम्रो सपना तामाङ मोक्तानजीलाई। हजुर, धन्यवाद छ, धन्यवाद छ ल। अनि के छ हाम्रो सपनाजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
4: यतिखेर त्यति घरतिर खाना बनाउँदै प्रोग्राम सुन्दै कल ट्राई गर्दै त्यही लाग्यो, खुसी छु भनौँ न।
0: हजुर, भनेपछि यति बेला घरतिरै खाना बनाउँदै हुनुहुन्छ, साथमा प्रोग्राम सुनेर पनि हामीलाई फोन गर्नुभएको छ है?
4: हजुर हजुर,
0: हजुर हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा सपनाजी, बसाइमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त, कसको लागि राख्नुहुन्छ?
4: हुन्छ, शुभकामना राख्नु पर्दा फर्स्टमा त हजुर लगायत यति गर्नु इन्डा टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि छोरी जनिका चाहिँ बिरामी बिरामी छ, उसलाई चाहिँ डेटेल छन् चाँडै ठिक हुनलाई नानी भन्न चाहन्छु। अनि अब साथीहरू धेरै हुनुहुन्छ मलाई सपना भनेर दिनुहुने, सबै सबैलाई मिठो माया सम्झन, अनि बाँकी दिन शुभ रहोस् भन्दै जान्छु ल। नमस्ते टिकिर, बाई बाई।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ मोक्तान सङ्घ सभा पाँच भवनको साथी, उहाँसँग छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला म फोन लाइन भन्दा पनि फेसबुक आइडियो लाइभको कमेन्टतिरै लाग्छु, किनभने साथीहरूको कमेन्ट धेरै नै हराउँदै गइरहेको छ। राजकालीकोटीले हाई गुड मर्निङ नमस्ते, मि झापाले हिरो राजकालीकोटे बिरतामोड झापा जस्ट नाउ युएबाट है शुभ दिन अल भन्नुभएको छ। सुमन गुरुङले अल साथीहरूलाई हेभ अ नाइस डे अल भन्नुभएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नु भयो? हजुर, फेरि आउनु भयो रेनिसा है? घरिघरि आज किन साथीहरूको कल धेरै नै, दुई तिनजनाको डिस्कनेक्ट भइरहेको छ बिच बिचमा बोल्दा बोल्दै। हजुर हजुर, लेटमै समस्या हुन सक्छ है। ल अनि के छ तपाईँ यति बेला के गर्दै हुनुहुन्छ? हजुर, खानाहरू बनाउँदै हामीलाई पनि सुन्दै हुनुहुन्छ। हजुर ल हुन्छ, हामी अन्तिमतिर छौँ, शुभकामना सन्देश तर्फै लागौँ है।
5: हुन्छ, तपाईँले एकदम धेरै शुभ दिनको कामना गरेँ। अनि आज जन्मदिन मनाउँदैछ बाबु हुनुहुन्छ इजी गालिङलाई एकदम जन्मदिनको धेरै शुभकामना भन्छु। अनि आउने दिनमा जन्मदिन आइरहेको छ हाम्रो राजेश कुमार माझी निशा र अनिलाई चाहिँ जन्मदिनको धेरै शुभकामना। तन्सेल सामु हुनुहुन्छ, जिना प्रवीणलाई पनि शुभ दिन, सिभिल सियान हुनुहुन्छ अन्जना, अनि दाजुतामा प्रयाम सुनेर बस्नुहुने सबै साथीहरूले शुभ दिनको कामना गरे।
0: हजुर नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो रेनिसा राई, यति बेला सुरेश राणा मगरको कमेन्टलाई म हेर्दैछु। हेलो दिदी, गुड मर्निङ, नमस्ते, म पनि सुन्दैछु सभा पोखरी एक धुपुबाट, सुरेश राणा मगर हो, सबैमा शुभ दिन भन्नुभएको छ। रामजी घिमिरेले पनि यति बेला गुड मर्निङ अल भन्नुभएको छ। जमुना कार्की हुनुहुन्छ, उहाँले लेख्नु भएको छ यति बेला, हेलो गुड मर्निङ नमस्ते, सुन्दैछु है, मोरङको मोरङको मिक्लाजुङबाट पूजा लकी लामा, सरी पूजा लकान्द्री भन्नुभएको रहेछ उहाँले, पूजा लकान्द्री सन्चै हुनुहुन्छ भन्नुभएको छ। म सन्चै छु, ठिकै छु, तपाईँलाई कस्तो छ? उहाँले लेख्नु भएको छ, सबै सबैमा शुभ दिनको कामना गर्दै गए ल भन्नुभएको छ। संगीत राईले पनि मिस यु अल उदयपुर राइट नाउ केआरसीबाट भन्नुभएको छ। कोही साथी हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
6: नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? पाँच खबनबाट निता तामाङ। हजुर, के छ निताजी, तपाईँलाई कार्यक्रममा स्वागत गरे है त। हजुर हजुर ल, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर ठिकै छ, यति बेला बसिराख्नु भएको छ है। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा निताजी, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
6: सुरुमा त तपाईँलाई नै कार्य सफलताको शुभकामना। अनि म तपाईँ लगायत सम्पूर्ण कार्यक्रम सुनेर बस्नुहुने
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो नीता तामाङ आजको लागि लास्ट एन्ड लकी र म थप साथीहरूसँग चाहिँ कुराकानी गर्न सक्दिनँ यो बसाइमा लगभग कमेन्ट पनि धेरै छ मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जानुपर्ने हुन्छ यति बेला म कमेन्टलाई हेर्दैछु कमला मुखियाले लेख्नुभएको छ हेलो नमस्ते सिस हजुर हेभ अ नाइस डे हिमा राई लगायत सबैमा भन्नुभएको छ उहाँले त्यसै गरी यति बेला कताको कमेन्ट अन्तिमतिर पुगिरहेछु मैले कमेन्ट पढ्दा पढ्दै बिचमा धेरैवटा कमेन्ट छुट्या रहेछ विनोद चेमजोङ हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ त्यसै गरी मिलान खालमोटे हुनुहुन्छ उहाँले गुड मर्निङ अल म पनि सुन्दैछु है भन्नुभएको छ उहाँले दोहा कतारबाट शरण आली मगरले गुड मर्निङ शुभ दिन सबैमा भन्नुभएको छ दिलु याम्फुराई हुनुहुन्छ उहाँले पनि हेलो गुड मर्निङ सिस्टर आई एम डिलु याम्फु फ्रम कताबाट भन्नुभएको छ त्यो लेख्नु भएको छैन सन्चै हुनुहुन्छ भन्नुभएको छ म ठिकै छु मेरो बाबालाई गेट वेलसन भन्नुभएको रहेछ उहाँले त्यसै गरी यति बेला नानु प्रीति हुनुहुन्छ है हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु है धनकुटाबाट नानु प्रीति लिम्बू आज जन्मदिन मनाउनुहुने साथी लीला राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ र साउदी अरबियामा हुनुहुने सबै सबैमा भन्दा पनि साउदी अरबियामा हुनुहुने सुभाष भुजेललाई मिठो सम्झना छ भन्नुभएको छ उहाँले त्यसै गरी यति बेला सोसकान्त पोखरेल हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ म यता इन्डियाबाट है सोसकान्त पोखरेल भन्नुभएको छ उहाँले सिम्पल सरिना हुनुहुन्छ उहाँले पनि हामीलाई यति बेला हामीलाई मोरङ कानी पोखरीबाट सुन्दै हुनुहुन्छ त्यसै गरी दिल्सा राई हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते म दिल्सा ग्रिन सिटी इलामबाट मिस यु डियर मित्र हालेलाई भन्नुभएको छ त्यसै गरी सपना तामाङ मुक्तान हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ सुमिता म पनि सुन्दैछु यता शङ्खुवास्तव पाँच खबनबाट हो गेटवेलसन छोरी रनिसालाई भन्नुभएको छ त्यसै गरी सबिका थापा हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते इट्स मी सबिका फ्रम डीबाट भन्नु डीकेटीबाट है भन्नुभएको छ उहाँले छुट्याउनु भएको रहेछ सम्झना रुङबाङ्स हुनुहुन्छ उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ गेटवेलसन डियर रञ्जना बाइङ त्यसै गरी टेक केयर मेरी मुटु सानुमा शेर्पा त्यसै गरी कार्य सफलताको शुभकामना सन्देश कुलुङ लगायत सबैमा भन्नुभएको छ सानु कमलाले हेलो क्युटी सुमिता गुड मर्निङ म सानु कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु है प्रोग्राम भन्नुभएको छ ह्याप्पी बर्थडे टु यु दाई रमेश बिकेलाई भन्नुभएको छ राज केशव के मगरले गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ सुस्मिता लिम्बू हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ जुनु दिवनी तिगेलाले सबैमा शुभ दिन भन्नुभएको छ त्यसै गरी यति बेला सुस्मिता लिम्बू हुनुहुन्छ उहाँको डबल कमेन्ट रहेछ मैले कमेन्ट रिट आउट गरिसकेँ अगाडि मिना चामलिङले हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ मिना चामलिङ सबै सबैमा शुभ दिन भन्नुभएको छ कमला मुखिया हुनुहुन्छ उहाँको कमेन्ट मैले अघि लिएँ यति बेला साथीको कमेन्ट हेर्दैछु हुसिन मल्ल हुनुहुन्छ हेलो गुड मर्निङ सलाम छ भन्नुभएको छ उहाँले सबै सबैमा शुभ दिन है भन्नुभएको छ त्यसै गरी यति बेला उहाँको कमेन्ट तिनवटा रहेछ थ्याङ्क यू सो मच कमेन्टको लागि तपाईँलाई अन्तिममा सानी हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि यति भन्दै भन्दै लगभग मैले पनि अब कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो यति जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी यति जेलसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे आज फोन लागेन केही छैन साथी तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ किनभने अर्थ नगर्नु होला भन्न चाहन्छु र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रम शुभ सन्देशको आजको बसाइबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता याखा भोलिको बसाइमा आउने वाचा गर्दै गर्दै आजको बसाइबाट बिदा हुन्छु हवस् नमस्ते तपाईँको बाँकी पल शुभ रहोस्।

0: आदर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा पनि विभिन्न माध्यमबाट यतिखेर प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले सुन्ने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा र समाजका विषयमा कुराकानी गर्ने गर्दछौं र विशेष गरी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं, किनभने नेपाली बहस यतिखेर बाढ़ी प्रभावित क्षेत्रतर्फ इंगित भएको छ, केन्द्रित भएको छ। करिब 939 जनाको शव भेटिसकेको छ भोटेकोशी महाविपत्तिमा। 3925 जना अझै पनि बेपत्ता छन्। यो महाविपत्ति आइलाग्यो, नेपालका लागि महाबाढ़ी आइलाग्यो। हामीसँग अझै पनि 47 माथि हिमतालहरू हुन्, हिम बमहरू हाम्रो सिरानीमाथि नै छन्, तरवार झुण्डिएकै छ। तिनीहरू कतिखेर कुन अवस्थामा फुट्छन् भन्ने कुराको पनि अहिलेसम्म लेखाजोखा आकलन छैन। त्यसैले गर्दाखेरि हिम नदीहरू, हिमतालहरू हाम्रा जति सौन्दर्य हुन् उति खतरनाक पनि छन्, ती हिम बम पनि छन्। त्यसको बारेमा चाहिँ अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता अब टटकारो रूपमा देखिसकिएको छ। यो त हिम बमहरू, 47 हिम बम फुट्ने स्थिति आयो भने नेपाल मात्र होइन, यसले भारत र बंगलादेशसम्मलाई पनि असर गर्ने एकदमै निश्चित छ। त्यसैले गर्दाखेरि सरकारले अब जलवायु परिवर्तन सम्बन्धीका विभिन्न फोरमहरूमा अब नेपालले यो दक्षिण एसियालाई नै आफ्नो साथमा लिएर यस सम्बन्धी काम गर्नुपर्ने स्थिति छ, किनभने नेपाल देशमा धेरै दोषी छैन। कार्बन उत्सर्जन गर्ने विभिन्न देशहरूका कारणले गर्दाखेरि जलवायु परिवर्तन भइ नै रहेको छ। त्यसको क्षति नेपालले बेहोर्नु परेको छ। यो अपूरणीय क्षति हो। यो जुन हिम नदीहरू यतिखेर एकपछि अर्को हिम बम भएर फुटिरहेका छन्, हिमतालहरू फुटिरहेका छन्, यसले नेपालले निकै ठूलो क्षति बेहोरिरहनु परेको एउटा परिस्थिति छ। अब रसुवाको कुरा गर्नुहुन्छ भने रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरू चितवनसम्म आइपुग्दाखेरि धेरै नागरिकहरूको हताहती भएको छ, जीवधनको क्षति भएको छ। अब यो क्षतिको अहिले तत्कालै आकलन गरेर सम्भवै छैन, किनभने सुरुङभित्र थुनिएर रहेका वा चाहिँ सुरुङभित्र काम गर्न गएका कर्मचारीदेखि लिएर चाहिँ मजदूरहरूको अहिलेसम्म पनि उद्धार हुन सकिरहेको छैन। निकै कठिन एउटा परिस्थिति छ। सरकार उपस्थित देखिएको छ तर ढंग पुर्याएर काम नभएको भनेर आफन्तहरूले चाहिँ दोष अर्थात आरोप लगाइरहेको एउटा परिस्थिति पनि छ। जलविद्युत आयोजनाका 900 जना छ दिन, अब त सातौं दिन पुगिसक्यो, किनभने 10 गते भदौ 10 गते बिहान 9 बजेदेखि 9:30 बजे आएको बाढ़ी भन्दै गर्दाखेरि आज हामी आजको दिनसम्म आइपुग्दाखेरि करिब करिब 15-16 गतेसम्म आइपुग्दाखेरि सातौं दिन मा प्रवेश गरिसकेका छौं। 900 जना 6 दिनदेखि सम्पर्क विहीन छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिरहेको छैन। बाहिर परिवार यतिखेर छटपटाउँदै गएको एउटा स्थिति छ। 10 गते एक दिन, 11 गते, 12 गते, 13 गते, 14 गते, 15 गते, 16 गतेसम्म आइपुग्दाखेरि करिब करिब 4 दिन, 7 दिनसम्म पनि नागरिकहरू छटपटाइरहनु पर्ने एउटा परिस्थितिको सिर्जना भएको छ। हामीसँग प्रत्यक्ष रूपमा चाहिँ त्यो मेन पावर, त्यो जनशक्ति मगाउन ढिला भयो, सरकारले ढिला गर्यो, तैपनि त्यसको चाहिँ अहिलेसम्म पनि कुनै पनि पत्ता नलाग्नु भनेको एउटा निकै ठूलो विडम्बना छ। त्यसैले गर्दाखेरि आजको दिनमा त्रिशुली विद्युत गृह स्थलभित्र रहेका विद्युत गृहलाई भोटेकोशी बाढ़ीले बगाइसकेको परिस्थितिमा निकै ठूला व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ विज्ञ व्यक्तिहरू, इन्जिनियरदेखि लिएर कामदारहरू, विज्ञहरूलाई चाहिँ गुमाउनु परेको एउटा स्थिति छ। र अझै आशा गरौं सुरुङभित्र जीवितै मान्छे भेटिन पनि सक्छन्, कर्मचारीहरू, नागरिकहरू। त्यसैले गर्दाखेरि आजको बहसमा हामी बाढ़ी प्रभावित केन्द्रित भएर पनि कुराकानी गर्नेछौं, किनभने बाढ़ीबाट 17,000 बाल बालिकाहरू प्रभावित भएका छन्। कैयौंका अभिभावक नहुँदा भविष्य अन्यलतर्फ छ। युनिसेफले भनेको छ प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र र वैकल्पिक सिकाई सामग्री आवश्यक छ। बाल बालिका र शिक्षक समेतलाई मनोसामाजिक परामर्श आवश्यक छ। यतिखेर बाल बालिकाहरू विद्यालय गएको अवस्थामा घरमा अभिभावक गुमेका छन्। त्यसैले गर्दाखेरि यो जतिको छटपटाहट अरू के हुन सक्छ र एउटा मानव जीवनमा तपाईँ कल्पना गर्नुहोस्, यतिखेर अभिभावक गुमाउँदा र बाल बालिकाहरू विद्यालयमै रहेको बेला चाहिँ यस्तो महाविपत्ति आउँछ। आउँदाखेरिको एउटा परिस्थितिको हामी आकलन गरौं। यो निकै ठूलो विपत्ति महाविपत्ति आएको छ, यसको वर्णन गरेर वर्णन गर्न सकिँदैन, विपत्तिसँग जुझ्न सकिँदैन। यसबाट बस्ने उपायहरू अवलम्बन गर्ने हो। खली खोला किनार नदीका छेउछाउतिर बस्ती बसाउँदाखेरिका परिणतिहरू छन्, किनभने अब विद्युत गृहहरू निर्माण गर्दा पनि हामीले अलिकति फरक ढंगले फरक ढाँचाले चाहिँ लगानी गर्नुपर्ने स्थिति देखिएको छ, जहाँ चाहिँ हामीले जो खोलाबाट चाहिँ केही परसम्म निकै फोर्समा अलिकति डाँडापट्टि वा अलिअलि परसम्म त्यसको पानीको लाइन लगेर त्यो डाँडाबाट झार्नुपर्ने र त्यसपछि मात्रै त्यो विद्युतलाई त्यहाँबाट चाहिँ सञ्चालन गर्नुपर्ने एउटा स्थिति छ। किनभने खोलैमा विद्युत गृह निर्माण हुँदाखेरि खोलैमाथिबाट आइसके पछाडि चाहिँ विद्युत गृह नै सखा पार्ने गरी जसरी यति अर्बौंका क्षतिहरू भइरहेका छन्, यसमा पनि ध्यान दिनुपर्ने स्थिति सिर्जना भएको छ। त्यसैले गर्दाखेरि अहिलेको अवस्थामा पोहोरको प्रतिवेदन थन्किँदा पनि ठूलो क्षति भएको भन्ने खबर छन्, किनभने विपत्तिमा संसदको ढोका बन्द छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, विपत्तिमा संसद यतिखेर बन्द छ, उद्धार र राहतमा खटिएको भनिएको छ। उद्धार राहतमा सात दिनदेखि सुरुङमा 900 जना छटपटाइरहेका छन्। अब बाँचेकालाई योजना बनाउनु पर्ने परिस्थिति छ, भत्किएका संरचना हेरेर अब विकासको सोच बदल्नु पर्छ, भत्किएका सड़क पुल र आयोजना जस्ताको तस्तै बनाउने होइन, जोखिमको नयाँ नक्सासहित सुरक्षित विकासमा जोड़ दिनुपर्ने बाध्यात्मक परिस्थिति छ। बाढ़ी पीड़ितलाई राहतसँगै दीर्घकालीन पुनर्स्थापना र राज्यको संरक्षण पनि यतिखेर आवश्यक छ। आजको बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। सरकार व्यस्त छ, पीड़ित विक्षिप्त छन्, त्यसैले गर्दाखेरि अब सरकार भूइँमा भेटियो कि भेटिएन भन्ने चर्चा पनि यतिखेर आएको छ। अब सरकार भूइँमा भेटिनुपर्छ, अब सरकार जनतासँग भेटिनुपर्छ। हामीले केही स्टन्टबाजी वा केही सामाजिक सञ्जालमा लेखिएका भरमा वा मानवीय समवेदनाका भरमा होइन, कति चाहिँ काम भयो त भनेर अब अंक गणितमा कति काम भयो त अब त नतिजामा चाहिँ हेर्नुपर्ने स्थिति आएको छ। मानवीयतामा र भावनामा बग्दाखेरि धेरै नागरिकहरू छटपटाउनु परेको एउटा परिस्थिति बनिरहेको छ। त्यसैले अब चाहिँ नतिजामा यसको आउटपुट के आयो त भन्ने ढंगले चाहिँ विश्लेषण गर्नुपर्ने बेला भइ नै सकेको छ। यसै विषयमा कुराकानी गर्नेछौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ। यतिखेर हाम्रो बेसमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन पाण्डेजी, रसुवामा लगायत नुवाकोट धादिङ चितौनसम्म बाढ़ी पीड़ितहरू निकै आक्रान्त बनेका छन्। राहत पुनर्स्थापना र उद्धारको काममा स्थानीय तह र संघबीचको समन्वयको अभाव देखिएको भन्ने विषय आएको छ। यसको जिम्मेवारी अन्तत कसले लिने? यो चाहिँ किन यस्तो समस्या सिर्जना भयो भने क्या विपत्तिमा पनि राजनीति गर्ने हो विपत्तिमा?
1: खेमजी, यो महाविपत्तिमा परि ज्यान गुमाउनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु र हराइरहेका नागरिकहरूको चकुस्थल उद्धार हुनेछ भन्ने जिनो आशा अझै जीवित छ त्यसको कामना गर्दछु। यो महाविपत्तिमा हामीहरूले यो कसैले पनि कल्पना नगरेको अवस्था सिर्जना हुँदा हामीहरू त्यो स्थानमा फिल्डमै पुगेर सहयोग गरौं भन्ने होटहुटी पनि जागेको छ, तर यति हुँदा हुँदै पनि हामी फिल्डमा पुग्न सकेका छैनन्। त्यहाँ भएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई भेटेर यसरी सहयोग गरौं भन्न हामी सकिरहेका छैनौं। तर हामीले महासंघको तर्फबाट, स्थानीय तहको छात्र संगठनको तर्फबाट, यो विपद व्यवस्थापन प्राधिकरणसँग दैनिक रूपमा उपस्थिति भएर समन्वय र सहजीकरण गर्ने काम भइरहेको छ। र म आफै नवलपरासी पूर्वमा छु, यहाँ यति धेरै सबहरू आइरहेका छन्, यो व्यवस्थापनको लागि यति ठूलो संकट सिर्जना भइरहेको छ। सबहरूको टुक्रा टुक्रा परेका सबहरू सिङ्गो शरीरै पनि कम आएका छन्। त्यस्तो अवस्थामा जो जहाँ छ त्यहीबाट हामी सहयोग गरौं भनेर हामीले हाम्रो तर्फबाट देशभरिका गाउँपालिकाहरूलाई चाहिँ सदस्य पालिकाहरूलाई सबै साथीहरूले कसरी सहयोग गर्न सकिन्छ भनेर उहाँहरूले महासंघसँग समन्वय गरिरहनु भएको छ। र
0: होइन, स्थानीय तहले संघीय सरकारलाई सहयोग नै गरेन, राहत नै बाणी दिएनन् भन्ने आरोप छ नि त तपाईँहरूलाई?
1: त्यो यति धेरै हामीलाई चित्त दुखेको छ। हामीले हिजो कोरोनामा यसरी सहयोग गरेको संघ सरकारले हामीलाई त्यति बेला यति ठूलो ढाडस दिएको थियो कि संघ सरकारले अभिभावक जस्तो भएर हामीलाई धन्यवाद दिएको थियो। अहिले हामी के चाहेका छौं भने यो एउटाले अर्कोलाई आरोप लगाउने भन्दा पनि जो छिटो भेटिन सक्छ त्यहाँ यसरी काम गरौं भनेर सल्लाह दिने होइन, त्यहाँको यो उद्धार कार्य सदाको विपद जस्तो यो अहिले छैन। यो विपदलाई चाहिँ सामना गर्नको लागि यति ठूलो ताकत चाहिएको छ यो बेलामा। हामीले आफ्नो देशभित्रका पनि हिलो छ्याप्ने काम दोषारोपण गर्ने समय यो होइन। हामीले दक्ष जनशक्ति, दक्ष उपकरण, त्यहाँभित्र रहेका मानिसहरूको उद्धारको लागि सबै कुरा अपनाउनु पर्ने बेलामा हामीले चाहिँ स्थानीय तहलाई दोष लगाउने, गाली गर्ने, यिनीहरू गरेनन्, यति दिनसम्म पनि हेरेर बसे भन्ने अवस्था छैन, यति निरीह अवस्था सिर्जना भएको छ।
0: देखियो स्थानीय तहले रातै बाँड्दैन भनेर चाहिँ संघीय जनप्रतिनिधिहरूले झन्डै त्यहाँ झम्टिने जस्तो व्यवहार पनि गर्नुभयो। दुवै पक्षबीच हानाहानकै स्थिति हुन्थ्यो। कता धादिङतिर म देख्दै थिएँ त्यो भिडियोहरू, होइन सामग्री आयो नि त बाहिर।
1: त्यो त यो मानवीय व्यवहार भएन, त्यो अति नै हामी दुखी छौ। त्यो विषयमा हाम्रा वडा अध्यक्षहरूले महासंघलाई हामीलाई चाहिँ सहयोग गर्नुहोस्, हामी जान पर्यो भने हामीलाई हाम्रो ज्यानको प्रवाह पनि छैन, हामी सहयोग गर्न तयार छौं भनेर उहाँहरू रोइरहनु भएको छ, उहाँहरू अत्तालिरहनु भएको छ। एउटा संघको सरकारले चाहिँ एउटा विज्ञप्ति निकाल्दा मात्रै पनि राहत महसुस गरेर अब केही हुन्छ कि भन्ने आशा गर्ने स्थानीय तहलाई यसरी आरोप लगाउनु राम्रो होइन। हामी यो विषयमा दुखी छौं। देशै रोएको बेलामा झगडा गर्दै हिँड्ने वातावरण यो बेलामा किन भएको छ, त्यहाँनिर किन मानवता हराएको छ, मैले बुझेको छैन। हाम्रा साथीहरू हामीले यति धेरै प्रयत्न गर्दा गर्दा बल्ल अहिले त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामी सम्पर्कमा जान सकेका मात्रै छौं। टेलिफोन सम्पर्क गर्न कति प्रयत्न गर्दा गर्दा बल्ल अहिले संवाद हुन थालेको छ। यदि मृत्यु नै भयो भने स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ, स्थानीय कर्मचारीको मृत्यु भएको छ, त्यो क्षेत्रमा काम गर्ने राष्ट्र सेवकहरूको मृत्यु भएको छ, नागरिकको मृत्यु भएको छ, तीर्थयात्रीहरूको मृत्यु भएको छ, पर्यटनमा रमाउनेहरूको विपत्ति छ। त्यस कारण यो बेलामा गाली गर्ने, रिसाउने, दोषारोपण गर्ने, राहतको आशा गर्ने, राहतको विषयमा चाहिँ आरोप प्रत्यारोप गर्ने बेला होइन कि स्थानीय तहमा बसेका जनप्रतिनिधि र कर्मचारीलाई आँसु बगिरहेको बेलामा त्यो राहतको लाभ लिन्छु भन्ने कुरा कहीँ कल्पना पनि गरेको छैन। तर यस्ता कुराले चाहिँ धेरै
0: अब एउटा कुरा लक्ष्मी पाण्डेजी, होइन किनभने अब उद्धारकै काम अझै पनि हुन सकेका छैन। जलविद्युत आयोजनामा चाहिँ करिब 900 जना 6 दिनदेखि सम्पर्क विहीन छन्, होइन जलविद्युत आयोजनाका सुरुङमा चाहिँ हामीसँग त्यस्तो जनशक्ति नहुँदाखेरि एउटा समस्या सिर्जना पनि भएको छ, यहाँलाई राम्रोसँग थाहा छ। अब बाँचेकाहरूलाई चाहिँ अलिकति राहतको सास फेराउनु पर्छ भन्ने खालले जुन ढंगले सरकार कतिपय आरोप पनि के लागेको छ भने सरकार फेसबुकमा छ, सरकार डिजिटल प्लेटफर्महरूमा छ, अल्गोरिदममा छ, तर सरकार भूतहमा छैन भन्ने खालका पनि आरोप लागेका छन्। राहत वितरणको सूची कसले बनायो, प्राथमिकता कसरी निर्धारण भयो, वास्तविक पीड़ित छुटे कि छुटेनन्, यसको के छ तपाईँसँग तथ्याङ्क डाटा, वा तपाईँ पनि प्रभावित क्षेत्रमै नवलपरासीमा पनि कतिपय शवहरू भेटिएको स्थिति छ, यद्यपि त्यहाँ निकै ठूलो क्षति त पुर्याएको छैन, तर प्राथमिकता स्वयं चाहिँ राम्रोसँग हुन सक्यो कि सकेन, समन्वय हुन सक्यो कि सकेन, के वचन बुझ्नेहरू।
1: हामीले हाम्रा त्यहाँका साथीहरूसँग हामी टेलिफोन गर्दा उहाँहरूले के भन्नुभएको छ भने हामीलाई अरू धेरै कुरा सामाजिक सञ्जाल हेर्ने फुर्सद हामीलाई चाहिँ त्यो सुविधा हामीलाई अहिले छैन। हामीलाई मात्र के छ भने हराएका मान्छेहरूका परिवारहरू अहिले विचलित अवस्थामा भएका बाँचेका मान्छेहरू, कोही परिवार विदेशमा छ, कोही परिवार आफ्नो जुन जिल्ला हो त्यो जिल्लामा रोइरहेको छ, यसको उद्धारको लागि अब सबै मिलेर गरिदिनुहोस्। हाम्रो देशको मात्रै शक्तिले हुँदैन भने विदेशीसँग पनि सहायता लिएर भए नि हामीलाई यसरी सुरुङमा फँसेका मान्छेहरू जीवित छन् भनेर रोइरहेको सुन्न नपरोस्, यो कुराको लागि समन्वय गरिदिनु पर्यो भनेर हामी हाम्रा साथीहरूले भनिरहनु भएको छ। कतिपय अब उपाध्यक्ष एउटा गोसाईगुण्ड गाउँपालिकाको त 5-6 जना जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि उपाध्यक्ष सहित उहाँहरू हराउनु भएको छ, कर्मचारीहरू हराएका छन्, स्वास्थ्य कर्मीहरू हराएका छन्। समग्र त्यो क्षेत्रमा हुने त्यत्रो हराउँदाखेरि त्यहाँका स्थानीय जनप्रतिनिधिहरूलाई रमाइलो गरे अथवा काम गरेनन् भनेर दोष लगाउनु यो त साह्रै नै हृदय विदारक भइरहेको छ हामीलाई, होइन। अब चाहिँ अब कसैले पनि एकले अर्कालाई दोषारोपण गर्ने होइन, हामीसित जे जनशक्ति छ त्यो प्रयोग गरौं, खटौं, हामीले हाम्रो ठाउँबाट गर्नुपर्ने कुरामा चाहिँ हामी जति बेला पनि हामी तयार छौँ। स्थानीय तहका देशैभरिका साथीहरूले फोन गरिरहनु भएको छ। हामीले प्रधानमन्त्रीको एकद्वार प्रणाली त्यो प्रधानमन्त्री राहत कोषमा हामी पठाउने कि हामीले सिधै त्यहाँ दिँदा छिटो उहाँहरूलाई राहत हुन्छ कि हामीले कसरी सम्पर्क गर्न सक्छौँ। नजिक भएका स्थानीय तहहरूसँग नगरपालिका गाउँपालिकासँग समन्वय गरौं भनेर भनिरहनु भएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीका गाउँपालिकाहरूका साथीहरू सबैजना यसरी नै अतालिनु भएको छ। हाम्रो सहयोग छिटो पुगोस् भन्ने कुरामा उहाँहरू लागिरहनु भएको छ र हामी त्यसैको लागि जोड्ने प्रयत्न पनि हामी गरिरहेका छौँ। अब सबैजना मिलेर काम
0: गर्नु अधिकारको लडाईँ पटक पटक हुने गर्दछ। आफ्नो क्राइटेरिया के हो, आफूले लिने इनिसिएसन के हो भन्ने कुरामा त संघीयता लागू भएदेखि नै केही बाध्यताहरू यसका रहि नै रहेका छन्, रहलहरू रहेका छन्। तर महाविपत्ति बाजा बजाएर आउँदैन। यस्ता विपत्तिहरू नेपालका लागि निकै जोखिमपूर्ण छन्, भविष्यमा पनि निकै जोखिम छन्, किनभने 47 तालहरू चाहिँ कतिखेर फुट्ने भनेर चाहिँ वेटिङ गरेर हिमबमका रूपमा माथि बसिरहेका छन्। त्यसका लागि त धेरै कामहरू राज्यले गर्नुपर्ने होला। तर समन्वयकारी भूमिका चाहिँ कस्तो भइदिएको भए हुन्थ्यो वा चाहिँ के गर्दाखेरि अझ बेटर हुन्थ्यो, पीड़ितले राहत महसुस गर्थे, आफ्ना जनप्रतिनिधिहरू भएको महसुस गर्थे, केन्द्र र संघ र प्रदेश बीचको यो लुछाचुडी हरेक बेलाको लुछाचुडी कम हुन्थ्यो जस्तो लाग्छ।
1: खेमजी, योभन्दा अगाडिको 72 महाभूकम्प त्यति बेला संघ सरकारले गरेको भूमिका, त्यति बेलाका राजनीतिक दलहरूले देखाएको उदारता अत्यन्त सराहनीय छ। त्यो आज किन हुन सकेन, हाम्रा मानसिकताहरू किन यसरी टुक्रिएका छन् मलाई थाहा छैन। यहाँ अधिकार लिने र दिने बेला हो र यो विपत्तिमा हामी त सबै श्रेय जसले श्रेय लिन मन लागेको लिए हुन्छ, तर हाम्रा त्यो अवस्थामा फँसेका नागरिकको उद्धार हुने कुरा महत्वपूर्ण हो। श्रेय त स्थानीय तहलाई लिनु परेको छैन। स्थानीय तहको जति आँसु खसेको छ त्यो आँसु सायद अरूको खसेको छैन। त्यो त्यहाँको विपत्ति हेर्ने त नजिक जो छ त्यसले देखेको छ, परिवारका सदस्यले देखेको छ। यहाँ चाहिँ यो लडाई यसको यो झटारो हान्ने कुराले चाहिँ देशमा मानवता हराएको भन्ने भोलि त्यो संकेत देखिन्छ। त्यसकारण हामीहरूलाई त्यस्तो कति पनि मनैदेखि आएको छैन। अधिकारको लडाई लड्ने समय आउला नि त, पहिला त महाविपत्तिलाई चाहिँ सामना गर्ने शक्ति सिर्जना गर्ने होला। हामीले चाहिँ अन्तर्दृश्य भगवानसित प्रार्थना गरेका छौँ भने जीवित मानिसहरू त मिलेर काम गर्ने होला नि त। यसैको लागि होला नि त राजनीतिक दल, यसैको लागि होला संसद, संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, हामीहरूको तर्फबाट हामीलाई त अभिभावकको त प्राप्त होला भन्ने हामीले आशा गरेका छौँ। त्यसकारण हामीसित कुनै पनि यो लुछाचुडी गर्ने हाम्रो मनसाय छैन। हामीले सहयोग गर्न चाहन्छौ। त्यसकारण संघ सरकारको विपद प्राधिकरणमा महासंघको तर्फबाट हामी अलर्ट छौ। त्यहाँ गएर हामीले दिने सल्लाह, हामीले गर्नुपर्ने कामहरूको विषयमा के जिम्मेवारी हामी लिन सक्छौ लिन्छौ भनेका छौ। र अर्को कुरा, हाम्रो समन्वय गर्ने मन्त्रालय अहिले स्थानीय तहसँग जोडिनु पर्ने हाम्रो मन्त्रालय नै हामीसँग जोडिएर त्यहाँका कर्मचारीहरूले जिम्मेवारी प्राप्त गरेको जस्तो हामी जानकारी पनि पाइरहेका छैनौं। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लिखित रूपमा केही भूमिका भए पनि हामीलाई चाहिँ एउटा एउटा यसको आधारमा काम गर्ने भन्ने हुन्थ्यो, त्यो चाहिँ भूमिका पनि हामीलाई भएको जस्तो, कुनै लिखित भूमिका भएको जस्तो पनि हामीलाई लाग्दैन। भूकम्पको समयमा त सो मन्त्रालयले निकै ठूलो भूमिका खेलेको थियो। यो विपत्तिमा राजनीति पूर्वाधार राख्ने, शंका सृजना गर्ने र अर्कालाई गाली गर्ने, दोषारोपण गर्ने, यो चाहिँ यो यसमा चाहिँ सायदै सबै मान्छे रोएका होलान् ती शब्द सुन्दाखेरि। त्यसकारण यस्तो कसैलाई यस्तो अप्रिय व्यवहार गर्न नआओस् रूपमा केही भूमिका भए पनि

रूपमा केही भूमिका भए पनि हामीलाई चाहिँ एउटा एउटा यसको आधारमा काम गर्ने भन्ने हुन्थ्यो, त्यो चाहिँ भूमिका पनि हामीलाई भएको जस्तो, कुनै लिखित भूमिका भएको जस्तो पनि हामीलाई लाग्दैन। भूकम्पको समयमा त सो मन्त्रालयले निकै ठूलो भूमिका खेलेको थियो, यो विपत्तिमा राजनीति पूर्वाधार राख्ने, शंका सृजना गर्ने, अर्कालाई गाली गर्ने, दोषारोपण गर्ने, यो चाहिँ यो यसमा चाहिँ सायदै सबै मान्छे रोएका होलान् ती शब्द सुन्दाखेरि। त्यसमा यस्तो कसैलाई यस्तो अप्रिय व्यवहार गर्न नआओस्,

0: बेलामा चाहिँ हामीले के सहयोग गर्न सकिन्छ, हामी त्यहाँ जुटौं, हामीले यो कलुषताको भावना नराखौं, अहिले गर्न सकिने यो देशभित्र भएको सबै सबैजनाको भावना एकै ठाउँमा आउनु पर्यो, हामीलाई चाहिँ त्यो रमाइलो र लुछाचुडी गर्नु पनि छैन, हामीले ती नागरिकहरूको अपिलहरू सुनेर हामी रमिता हेरेर बस्न सकेका छैनौं, त्यसकारण हाम्रो तर्फबाट संघ सरकारलाई के सहयोग हुन्छ हामी गर्न तयार
1: छौँ।
0: हामी सबै सबै साथीहरूले आफ्नो कार्यपालिकाको बैठक बसेर निर्णय गरिरहनु भएको छ, हामी त्यहाँ टाढा भएकाले हामी रकम पठाउँछौ, नजिक भएकाले लत्ता कपडा खाना के पुर्याउन सकिन्छ त्यो नजिकबाट गरिदिनु पर्यो भनेर सबै साथीहरूले भन्नुभएको छ, हामी सबै समन्वय गरिरहेका छौ, नगरपालिका सँगसँग गाउँपालिका राष्ट्रिय महासंघका साथीहरू सबैले हामी चार पाँच पटक चाहिँ भर्चुअल बैठक बसेर हामीले यो पठाउने उपायहरू छिटो गर्नु पर्यो त्यहाँका नागरिकसँग भनेर हामीले त्यहाँका विपत्तिमा परेका गाउँपालिकाका अध्यक्षहरूसँग त्यहाँका सम्बन्धित वडाका वडाध्यक्षहरूसँग उपाध्यक्षहरूसँग नजिकका नगर प्रमुखहरूसँग हामी समन्वय पनि गरिरहेका छौँ र हामीले भनिरहेका छौँ अब जति सकेको छिटो जस्तो ठाउँ हुन्छ त्यहाँनिर कार्यालय खडा गरेर तपाईँहरू जो बाँच्नु भएको छ तपाईँहरू अभिभावक बनिदिनुहोस् हामीले यहाँहरूलाई सहयोग गर्न तयार छौँ भनेर ती सम्बन्धित स्थानीय तहहरूलाई पनि हामी भनेका छौँ र संघ सरकारमा बजेट पठाउने कुरामा पनि सबै स्थानीय तहहरूले अहिले नगरपालिका र गाउँपालिकाहरूले आफ्नो तर्फबाट सहयोग गर्नको लागि निर्णय गरिरहनु भएको छ र यो वातावरण देख्दाखेरि सबै दुखी हुनु भएको छ, किन यस्तो अप्रियता सृजना भइरहेको छ, यो बेला पनि अधिकारको लुछाचुडी गर्ने बेला हो र मानवीयता देखाउने बेलामा चाहिँ यो आवाज आयो, महासंघले यसको विषयमा किन यो कुराको प्रश्न गर्नुभएको छैन भनेर भनिरहनु भएको छ, हाम्रो तर्फबाट हुने सहयोग चाहिँ धादिङमा भएका बाँकी त्यहाँका स्थानीय तहका सबै जनप्रतिनिधि साथीहरू मरिमेटेर लाग्नु भएको छ, नुवाकोट त्यही रसुवाका बचेका साथीहरूले त हार गुहार गरिरहनु भएको छ, यसमा चाहिँ छिटो भन्दा छिटो एउटा ट्र्याक बनाउने त्यहाँ राहत पठाउने त्यहाँका मान्छेहरूलाई उद्धार गरेर ल्याउने उपचार गर्ने यो कुरामा चाहिँ हाम्रो तर्फबाट हामी सबै कुर्बानी गर्न तयार छौँ, हामीलाई यो बेलामा विकासको भोक लागेको छैन, हाम्रो मानवीयता त्यहाँका नागरिक बाँचेका नागरिकलाई चाहिँ अझ सुरक्षित राख्ने ठाउँ बनोस् भन्ने हाम्रो अपेक्षा हो, हाम्रो तर्फबाट कुनै कुरामा कमी कमजोरी हुने छैन।
1: हस् लक्ष्मी ब्यानर्जी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
0: हस् खेमजी, हस् यहाँको रेडियो मार्फत हाम्रा साथीहरूको विधारक कुरामा हामी जोडिएर सहयोग गर्न पाऊ भन्ने हाम्रो अपील हो, यो अपीलमा चाहिँ सबै साथीहरूलाई चाहिँ जागरूक भएर सशक्त भएर हाम्रा स्थानीय जनप्रतिनिधि साथीहरूको तर्फबाट हुने सहयोग हामी जति बेला पनि तयार छौँ भन्ने कुरा राख्न
1: चाहन्छु। गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित।
2: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
2: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
2: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
3: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
2: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
4: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
2: टेलिफोन नम्बर 0295701123,
3: मोबाइल नम्बर 9841067622।
5: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन, रेडियो अरुण 8।
1: हामी नेपाली बसमा छौँ। नेपाली बसमा विभिन्न क्षेत्र विषयका बारेमा चर्चा परिचर्चा गरिरहेका छौँ। यतिखेर चाहिँ देश रोइरहेको छ, अप्ठ्यारोमा छ, बाढीमा छ, पीड़ितमा छ, संकटमा छ, राष्ट्रिय एकताको खाँचो छ यतिखेर मुलुकलाई। हामी यति बेला नेपाली बसबाट यिनै विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। यतिखेर हामीसँग जोडिनु भएको छ नेपाली कंग्रेसका नेता उदय शमशेर राणा। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यति बेला देश रोएको छ, बाढी पीड़ितहरू प्रभावितहरू निकै सकट संकटमा छन्, समस्यामा छन्। कतिपयले अभिभावक गुमाएका छन्, कतिपयले लालाबाला गुमाएका छन्। जलविद्युत आयोजनाका 900 जना छ दिनदेखि, आज त 7 दिन भइसकेका छ, 7 दिनदेखि सम्पर्क विहीन छन्। यो प्रक्रियालाई यहाँले कसरी हेर्नु भएको छ? उद्धार राहत र सरकारको सक्रियता कस्तो छ?
2: अब पहिलो कुरा त यो अत्यन्तै यो दुःख लाग्दो, डर लाग्दो यो घटना हो। सबै त्यहाँका पीड़ित साथीहरूलाई आत्माको चिर शान्तिको कामना गर्छु। हाम्रो सिम्पथीज उहाँहरूको परिवारप्रति छ, र साथसाथै त्यहाँ सहयोगमा फिल्डमा खटेको सुरक्षाकर्मी लगायत अरू नेपाल सरकारका कर्मचारी साथीहरू अनि हाम्रो त्यहाँ भलिन्टियर साथीहरू, जनप्रतिनिधि साथीहरू जो एक्चुअल फिल्डमा छन्, उहाँहरूलाई पनि म त धन्यवाद व्यक्त पनि गर्न चाहन्छु। आफ्नो ज्यान जोखिममा राखेर उहाँहरू त्यहाँ जानुभएको छ। आफ्नो दाजुभाइ दिदीबहिनी, आफ्नो परिवार, अरू नेपाली, अरू विदेशीलाई बचाउन सबैभन्दा पहिला त्यहाँबाट शुरू गर्छु। अब दोस्रो कुरो, नेपाली काँग्रेसले यो बाढी पहिरो अथवा यो ग्लेसियर मेल्ट भएको दिनै हामीले मिटिङमा राखेर हामीले अहिले यो सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको यो जिम्मेवारी हो, र सरकारले गरेको काममा हाम्रो समर्थन हुन्छ, हाम्रो साथ हुन्छ भनेर अब हामीले पनि यो प्रधानमन्त्री राजकोषमा 1 करोड़ रूपियाँ हामीले बुझाउँदैछौ। त्यो बाहेक हामीले सबै हाम्रा जनप्रतिनिधि, हाम्रा प्रदेशका निर्वाचित साथीहरूलाई पनि सरकारलाई सहयोग गर्न, काम गर्न उहाँहरूलाई हामीले आग्रह गरेको छौँ। हाम्रो कार्यकर्ता, हाम्रो विभिन्न भातृ शुभेच्छुक संस्था साथीहरूलाई पनि, र विशेष गरेर नुवाको दार्जिलिङ र सुवाका हाम्रा कार्यकर्ता साथीहरूलाई पनि त्यहाँ जुट्न लाग्छु। कतिपय साथीहरूले आफ्नै परिवार गुमाछन्, कतिपय हाम्रा महासमिति महाधिवेशन साथीहरू पनि बित्नु भएको छ। तर अब यो बेलामा हामी सबै नेपालीहरू एक हुनुपर्छ, र सरकारले सबैलाई मिलाएर समेटेर सबैलाई जुन वान विन्डो पोलिसी भन्नुभएको छ, त्यो वान विन्डो पोलिसी मार्फत सबैलाई हामीले सबैको सहयोग, नेपालीहरूको मात्र होइन, सरकारको कर्मचारीहरूको मात्र होइन, हामीले एक्सपर्ट्सहरू विशेष गरेर यो टेक्निकल एक्सपर्ट्स, अहिले जुन टनलको एक अत्यन्तै ठूलो समस्या आइरहेको छ, यो सानो काम पनि होइन, यो अत्यन्तै अप्ठ्यारो काम, किनभने टनलहरू नै पुरिसके माथिबाटै, पहिला ड्रिल गरेर तल जानुपर्छ, भर्टिकल ड्रिल गर्नुपर्छ, अनि मात्र टनलमा पस्न प्रयास गर्नुपर्छ। यो हाम्रो निम्ति नयाँ चिज हो, त्यसैले हामीले सरकारलाई बारम्बार भनिरहेछौं, यो यस्तो विकट यस्तो परिस्थितिमा, यस्तो अप्ठ्यारो परिस्थितिमा हामीले लाज मान्नुहुन्न विदेशको सहयोग माग्न, हामीलाई हामीले पनि अरूलाई सहयोग गर्नुपर्छ। त्यसैले विदेशी सहयोगहरू विशेष गरेर यो टनल डिगिङको एक्सपर्ट्सहरूलाई हामीले प्रयोग गर्नुपर्छ, र त्यति मात्र होइन, कतिपय जो जो प्राइभेट सेक्टरमा इन्भल्भ भएका इन्जिनियरहरू जसले यो टनलहरू बनाएको छन्, उनीहरूलाई त्यहाँको जियोलोजी, त्यहाँको टनलको बनावट र टनलको डिटेल्स अरूभन्दा बढी थाहा हुन्छ, त्यसैले ती साथीहरूलाई पनि इन्भल्भ गर्नुपर्छ भन्ने कुरा। तर यो विषयमा अनफर्चुनेटली हामीले विदेशका एक्सपर्टहरूलाई अब के कारण हो, अब राष्ट्रता त हाम्रो घुम्दैन मान्छे बचाए,
1: धेरै ढिला भए पनि आउनु भएको छ, अहिले चाहिँ होइन कि
2: अहिले आउनु भएको छ।

0: तरक्की हो भने रेस्क्यू भनेको यो तीन दिनभित्र म्याक्सिमम हामीले रेस्क्यू गर्नुपर्छ र विदेशी छोडिदिनुहोस् त कतिपय हिजो मैले मलाई चाहिँ अचम्मै लाग्यो इन्जिनियरिङ एसोसिएसनका साथीहरूको कुरा पनि हामीले सुन्यौं पार्टीमा पनि उहाँहरूको विज्ञप्ति पनि आयो कतिपय इन्जिनियरहरूले जसले त्यहाँ बनाएको छ त्यो टनलहरू उहाँहरू पनि आफूले म सहयोग गर्छु भन्ने किसिमको कुरा गरिसकेपछि सरकारले आवश्यक परे पनि हामी बोलाउला उहाँहरूको भनाइ के छ भने त्यो ठाउँको बारे हामीले त्यहाँ दुई चार वर्ष निरन्तर काम गरेर यो टनल बनाएको हो त्यति मात्र होइन मसँगै हामीसँगै काम गरेका इन्जिनियर भाइहरू त्यो टनलभित्र छ हामीलाई नै सहयोग गर्ने त्यहाँ सहयोगी साथीहरू पनि टनलमा परेका छ उहाँहरू हाम्रो रगतले नाता नभए पनि हाम्रो व्यवहारले नातै हो दाजुभाइ नै हो र हामीलाई नै इन्भल्भ गराएर सरकारले एक्लै गर्न त खोजोस् भन्ने हाम्रो पनि आग्रह वान डोर पोलिसी एकदम राम्रो हो वान डोर नत्र भद्रो गोल हुन्छ तर त्यहाँ दुईटा कम्प्लेन एउटा कम्प्लेन नभनु यो बेलामा कम्प्लेन गर्ने ठाउँ पनि छैन सरकारलाई बलियो बनाउने हो हामीले पनि सरकारको परिस्थिति बुझेको छौ अत्यन्तै अल्मलिने अत्यन्तै अल्मल परिस्थिति हुन्छ यस्तो बेलामा होइन त्यसैले हामीले पनि सरकारलाई विरोध मात्र गर्नु हुँदैन हामीले उहाँहरूलाई सुझाव दिनुपर्छ र अलिकति सरकारले पनि म आफै सबै गर्न सकिहाल्छु म जस्तो हाम्रो त एकदम हामी त गजब भौँ भन्ने मनस्थिति
1: समस्या भयो नि त सर समस्या भयो जलविद्युत आयोजनामा 900 जना 6 दिनदेखि आज 7 दिनदेखि बेपत्ता छन् सम्पर्क विहीन
0: त्यही त म तपाईँलाई भन्दैछु अहिले सरकारको हामीले सुझाव के दिएको छौ भने विदेशी सहयोग यसमा लिनुपर्छ उहाँहरूले विदेशी सहयोग 3 दिनपछि लिन सुरु गर्नुभयो 4th दिन मात्र एक्सपर्ट्सहरू आइपुग्यो त्यति मात्र होइन नेपालमा एक्सपर्ट्स छ नेपालमै इन्जिनियरहरू जसले त्यो टनलहरू बनाएको छ उहाँहरूलाई पनि इन्भल्भ नगरेर हामी अलिकति चकित थाहा छौ अब हिजो हाम्रो पार्टी सभापति पनि त्यहाँ नुवाकोटसम्म पुगेर आउनु भएको छ त्यहाँले उहाँले पनि त्यहाँको रिपोर्ट लिएर आउनुहुन्छ 3 दिन अगाडि हाम्रो संसद दलका नेता पनि पुग्नुभयो र आज उहाँले हामीलाई ब्रिफिङ गर्नुहुन्छ आज 9 बजे हाम्रो सचिवालयका साथीहरूसँग छलफल गरेर हामीले प्रधानमन्त्री अथवा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटेर हाम्रो सुझावहरू पनि उहाँ दिन्छौं एउटा दुईटा महत्वपूर्ण सुझाव हाम्रो के छ भने हामीले यस्तो बेलामा सरकार बाहिरका साथीहरूको पनि सहयोग लिनुपर्छ एक्सपर्ट्सहरूको सहयोग लिनुपर्छ या मन्त्रीहरू ठूल्ठूला नेताहरू मात्र विदुरमा गएर अथवा त्रिशुलीमा गएर फोटो खिचेर मात्र कर्मचारीहरूसँग कुरा गरेर आर्मी जज साहबहरूसँग कुरा गरेर मात्र इस्यु सल्भ हुँदैन त्यसैले टेक्निकल पिपलहरू पठाउनुपर्छ एक दोस्रो भनेको म पनि तपाईँको सांसद हुँदा दुईटा मेरै निर्वाचन क्षेत्रमा अत्यन्तै ठूलो असर परेको थियो एउटा भूकम्पले एउटा दुई वर्ष अगाडि ललितपुर काभ्रेमा जुन किसिमको बाढी गाथ्यो र दोस्रो पटक त्यति बेला स्थानीय तहमा थियो पहिलो पटक भूकम्पमा स्थानीय तह थिएन तर स्थानीय तहलाई हामीले अत्यन्तै बढी परिचालन गरेको थियो त स्थानीय तहले त्यति बेला अत्यन्तै राम्रो काम गरेर छोटो समयमा बाटोहरू किनभने यो कनेक्टिभिटी अत्यन्तै महत्वपूर्ण हुन्छ अहिले रसुवा कम्प्लिटली आइसोलेटेड छ रसुवामा कनेक्ट भएको छैन हाम्रो कनेक्टिभिटी भने एउटा रोड अर्को भने एयर ट्रान्सपोर्टेसन त्यसैले कनेक्टिभिटीमा हामी अत्यन्तै त्यहाँ पछाडि परेको छौं बाटोहरू खोल्न सकिरहेको छैन सबै बाटो सरकार केन्द्र सरकारले खोल्न सक्दैन हामीले स्थानीय तहलाई पैसा दिएर ल तिमीहरू खोल किनभने यो बाटो बनाउने होइन बाटो खोल्ने हो र अहिलेका हाम्रो स्थानीय तहका हाम्रै पार्टीका स्थानीय तहका वडा अध्यक्ष पालिका प्रमुखहरू पनि र सांसदहरूलाई पनि खासै उहाँहरूले चासो दिएको छैन त्यसैले त्यो फिल्डमा काम गर्ने फिल्डमा तपाईँको कुन वडाको कुन गाउँमा कहाँ छ कस्तो परिस्थिति छ भनेर त्यो तपाईँ हामीलाई थाहा हुँदैन प्रधानमन्त्रीलाई गृहमन्त्रीलाई थाहा हुँदैन त्यही वडा अध्यक्षलाई थाहा हुने हो त्यही वडा सदस्यलाई थाहा हुने हो त्यही हारेको वडा अध्यक्षलाई थाहा हुने हो ती लोकल मान्छेलाई थाहा हुने हो, उहाँहरूलाई पनि इन्भल्भ गर्नुपर्छ। अहिले तपाईँको यो सरकारले वान डोर पोलिसीको नाममा कम्प्लिट आइसोलेसनमा उहाँहरू काम गर्नु भइरहेछ। अलिअलि बढी उहाँहरू फेसबुक र सोसियल मिडियामा लाइक र कमेन्टमा अलिकति बढी केन्द्रित भएको कि भन्ने मलाई लाग्छ।
1: तर अब राहत वितरणमा समेत अब संघ स्थानीय तह र प्रदेश बीचको जुन समन्वयकारी भूमिका हुनुपर्ने हो, त्यो भूमिकामा पनि कता कता केही आलोचनाहरू आएका छन् होइन, यसलाई कसरी लिनुभएको?
0: कता कता आलोचना होइन, अहिले उहाँहरूलाई खास इन्भल्भै गरेको छैन,
1: स्थानीय तहलाई
0: इन्भल्भै नगरेर स्थानीय तह र जिल्ला समन्वय र प्रदेशका साथीहरू चाहिँ प्यारलली त नभनु अलिकति आफ्नै हिसाबले पनि काम गर्न बाध्य भएको छ।
1: तर स्थानीय तहले समयमा राहत वितरण गरिदिएन भन्ने गुनासो रासपाका सांसदले लगाइरहेको पनि सुनिरहेको थियो।
0: अब रासपाका सांसदज्यूहरूले यस्ता कुरा केही समस्याहरू छ भने कोठामा बसेर छलफल गरेर वडा अध्यक्षलाई बोलाएर मेयर पालिका प्रमुखलाई बोलाएर कुरा गर्नुपर्छ। यो तपाईँको सोसियल मिडिया भिडियो लिएर नाटक गरेर अनि दुई मिनट पछि त्यो सोसियल मिडियामा त्यस्तो पोस्ट गरेर अल्मलाउने काम गर्ने हो, पोलिटिक माइलेज नलिउँ। अहिले सांसदहरूलाई पनि म भन्न चाहन्छु, मैले धेरै राम्रो लाइक्स र फोटोहरू र रिलहरू उहाँहरूको अहिले गइरहेछ मार्केटमा, तर अहिले ज्यान बचाउने काम हो। विकास भनेको लाइक्सले मात्र सोसियल मिडियाले मात्र र कमेन्टले मात्र त्यो सोसियल मिडिया हुँदैन, त्यो विकास हुँदैन, ज्यान बच्दैन। अहिले तपाईँको जो बाहिर हामीहरू जस्तो मान्छे जो बाहिर छौ हामीले त्यहाँ हेर्दाखेरि ओहो गजबै काम भयो भन्ने हामीले देख्छौ, तर जो पीड़ित छन् जहाँ लोकल मान्छेहरू छन् त्यहाँ रुवाभाषी छ। यसैले अहिले हामी सरकारलाई साथ दिन्छौ र हाम्रो सरकारलाई दुईटा सुझाव छ। एउटा सुझाव यो जो एक्सपर्टहरू सबै मन्त्री बन्दैमा अथवा सांसद बन्दैमा आफू एक्सपर्ट बनिन्न, एक्सपर्टहरूलाई उहाँहरूले प्रयोग गर्नुपर्छ, त्यो विदेशी होस् स्वदेशी होस्। विदेशी सहयोग ल्याए पनि हाम्रो राष्ट्रियता यस्तो समयमा घुम्दैन। एक दोस्रो कुरोको लोकल गभर्मेन्ट स्थानीय तहलाई राम्ररी प्रयोग गर्नुहोस्, स्थानीय तहलाई फिल्डमा अगाडि बढाउनुहोस्। आफै फिल्डमा गएको गएर सांसदहरू केन्द्रका सांसदहरू हामी जस्ता नेताहरूले केही गर्न सक्दैनौँ, हामी पछाडि बस्ने हो। लोकल गभर्मेन्टलाई अगाडि बढाउने हो, प्रदेशलाई अगाडि बढाउने हो दोस्रो कुरा। र तेस्रो कुरा चाहिँ सबैलाई एकै ठाउँमा राख्ने प्रयास पनि गर्न जरुरी छ। र अहिले हामीले यो रेस्क्यू को चरण त लगभग सिद्धि लायो, अब रात वितरणको काममा पनि सबैलाई इन्भल्भ होस्, कोही नछुटोस्, किनभने हामी एक्लैले गर्न सक्दैनौ, हामीलाई यस्तो बेलामा टिमवर्क चाहिन्छ, हामीलाई सपोर्ट गर्न चाहिन्छ। नेपाली काङ्ग्रेस सपोर्ट गर्न चाहन्छौ साथीलाई, हामी एक्लै सुपरम्यान हामी होइन, हामी ह्युमन बिइङ्स हो, हामी मनुष्य हो, सुपर मनुष्य हामी कोही पनि छैनौ। त्यसैले उहाँहरूले एउटा टिमवर्क गरोस् भन्ने हाम्रो आग्रह। यो दुईटा सुझाव हामीले सरकारलाई सहयोग गर्न चाहन्छौ। रात पनि उहाँहरूले उठाइदिएको छ, हाम्रो भातृ संगठन नेपाल तरुण दल, हाम्रो नेभी संघहरू पनि स्कूल स्कूलमा गएर हिलो सफा गर्ने कामहरू गरेका छन्। उहाँहरू फिल्ड एक्चुअल फिल्डमा जाने उहाँहरूको टेक्निकल एक्सपर्टिज अथवा त्यहाँको लोकल नलेज नभएपछि त्यहाँ स्कूलहरूमा हामीहरूलाई पठाइरहेछौं। त्यसैले वी आर रेडी टु हेल्प, हामी सहयोग गर्न तयार छौं। तर सरकारले यो बेलामा विशेष गरेर स्थानीय तहलाई प्रयोग गर्नुहोस्, सरकार बाहिरका इन्जिनियर होस् अरू एक्सपर्टलाई प्राइभेट सेक्टरको किन नहोस्, कतिपय त्यहाँ प्राइभेट जलविद्युत आयोजना छन् त्यहाँका एक्सपर्टिजहरूलाई पनि किन सरकारले प्रयोग नगर्ने, त्यसैले एउटा टिमवर्कमा काम गर्न जरुरी छ।
1: र अब जाँदा जाँदै नेपाली कंग्रेसका विषयमा केही गतिविधिका र पोलिटिकल विषयमा केही समयमा पनि हामी केही पछि पनि कुराकानी गरौंला। तर अब अहिले कंग्रेसको निर्धारित समयको महाधिवेशन समयमै सम्पन्न हुने र फेरि तपाईँहरूले यो क्रियाशील सदस्यता नवीकरणका निम्ति पनि समय दिनुभएको छ, केही समय छुट्याउनु भएको छ, अब यसले कंग्रेसलाई एक ठाउँमा उभ्याउने खालको प्रयत्न भइरहेको छ वा चाहिँ अझै केही सकसहरू छन्?
0: होइन, हाम्रो एउटा अधिवेशन भने एउटा प्रक्रिया हो, हाम्रो त्यो सबैलाई समेटेर एउटा प्रक्रिया हामी अगाडि बढाउँछौ। तर अहिलेको परिस्थितिमा हामीले हाम्रो अधिवेशनको बारे पार्टीभित्रको आन्तरिक किचलोको बारे हामीले सोचेका छैनौ, किनभने पार्टीले आफ्नो आन्तरिक काम मात्र होइन यस्तो राष्ट्रिय समस्यामा पर्दाखेरि हामीहरू सबै मिलेर, हामी सरकारमा भए पनि नभए पनि सबै मिलेर सरकार र नेपाली नागरिकलाई र दुःख परेको साथीहरूलाई सहयोग गर्नेतिर हामीहरू अहिले केन्द्रित छौं। दुई चार दिनपछि अलिकति समस्या अलिकति नर्मलाइज भइसकेपछि हाम्रो पार्टीको आन्तरिक कम्पिटिसनको बारे, अधिवेशनको बारे त्यो गुण हो। अहिले हाम्रो पार्टीभित्रको कुरो ठूलो कुरो होइन, अहिले नेपाल र नेपाली र जो जोले ज्यान गुमाएका उहाँहरूको विषय बढी महत्वपूर्ण छ, त्यसैले त्यतातिर अहिले म जान चाहन्छु।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, थ्याङ्क यू।
1: उहाँ हुन्थ्यो नेपाली कंग्रेसका नेता सहमहामन्त्री उदय शमशेर राणा। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो।
4: राष्ट्रको शान किसान
5: कम्प्लिट पाइप बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने, बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क सञ्चालन, चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द, दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसाय थप चिन्तित, एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इंग्ल्याण्डका गवर्नरको चेतावनी, साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव, र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरै सुरुङमा फँसेको आशंकामा निकाल्ने प्रयास भइरहेको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरू मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। सरकारले खोज उद्धार र राहत वितरणको काम भइरहेको बताए पनि प्रभावकारी हुन नसकेको भन्दै पीड़ितले गुनासो गरेका छन्। भोटेकोशीको बाढ़ीपछि प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा झण्डै 5,88,00,00,000 रूपियाँ संकलन भएको छ। हिजो दिउँसोसम्म 9 वाणिज्य बैंकका खाताहरूमा 5,87,92,23,000 जमा भएको हो। यस्तै हिमालयन र लक्ष्मी बैंकमा 31,93,238 अमेरिकी डलर जमा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढ़िरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। साथै कार्यालयले बाढ़ी प्रभावितका लागि भन्दै यी कोषका नाममा तोकिएका बैंक बाहेक अन्य खातामा पनि रकम संकलन भइरहेको जानकारी आएकाले बुझेर मात्र रकम उपलब्ध गराउन आग्रह गरेको छ। आपूर्ति व्यवस्था र ओहोर दोहोर सहज बनाउन काठमाडौँ हेटौँडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रुवाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौँडा जाने गाड़ी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। खाद्यान्न, खाना पकाउने ग्यास, चिनी, दूध, तरकारी लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था समेत मिलाइएको छ। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवत जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। भोटेकोशी बाढ़ीले क्षति पुर्याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़कको मर्मतसँगै वैकल्पिक सड़क सञ्चालनको काम हुन थालेको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालको सफाई तथा पुनर्निर्माण कार्यलाई ती प्राथमिकतामा राखिएको छ। नुवाकोट प्रशासनका अनुसार बाढ़ीले क्षति पुर्याएको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत कार्य भइरहेको छ। तादी खोलामा रहेको पुल बगाएर अवरूद्ध भएको सड़कमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। सुनसरीको ढुङ्गे बजार क्षेत्रबाट रसुवा जाने सड़क मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ। बाहुन बेसी लाङचाङ दुन्चे सड़कमा साना गाड़ी सञ्चालनमा रहेको छ। नुवाकोटको ढिकुरे फेदी बेसी बोरे भन्जाङ ढुङ्गे धारा हुँदै बेत्रावती रसुवा जाने बाटोमा पनि साना गाड़ी सञ्चालनमा छन्। यो सड़कबाट ठूला गाड़ी गुड्न मिल्ने गरी काम भइरहेको छ। कोलोनी बुद्ध सिंह घाट जाने सड़क तथा लबडाँडा कालीखोला माझी गाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको छ। विदुर नगरपालिकाको ढुङ्गे क्षेत्रमा पनि यातायात सञ्चालनमा ल्याइएको छ। कोलोनी ढुङ्गे लगायत ठाउँमा ट्विन सञ्चालनको तयारी भइरहेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी अनुसार गल्छी त्रिशुली राजमार्ग अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कलेरी टार कोशी खोला पिपल टार दर्शन टार छत्रे खोला गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सड़क सञ्चालनमा आएको छ। धादिङमा बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि मास टार क्यूरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनारबाट धादिङ बेसी जोड्ने वैकल्पिक सड़क पनि सञ्चालनमा ल्याइएको छ। फुर्के खोलामा तत्काल बेली ब्रिज राख्न कठिन हुने देखिएपछि यही सड़कलाई स्तरोन्नति गर्ने काम भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
7: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातो पानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले अर्को सूचना नआएसम्मका लागि नाका बन्द गरेको हो। यात्रु आवत जावत खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसुवागढ़ी नाका पनि बाढ़ीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातो पानी तिमुरे र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातो पानी नाका बन्द गरेको हो। साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब 10 दिनपछि रसुवामा गएको बुधबार आएको भीषण बाढ़ीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातो पानी नाका बन्द गरेको हो। तातो पानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसायी प्रभावित बनेका छन्। रसुवागढ़ीको टिमुरे बजार समेत बाढ़ीले बगाएपछि नेपाल चीन व्यापारमा थप समस्या सृजना भएको छ। दशैं नजिकिँदै गर्दा व्यवसायी सम्भावित वस्तु अभावलाई लिएर थप चिन्तित बनेका छन्। बाढ़ी प्रभावित जिल्लामा अवरूद्ध भएको विद्युत पुनर्स्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढ़ी प्रभावित रसुवाको कालिका स्थान नौकुण्डको केही भाग, गोसाईकुण्ड गाउँपालिकाको वडा 5 र 6 का केही भाग गरेर सदरमुकाम धुम्चे सहित करिब 30% घरधुरीमा विद्युत पुगिसकेको छ। साथै आमा छोदिङ गाउँपालिकाका केही भागमा साञ्चेन जलविद्युत आयोजनाको प्रणालीबाट विद्युत सञ्चालनको तयारी भइरहेको छ। जिल्लाका बाँकी भागमा घराइसी सोलर मार्फत विद्युत सेवाका लागि 500 थान पोर्टेबल सोलर पठाइएको छ। नुवाकोटमा विद्युत सेवा प्रभावित भएका मध्ये अहिलेसम्म 85% क्षेत्रमा विद्युत पुनर्स्थापना भइसकेको छ। बाँकी 15% क्षेत्रमा 5 दिनभित्र विद्युत सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। मन्त्रालयका अनुसार धादिङका पृथ्वी राजमार्गको दायाँ बायाँको क्षेत्र गजुरी, आदमघाट, मलेखु, जहरे, मवा खोलासम्म प्रभावित भएकामा आदमघाटको केही क्षेत्र बाहेक धादिङको सम्पूर्ण क्षेत्रमा 98% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ। अबको 2 दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुनर्स्थापना हुने गरी काम भइरहेको छ। आज पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो। अब विदेशको खबर। बैंक अफ इंग्ल्याण्डका गवर्नर एन्ड्रयू बेलीले कृत्रिम बौद्धिकता एआईको क्षेत्रमा पाएको सम्भावित संकटले विश्व अर्थतन्त्रमा ठूलो मन्दी ल्याउन सक्ने चेतावनी दिनुभएको छ। G20 का अर्थमन्त्रीहरूलाई पठाएको खुला पत्रमा बेलीले एआई कम्पनीको वृद्धि अचानक रोकिएर लगानीकर्ताको विश्वास कमजोर भए त्यसले विश्वव्यापी रूपमा वित्तीय बजारमा ठूलो असर पार्न सक्ने बताउनु भएको छ। उहाँका अनुसार अहिले एआईसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्य निकै उच्च छ। त्यसमाथि लगानीकर्ताले ऋण लिएर लगानी गर्ने क्रम बढ़ेको छ भने एआई क्षेत्रमा सीमित ठूलो प्रविधि कम्पनीमा ठूलो मात्रामा पूँजी केन्द्रित भएको छ। यी सबै अवस्था एकै पटक आएमा बजारमा हुने सामान्य गिरावट समेत ठूलो संकटमा परिणत हुन सक्ने उहाँको चेतावनी छ। अब खेल खबर। स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले पुनरागमन जित निकालेको छ। गैराती क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई 5-2 गोलले पराजित गरेको हो। खेलको 12 मिनटमा सर्जियो कामेलोले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए, तर 19 मिनटमा राफिन्हा र 21 मिनटमा लामिन यमालले गोल गरेपछि बार्सिलोना 2-1 ले अघि बढ़्यो। 51 मिनटमा रायो फ्लोरियन ले जुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता 3-1 भयो। 59 मिनटमा कामेलोले दोस्रो गोल गरे पनि 71 मिनटमा राफिना र 90 मिनटमा यमालले गोल गर्दै बार्सिलोनालाई 5-2 को जित दिलाएका थिए। जितसँगै तीन खेलबाट 9 अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। समान 9 अंक रहेको रियल मड्रिड दोस्रो स्थानमा छ। रायो भालेकानो भने 1 अंक सहित तालिकाको 18 स्थानमा छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीको 7 दिन खोज उद्धार र राहत वितरणको काम चल्दै प्रधानमन्त्री दैवी प्रकोप कोषमा झण्डै 5,88,00,00,000 रूपियाँ संकलन। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढ़ी प्रभावित क्षेत्रमा वैकल्पिक सड़क सञ्चालन। चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द। दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसायी थप चिन्तित। एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इंग्ल्याण्डका गवर्नरको चेतावनी। साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव। र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन।
4: एनडीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: पाको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: साली नदी को सील,
3: मणि चूड़ को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861549661 र 9841294181, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदैछ। ललितपुरका मल्ल राजा सिद्ध नरसिंहको पालादेखि शुरू भएको मानिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ। शान्त स्वभावका नरसिंहको जात्रा उपकल सायाका नरसिंह शान्त स्वभावका हुन् भने कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन्। यो नरसिंह जात्रामा भगवान नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ। विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा पाटनको राजोपाध्याय ब्राह्मण समुदायबाट सञ्चालन गर्ने चलन छ। यो जात्रा करिब 400 वर्ष पुरानो भएको लिखित इतिहास रहेको छ। नरसिंह जात्रा आयोजक प्रत्युष आचार्यले दुःख नाश रोगबाट मुक्त होस् भनेर नरसिंह जात्रा मनाउने गरिएको जानकारी दिनुभएको छ। नरसिंह जात्राको क्रममा बाजागाजा प्रत्यक्ष भजन सहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगल बजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ। भदौ कृष्ण पञ्चमीका दिन आज कोलमती घाट स्नान गरिँदैछ। आज काठमाडौँको कागेश्वरी नगरपालिका वडा नम्बर 4 को दाँचीमा कोलमती घाट स्नान गर्ने परम्परा छ। बागमती नदीको तीर वर्णन क्रममा नेपाल महात्म्यको 128 नम्बर अध्यायमा कोलमती तीर्थ र कोलमती घाटका बारेमा वर्णन गरिएको छ। कोललाई बराह भनिने भएकोले श्वेत बाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुख कुण्ड देवकोटाले बताउनु भएको छ। कोलमती बागमतीमा मिसिने घाटलाई कोलमती घाट भनिन्छ। कोलमती र बागमती मिसिने स्थानमा शैलमती मिसिएर त्रिवेणी घाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ। पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर परिसरमा रोपाई जात्रा सम्पन्न भएको छ। सप्ताहव्यापी गाई जात्राको तेस्रो दिन अर्थात भाद्र कृष्ण तृतीयाका दिन हिजो पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर परिसरमा यो जात्रा मनाइएको हो। परम्परागत कृषि जीवनको झल्को पाइने यो जात्रा हेर्न पशुपति क्षेत्रमा सर्वसाधारणको घुइचो लागेको थियो। आम नागरिकले यस दिन देवपाटन क्षेत्रमा रोपाई गरेको अभिनय गर्दै जात्रा गर्ने गरेका पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोट कचहरी कार्यालयले जानकारी दिएको छ। पशुपति क्षेत्रका भक्कुटोल, जय बागेश्वरी र तिलगंगाबाट जात्रा निकालिने गरिन्छ। घोडचढ़ीले पनि जात्रा

सञ्चालन। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदै भदौ कृष्ण पञ्चमीको दिन आज कोलमती घाट स्नान गरिँदै र पशुपति क्षेत्रमा रोपाई जात्रा सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीँबाट जाने
4: लाखे सल्लाह देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोन्टिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: जा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रणाली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852445441।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852058979, सङ्खुवा सभा 029420049, 9852773076।

0: संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका छ संखुवा सभा।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ संखुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 98421067022।
4: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारंजो बारी।
5: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। भोटेको सिधारीबाट भएको क्षति खोजी तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित रासपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेको सिधारीबाट आएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ। यसअघिको बैठकमा दलहरूबीच विपदको दिगो समाधान र पूर्व तयारीका लागि उच्च सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। यस प्रक्रियालाई अघि बढ़ाउने विषयमा पनि आज छलफल हुने बताइएको छ। हालै आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि कतारी सशस्त्र बलको विशेष विमान मार्फत ल्याइएको आपतकालीन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। कतार फण्ड फर डेभलपमेन्टले उपलब्ध गराएको यो राहत सामग्री कतारको अन्तर्राष्ट्रिय ऐक्यबद्धता र विपद व्यवस्थापनमा सहयोग पुर्याउने निरन्तर प्रयास अन्तर्गत ल्याइएको हो। करिब 52,000 बाढ़ी पीड़ित जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी पठाइएको यस सहायता सामग्रीभित्र पानी तानेर निष्कासन गर्ने उपकरण, बत्ती, खाद्यान्न तथा बहुउपयोगी त्रिपाल समावेश छन्। विशेष गरी शुद्ध पिउने पानी र अत्यावश्यक सेवाको पहुँचमा कठिनाई झेलिरहेका क्षेत्रका परिवार तथा बाल बालिकाको प्राथमिक मानवीय आवश्यकता पूरा गर्न यस सहयोगले ठूलो मदत पुर्याउनेछ। कतारी आन्तरिक सुरक्षा बलसँग सम्बद्ध कतारी इन्टरनेशनल सर्च एण्ड रेस्क्यू ग्रुपले राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन र मैदानमा संचालित मानवीय कार्यमा प्रत्यक्ष सहयोग गरिरहेको छ। विपद र संकटको घड़ीमा प्रभावित देश तथा जनताको पक्षमा उभिने कतारको स्थापित निधिकै निरन्तरताको रूपमा यो सहयोग आएको छ। संकटको सामना गर्नुका साथै प्रभावित समुदायको पुनर्स्थापना र उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्याउनु अन्तर्राष्ट्रिय सहकार्यको मुख्य ध्येय रहेको विश्वास कतारले लिएको छ। नेपाल कम्युनिष्ट पार्टी बहुमतभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र वास्तोला कञ्चन निष्कासित भएका छन्। पार्टीको केन्द्रीय समितिको विशेष जुम बैठकले संयोजक तथा अध्यक्ष मण्डलका अध्यक्ष कञ्चनलाई बर्खास्त गरेको हो। भदौ 15 गते बसेको केन्द्रीय समितिको विशेष बैठकले वास्तोलालाई अध्यक्ष मण्डलको अध्यक्ष र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। असोज 5 गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीद्वारा जारी प्रेस वक्तव्यमा वास्तोलाले स्वेच्छाचारी, सांगठनिक अराजकता र अनैतिक हरकत गरेको आरोप लगाइएको छ। पार्टीको राष्ट्रिय सम्मेलन एकल निर्णयबाट स्थगित गर्न खोजेको, फरक दस्तावेज अस्वीकार गरेको र सैद्धान्तिक र वैचारिक बहसबाट पन्चिएको आरोप उनीमाथि लगाइएको छ। लामो समयदेखि उनमा गैर मार्क्सवादी तथा पार्टी अनुशासन उल्लंघनका गतिविधि देखिएको र पार्टीभित्र अल्पमतमा पर्दै आएको दावी समेत गरिएको छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं,
2: आईएमई गरौं,
3: आईएमई गरौं।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,389 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जल विद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज, उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग बन्द भएपछि पूर्वी पहाड़ी तथा तराईका जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्गमा सवारी चाप बढ़ने भएको छ। आइतबार बिहान त्रिशुली नदीमा आएको बाढ़ीको कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर लगायत विभिन्न स्थानमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजनल भक्तपुरले पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै तराई तथा पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्री बस तथा मालवाहक सवारी साधनको चाप पृथ्वी राजमार्गमा बढ़न सक्ने जनाएको छ। त्यस्तै सड़क डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि पश्चिम तथा पूर्वी क्षेत्रबाट आउने सवारी साधनका कारण कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढ़ने बताएका छन्। बोरेकोशीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। बेदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो। सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरूषको 11 र एक बच्चाको शव भेटिएको हो। प्रहरीका अनुसार उक्त भवनको वास्तविक स्वामित्व र त्यहाँ यति ठूलो संख्यामा मानिस कसरी पुगे भन्ने बारे पनि अनुसन्धान भइरहेको छ। शवको पहिचान खुलेको छैन। का लागि शवहरू काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा ल्याइएको छ। नेपालमा गत भदौ 10 गते आएको भीषण बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दावी गरेको छ। चीनले नेपालमा निम्तेको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा 12 दिन अघि नै चेतावनी दिएको बताएको छ। बाढ़ी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्व सूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो। चीनका अनुसार उसको ओल्ड मेट्रोलोजिकल सेन्टरले विपत्ति आउनुभन्दा 12 दिन अघि नै नेपाललाई इमेल मार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो। उक्त इमेलमा भारी वर्षा, भूचैरा, आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दावी छ। पछिल्लो तथ्याङ्क अनुसार यस विनाशकारी विपत्तिमा परिहालसम्म नेपाल र तिब्बतमा गरी कुल 955 जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये नेपालमा मात्रै मृत्यु हुनेको संख्या 939 पुगेको छ भने तिब्बतमा 16 जनाको मृत्यु भएको छ। विपत्का कारण बेपत्ता हुनेहरूको संख्या अझै भयावह छ। हालसम्म 3,900 भन्दा बढ़ी मानिसहरू सम्पर्कविहीन रहेका छन्, जसले गर्दा मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले नेपाल संघको प्रमुख व्यापारिक नाका तातो पानी अनिश्चितकालका लागि बन्द गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले अर्को मुख्य नाका रसुवागढ़ीको टिमुरे बजार, पन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएकै बेला चीनले तातो पानी नाका समेत बन्द गरेको हो। लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चीनिया पक्षले व्यापारिक गतिविधि सुचारू गर्ने सम्भावना नरहेको बताएका छन्। यद्यपि यात्रुहरूको आवत जावत भने जारी रहनेछ। बढ़ी तातो पानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरोला नाका मात्रै एकमात्र व्यापारिक विकल्पका रूपमा बाँकी छ। हौस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईसँगै।
2: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 64 मा सम्पर्क राख्नुहोस्। दृष्टि, स्वास्थ्य, आँखा, सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलिकम अगाडि, प्रोप्राइटर जिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छौ झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: भालुमा बसको खेलिलो तामा कान्छीको मन हर्ने, भालुमा बस

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईसँग
1: अवस्था छ। सँगसँगै स्थानीय पालिकाहरूले पनि समन्वय गर्दै विभिन्न चाहिँ पालिकाहरूसँग समन्वय गर्दै जुन क्षतिग्रस्त अथवा बाढीग्रस्त ठाउँहरूको अवलोकन गर्दै ती ठाउँहरूमा पूर्वाधारदेखि लिएर त्यहाँ अहिले तत्काल के आवश्यकता छ भन्ने विषयमा पनि स्थानीय पालिका प्रमुखहरूले छलफल चलाइरहेको अवस्था छ। यसै सिलसिलामा विभिन्न पालिकाहरूले आफ्नो पालिका अन्तर्गत राहत कोष खड़ा गरेर पनि पछि सरकार अथवा त्यहाँ रहेका स्थानीय प्रशासन समन्वय गर्दै त्यो संकलन भएको राहत चाहिँ अथवा रकम चाहिँ हस्तान्तरण अथवा त्यहाँ भौतिक सामग्री बनाउनेदेखि यी विविध कुराहरूमा चाहिँ अगाडि बढ्ने सँगै अहिले तत्कालको लागि सरकारले राहत कोष स्थापना गरेको छ। विभिन्न कलाकार साथीहरू यो बेलामा स्वयंसेवीहरू उभिएका छन्।

त्यो नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ र ती मुद्दाहरू गर्ने ठाउँमा उद्धार पनि गरिरहनु भएको अवस्था छ। खैर जे भए पनि आज स्तब्ध भएको यो समयमा हामी यात्रा गर्दै गर्दा हाम्रा हरेक कार्यक्रमहरूलाई पनि अगाडि बढाउनु परेको छ। नहुने विपत्ति आइसक्यो, अब विपत्ति पछि आउने अवस्थालाई मध्यनजर गर्दै हामी सजग हुनु चाहिँ अहिले जरूरी रहेको अवस्था रहेको छ। कार्यक्रम इन्द्रणीको शुरूआतमै लैजा समाचार एउटा बोलको गीत रहेको छ, म यो गीत सुनाउँछु त्यसपछि आउँछु। कार्यक्रम सुन्दै रहनुहोला, टेलिफोन गर्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। हामी सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, रेडियो काठमाडौँ एचडी, रेडियो काठमाडौँ 92.1 को पेज सँगै चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत हामी यतिखेर भिडियोमा पनि रहेका छौं र कार्यक्रमलाई तपाईँले रेडियो मार्फत त देशैभर सुन्नुहुन्छ। हामी देशैभर रहेका हाम्रा साझेदार रेडियो स्टेशनबाट प्रत्यक्ष रहेका छौं अनि यतिखेर तपाईँले हामीलाई चाहिँ नेपाली पात्र हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ। घर देशमा रहने साथीहरू रेडियो मार्फत र इन्टरनेट मार्फत सुन्नुहुन्छ अनि परदेशमा रहने साथीहरूले रेडियो मार्फत लाइभ सुन्न पाउनुहुन्न, तर हामी इन्टरनेट मार्फत सँगै भइरहँदा हामीलाई चाहिँ सामाजिक सञ्जाल टिकटक अनि नेपाली पात्र हाम्रो पात्र लगायतका हाम्रा साझेदार रेडियोका चाहिँ आफ्नै फ्रिक्वेन्सी छन् ती मार्फत अनलाइन मार्फत पनि सुनिरहनु भएको होला भन्ने हामीलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं, बर्जर पेन्ट्सले यो बसाईलाई साथ दिएको छ र अब घर रंगाउँदै हुनुहुन्छ, राम्रो पेन्ट्सको खोजीमा हुनुहुन्छ, अब विभिन्न खालका रंगहरूको प्रयोग गर्नुभयो, पेन्ट्सहरूको प्रयोग गर्नुभयो, तर तपाईँले भने जस्तो तपाईँलाई चित्त बुझ्दो कलर आएन। अब यसका लागि चाहिँ भरपर्दो, विश्वासिलो, राम्रो, आकर्षक खालका रंग को लागि चाहिँ बर्जर पेन्ट्सलाई यहाँले सम्झन सक्नुहुन्छ। हो, आजको यस कार्यक्रमको प्रायोजक बर्जर पेन्ट्स रहेको छ। सरी लैजा समाचार, यो साथै चाहिँ भावुक गीत हो यो, र विशेष गरी बर्खाको समय होइन अनि भेलबाडी पहिरो आउने त्यसपछि बाढ़ी आउने यी खतराहरूबाट चाहिँ मध्यनजर गर्दै त्यहाँ परेका विभिन्न कुराहरूलाई चाहिँ गीत मार्फत प्रस्तुत गर्ने यो गीत हामीले यहाँलाई सुनायौं र अहिलेको अवस्था जर्जर छ। अब हिँड्नको लागि बाटो राम्रो छैन, हेर्नुहोस् त कृष्णभीरको पहिरोको कारण अब कति समय हामीले बाहिरबाट काठमाडौँ भित्रिने सवारी साधनहरूको जुन आगमन छ, अब आगमनलाई चाहिँ हामीले अब कसरी पूर्ति गर्ने, अब हुन त विकल्पका बाटाहरू छन् तर भनेको जस्तो राजमार्ग नचल्दाखेरिको अवस्थामा अब बिस्तारै बिस्तारै बजारको अवस्था के हुने हो, यी विविध कुराहरूले चाहिँ मनमा सन्नाट छाएको छ र यी सबै कुराहरूलाई पूर्ण गर्नको लागि अहिलेको सरकारले आफ्नो ठाउँबाट त्यो कुनै कसुर बाँकी राख्ने छैन भन्ने विश्वास चाहिँ हामीले लिएका छौं, किनभने देशमा सरकार छ, सरकार भएको आभास हामीले गर्नुपर्छ र पछिल्लो विपत्तिमा सरकारको जुन उपस्थिति छ, उपस्थिति राम्रै छ। पहिला पहिला हामीले देख्थ्यौं घुम्ने आउने विभिन्न ठाउँको अवलोकन गर्ने हुन्थ्यो भने अहिलेको पालि चाहिँ एकदम सरकारले मजाले कामहरू पनि गरिरहेको हामीले देख्न सक्छौं, किनभने हामीले राम्रोलाई राम्रो भन्न सक्नुपर्छ, नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ। होला विपत्तिको बेला छ भनेको ठाउँमा सहज रूपमा हरेक कुराहरू पुर्याउन सकिएको छैन होला, तथापि पुग्ने कार्यहरू जारी छ, स्थानीय स्तरमा रहेका समन्वय गर्नेहरूले समन्वय गरिरहनु भएको छ, त्यो पनि हामीले थाहा पाएका छौं। अब यो बीचमा चाहिँ केही सांसदहरूको हरकत देख्दाखेरि लाग्छ होइन, किन चाहिँ सांसद भएछन् भन्ने कुराहरू पनि बजारमा छ, कि केही यस्ता चाहिँ चटकी सांसदहरू छन्, हामीले सबैलाई भनेका छैनौं, केही चटकी सांसदहरूको कारण चाहिँ आज सारा सांसदहरूको पनि बेइज्जत भएको अवस्था छ होइन। अब हामीले प्रसंगै जोड्नु पर्दाखेरि त्यहाँ रहेका स्थानीयहरू विभिन्न ठाउँहरूका चाहिँ पालिकाहरूसँग चाहिँ हामीले समाचार अथवा सामाजिक सञ्जालमा आउँछन् नि, हरेक कुराहरूको एक पक्षीय हुँदैन कि, दुई पक्षीय हुन्छ, त्रिपक्षीय हुनुहुन्छ होइन, अर्को पक्षको कुरा सुनिन्छ, त्यसपछि अर्को पक्षको कुरा सुनिन्छ, त्यो सुन्दै गर्दाखेरि चाहिँ सांसद केही सांसदहरूले चाहिँ साँच्चीकै भन्नुपर्दा अहिलेको सरकारको नाकै काटिरहेको आभास हुन्छ होइन। त्यसैले अब विभिन्न पार्टीका सभापतिहरूले बुझ्नुपर्छ मेरा पार्टीका सांसद के छन्, उनीहरूलाई मैले कतिको प्रशिक्षण दिने हो, मैले दिएका दुई चारवटा प्रशिक्षणले काम गरे कि गरेन, नगरेको भए अब महिनौको प्रशिक्षण दिने काम चाहिँ अब जो जो हुनुहुन्छ, अब किन मैले नामै तोकेर भन्ने जस्तो लाग्छ कहिले काहीँ होइन, तर बुझ्नेले त कुरा बुझिसक्नु भएको छ, ती कारणले गर्दा पनि अब जे हुँदैछ राम्रो हुँदैछ होइन। अब विपत्त छ नि, हेर्नुहोस् न, केही समय अगाडि मैले जानकारी गराएको थिएँ, म चाहिँ मेरो साथीहरूको टोली सहित, पत्रकार साथीहरूको टोली सहित, कमल सरगम लगायत हाम्रो टोली सहित चाहिँ हामी यता सहरे हुँदै बट्टार बजार विदुर त्रिशुली पुगेका थियौं र ढुङ्गे बजारसम्म हामी जान सक्ने अवस्था भयो, त्यहाँभन्दा माथि हामीलाई जान अधिकार पनि थिएन र जान दिएको पनि थिएन, सायद जान दिएको भए हामी ती भिरपाखा चढ्दै अझ माथिसम्मको कुराहरू हेरेर त्यहाँको अवस्था के छ भन्ने कुरा आम श्रोता दर्शकलाई जानकारी गराउने थियौं होला, तर जान पाइएन। हामी विशेष गरी ढुङ्गे बजारसँगै त्यहाँ रहेको बागवानी छ, बागवानीसँगै हाम्रो प्रिय भाइ राज नेउपानीको पनि घर त्यहीँ छ, राज नेउपानीको घरको अवस्था देख्दै
गर्दै गर्दा एकदम मन कुडिएको छ होइन, त्यो बागवानी सँगै रहेका धेरै घरहरू भत्किने अथवा धेरै घरहरू पुरिएका छन्, अवस्था एकदम जर्जर छ, त्यहाँ हामीले बुझ्दै गर्दा राहत त पाएका छैनौं भन्ने कुरा समेत पनि उहाँहरूले गर्नुभएको थियो होला, सायद रात पुग्दै होला अथवा अहिलेसम्म त पुगी पनि सक्यो होला जस्तो लाग्छ। जे भए पनि ती ठाउँहरूको अवस्था जर्जर छ, अझ माथि काली लाग्दो अवस्था छ भन्ने कुराहरू त्यहाँ पुगेर आएकाहरू, हेलिकप्टरबाट उद्धार भएकाहरूले हामीलाई जानकारी गराएका छन्। अझ माथि त्रिशुली, त्रिशुलीमाथि बेत्रावती होइन, बेत्रावतीमाथि रसुवा, यी विभिन्न ठाउँहरूको अवस्था हेर्दाखेरि चाहिँ ती ठाउँहरूमा रहेका साथीहरूको अवस्था के होला, अथवा ती ठाउँहरूमा चाहिँ हजारौंका संख्यामा नेपाली सेना र सशस्त्र प्रहरीहरू खटाइएको छ, त्यहाँ रहेका ती सशस्त्र प्रहरी अनि त्यहाँ रहेका नेपाली सेना अनि स्थानीय स्तरका पालिकाहरूले त्यो भूमिका खेलिरहनु भएको होला भन्ने चाहिँ हामीलाई लागेको छ। अब समाचारमा आएका कुराहरू सबै सत्य हुँदैनन्, कति समाचारहरू असत्य पनि हुन्छन् होइन, तर विश्वासिलो संचार माध्यमको तपाईँले चाहिँ सूचना लिनुहोला, यो पनि म साथीहरूलाई अवगत गराउन चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौं, टेलिफोन लिन्छौं कि के गर्छौं, एउटा गीत राखौं है। यतिखेर अब यो बर्खाको समय छ, भेलबारी पहिरो बोलको एउटा गीतलाई सुनाउँछु, त्यसपछि केही त्यसका पुराना गीत पनि सुनाउने रहर त छ, समयले भ्याएसम्म अवस्था हेरेर गीतहरू सुनाउँछु, प्रसंगहरू जोड्दै जानेछु यतिखेर इन्द्रणीमा यो गीत।

यस्तै भर्खर रेडियोबाट इन्द्रणी सुन्दै गर्दा लाग्छ तपाईँ पनि यी गीतहरू सुन्दै गर्दा होइन 15-20 वर्ष अगाडि नै पुग्नुभयो होला जस्तो लाग्छ. त्यो बेला सुनेको गीत र आज धेरै पछि सुन्दाखेरि यहाँ चाहिँ आफ्नोपनको आभास छ हजुर. भेलबाडी पहिरो मायाका कुरा होइन गीतबाट गरिएको थियो. गोविन्द गिरीको यो गीत हो. राजु परियार र विष्णु माझीले गाउनु भएको गीतलाई धेरै वर्ष अगाडि सांगीतिक बजारमा प्रस्तुत गरिएको थियो र त्यो बेला सुन्दा पनि त्यतिकै मजा होइन आज धेरै वर्षपछि सुन्दा पनि त्यो आफ्नोपन मौलिकताहरू यो गीतमा झल्किएको छ. यो गीत यहाँलाई सुनाइसकेको छु. यो गीतसँगै फेरि पनि स्वागत गर्दै मेरा प्यारा प्यारा साथीहरू तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ. अब कति साथीका साथीहरू चाहिँ पहिरोमा बाढीमा पर्नु भएको छ होइन. हाम्रा धेरै पत्रकार साथीहरू पनि पढ्नु भएको छ. एक किसिमको हाम्रो धेरै साथीहरू पढ्ने क्रम अन्तर्गत होइन मिटिङ पोइन्टका हाम्रा सुरेश सिमखडाको परिवार आमा त्यसपछि दिदी र सुरेशजी हाम्रो साथै नजिकको मित्र उहाँको पनि अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन होइन. त्यसले गर्दाखेरि एकदम हामी धेरै साथीहरू पनि छौँ र आज सारा नेपालीहरू एक किसिमको पीडामा हुनुहुन्छ. कोही न कोहीका परिवारहरू ठोकिएका छन्, कोहीका चाहिँ हेर्नुहोस् त बाल बालिकाहरूको अवस्था कस्तो छ. आज हामीले समाचार हेर्दै गर्दा पनि त्यहाँ 20,000 बाल बालिकाको अवस्था एकदम गम्भीर छ. त्यो गम्भीर भनेको कतिका आमा बुबा हुनुहुन्न, कतिका दाजुभाइ हुनुहुन्न, कतिका परिवारै छैनन् होइन. त्यो खालको एउटा कहाली लाग्दो अवस्था छ. अब यी कुराहरूको लागि र विशेष गरी बाल बालिकाहरूको लागि चाहिँ हाम्रा विभिन्न देशै भरिरहेका पालिकाहरूले चाहिँ त्यो एउटा अपनत्व लिँदै त्यहाँ रहेका जति चाहिँ बाल बालिका हुनुहुन्छ आफ्ना पालिकामा ल्याएर एक किसिमको पढाउने अथवा त्यो खालको एउटा तत्परता यदि देखाउन सकियो भने त्यो एउटा ठूलो मानवता त्यहाँ झल्किनेछ. त्यसैले मैले स्थानीय पालिकाहरू जोले समन्वय गरिरहनु भएको छ राहतका लागि ती पालिकाहरूले अहिले चाहिँ निश्चित रूपमा कति सकिन्छ त्यो हेरेर आफ्ना पालिकाहरूमा ल्याएर चाहिँ उहाँहरूलाई भोलि सरकारले चाहेको खण्डमा पठाउन सक्ने यी यावत कुराहरू हेरेर चाहिँ त्यो कानूनी प्रक्रियाहरू बुझेर अहिले तत्कालको लागि चाहिँ विभिन्न पालिकाले त्यहाँ रहेका प्रशासनसँग अनुमतिका आधारमा ल्याएर चाहिँ उहाँहरूलाई निश्चित ठाउँमा व्यवस्थापन गर्न सकियो भने अहिले होल्डिङ सेन्टरमा त बस्नु भएको छ तर अवस्था चिन्ता एकदम गम्भीर छ. हामी जुन ठाउँहरूमा बाढीग्रस्त क्षेत्र छ ती ठाउँहरूमा जान सक्ने अवस्था छैन. केही दिन अगाडि हामी गत शनिबार त्यहाँ पुग्दाखेरि त्यहाँ दुर्गन्धहरू फैलिसकेको अवस्था थियो. अझ कति फैलिरहेको होला होइन. त्यहाँ लेखाजोखा छैन, कुन सब कहाँ पुगेको छ, को के छ थाहा छैन. ती कारणले गर्दा पनि अब अहिले एकदम गम्भीर अवस्था छ र यी सबै कुराहरूबाट हामीले चाँडोभन्दा चाँडो मुक्ति पाउनको लागि आज धेरै ती टनेलहरूमा होइन त्रिशुलीका कुराहरू छन्, त्रिशुली जलविद्युतका कुरा, अन्य विभिन्न हाइड्रोहरूमा चाहिँ टनेलभित्र पसेका त्यहाँका अझै पनि उद्धार गर्न सकिएको भन्ने कुराहरू छैन. सरकार त्यहाँ लागिरहेको अवस्था छ. कति ठाउँहरूमा मान्छे नभेटिएका कुराहरू छन्. यी सबै कुराहरूको चाहिँ मध्यनजर गर्दै हामीले हरेक कामहरूलाई चुस्त दुरूस्त रूपमा अगाडि बढाउन सक्नुपर्छ. यसका लागि सबै लागौं. आज सरकारको मात्र भर नपरौं, तपाईँ हाम्रो ठाउँबाट हामीले गर्न सक्यौं भने पक्कै पनि हुन्छ. यही सिलसिलामा मैले प्रसंग जोड्नै पर्छ. अहिले स्थानीय पालिका अनि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्नेहरू लागिरहनु भएको छ. यसै विषयमा संचारकर्मी नेपालले केही दिन अगाडि सरकारको खातामा रू 50,000 जम्मा गरिसकेको छ. संचारकर्मी विपदमा पनि संचारकर्मी छन् यो जानकारी यहाँलाई. त्यसै गरी मानव अधिकार तथा विशेष गरी हाम्रो बागमती अभियान माथिल्लो बागमती अभियानले पनि 40,700 रूपियाँ हिजो स्थानीय पालिका गोकर्णेश्वरलाई चेक मार्फत हस्तान्तरण गरेको छ. र सँगसँगै गोकर्णेश्वर नगरपालिका वडा नम्बर 5 स्थित नयाँ बस्ती युवा क्लबले यो विपदको घड़ीमा सामाजिक कार्यहरूको लागि नगरपालिकाको कोषमा 1,11,111 त्यहाँको सम्पूर्ण टीम शुभचिन्तक पूर्व अध्यक्ष ज्यूहरू सल्लाहकार शुभचिन्तकहरूको साथमा गएर चाहिँ नगरपालिकामा चेक हस्तान्तरण गरेको छ. यो जानकारी पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु. हो, यो आपत र विपदको बेलामा हामीले केही गरौं, कहाँ सकिन्छ त्यहाँ गरौं. तीनवटै सरकार सक्रिय छ अहिले. संघीय सरकार छ, स्थानीय सरकार छ, प्रदेश सरकार छ. तीनवटै सक्रिय सरकार रहिरहेको अवस्थामा हामीले जहाँबाट सक्छौं सरकारी माध्यमबाट काम गर्यौं भने पक्कै पनि एक किसिमको सहज हुन्छ. विगतका बेलाहरूमा हामीले विभिन्न भूकम्पका कोविडका बेलामा राहतकाहरू हेर्यौं होइन. व्यक्तिगत विषय गर्दाखेरि चाहिँ त्यहाँको फाइदा अरूले उठाउने कुराहरू आइरहेको अवस्थाले गर्दा अहिले एकद्वार प्रणाली छ. संघीय सरकार मार्फत चाहिँ संकलन गरिएको छ. सँगै स्थानीय सरकार
सरकारहरूले पनि भूमिका खेलिरहेको छ, स्थानीय सरकारले पनि आफ्नो ठाउँबाट काम गरिरहेको छ। त्यसैले तपाईँ जहाँ हुनुहुन्छ आफ्नो ठाउँबाट केही सहयोग गरौं है, म चाहिँ यो भन्न चाहन्छु। हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित बसाईमा छौं, आज इन्द्रणीको बसाईमा टेलिफोन भन्दा पनि गीतैहरू सुनाइरहेका छौं। टेलिफोन पनि आउने क्रम पनि छ, तर आज टेलिफोन भन्दा पनि होइन हामी गीत नै सुनाइरहेको अवस्था छ। विभिन्न जानकारी म आफैले तपाईँलाई गराइरहेको छु। विशेष गरी अहिले भोटेकोशी र सुवाको बाढीपछि उत्पन्न त्राससँगै अहिलेको जटिल अवस्थाका बारेमा कुराहरू गरिरहेका छौं।

श्रेष्ठ अनमोल गौतम सबैमा मिठो सम्झना भन्नुभएको छ। विमल कुमार अनि मोहन रेग्मी प्रवीणदेखि लिएर दीपिकाले पनि सम्झना भन्नुभएको छ। अब ढिला गर्दिन, एउटा गीत राखौँ ईशा। हामीले उद्घोष गरेको आयुषा शेर्पाको आवाजमा छ यो गीत। कसम हो जस्तो लाग्छ मलाई, कसम हो, कसम कसम होइन, अर्को चाहिँ हो है, सुनाउँदैछौ।

यसै बर्खा रेडियो बाटी रेडी सुन्दै गर्दा आयुषा शेर्पालाई लाग्यो होला मेरै गीत बज्छ भनेर होइन, बाहिर हाम्रो टेक्निकल सपोर्टमा रहने हाम्रो ईशाले चाहिँ आयुषा नाम देख्ने बित्तिकै आयुषा शेर्पा नै हो कि क्या हो भन्ने सम्झिनु हुँदो रहेछ। खैर हेर्दाखेरि गीत प्रस्तुत गर्दाखेरि चाहिँ सबै बुझ्नुपर्छ होइन। आयुषा शेर्पाको गीत पनि हामी सम्भव भएसम्म बजाउँछौ, यो चाहिँ हामीले आयुषा शेर्पाको गीत होइन यो जानकारी गराउँछु। सँगै हामी इन्द्रणीको बसाईमा छौं, देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। मेचीदेखि महाकालीसम्मका मेरा प्यारा प्यारा साथीहरू, इन्द्रणी सुन्दै गर्दा तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला, किनभने इन्द्रणीको लर्को लामो छ। मेचीदेखि महाकालीसम्म विभिन्न रेडियोबाट आउँछ इन्द्रणी, यो सानो कार्यक्रम होइन, तपाईँलाई थाहा छ यो देशैभरका धेरै रेडियोबाट प्रसारण हुने कार्यक्रम हो। त्यसैले यो कार्यक्रम मार्फत हामीले हरेक कुरा चाहिँ विचार गरेर बोल्नु दिनुपर्छ, गीत संगीतहरू प्रस्तुत गर्दै गर्दा पनि हामीले हरेक कुराहरूको ध्यान दिनुपर्छ, विकृतिमूलक गीतहरूलाई हामीले स्थान दिँदैनौं, त्यसैले विकृति खालका गीत छन् अथवा

मेरा ती गीतहरू छन् भन्ने कुरा तपाईँलाई लाग्छ भने हामीलाई प्रस्तुत गर्नको लागि कति साथीहरूले त्यो प्रेसर पनि नदिनु होला, किनभने विकृति खालका गीतहरू इन्द्रायणीमा बज्दै बज्दैनन्, राम्रा खालका गीतहरू मात्र बज्छन्, यो पनि जानकारी म यहाँलाई गराउँछु। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट छौं र अब पुराना गीतहरू सुन्दा त छुट्टै मजा आउँछ, जस्तै हामीले हरिदेवी कोइराला, शर्मिला गुरूङहरू, लक्ष्मी नेउपानीहरू, बिमा कुमारी दुराहरूले गाउनुभएका गीतहरू सुन्दै गर्दा साँच्चीकै हामीलाई त्यो तीजको आवाज हुन्छ। बिमा सुवेदीहरूले गाउनुभएका गीतहरू सुन्दाखेरि छुट्टै खालको आनन्द हुन्छ होइन, अनि ती खालका गीतहरू आज पाइँदैनन्, समय फेरिएको छ, अलिकति हिजोको जस्तो जटिल अवस्था छैन, माइत जानको लागि तिजै आउनुपर्ने अवस्था आज दिदी बहिनीलाई छैन, यी कारणले गर्दा अहिलेको बदलिदो परिवेशसँगै हामीले मौलिकतामा रहेर हाम्रा सुख दुःखहरू चाहिँ हामीले साट्ने गर्नुपर्छ। र आज पनि दिदी बहिनीहरूका धेरै पीड़ाहरू छन्, कतिको माइतीसँग सम्बन्ध राम्रो नभएको हुनसक्छ, कति चेलीहरू सधैँभरि हरेक चाडपड आउँदा रोएर बस्नुपर्ने अवस्था पनि छ, कति दाजुभाइहरूले दिदीबहिनीका कारण मेरो घरमा दिदी यो कारणले आएनन् भन्न पनि हुन सक्छ, त्यहाँ दाजुभाइ दिदीबहिनी आमा बुबा हरेकका कारणहरूबाट पनि समस्याहरू उत्पन्न भएका हुन्छन्, तर त्यो आफ्नोपन चाहिँ आफ्नैपन हो, त्यसैले जन्म दिने आमा बाबा भन्दा संसारमा ठूला कोही पनि छैन जस्तो चाहिँ मलाई लाग्छ, सबै कुराहरू पछि आएका कुराहरू हुन्, त्यसैले यो संसारमा हरेक भगवान छन् त बुबा आमा नै हाम्रो लागि भगवान हुनुहुन्छ होइन, सायद बुबा आमाले जन्म नदिएको भए आज हामीलाई शिक्षा दीक्षा दिएर नहुर्काइदिएको भए आज हामी आफ्नो खुशी गर्न सक्दैनौ थियौं कि, त्यसैले हरेक कुराहरू हामीले हाम्रा बाबा आमा ती हाम्रा भगवान हुन् उहाँहरूलाई चाहिँ पुज्नुपर्छ, उहाँहरूलाई हामीले सम्मान गर्नुपर्छ, त्यसैले कति सम्बन्धहरू चाहिँ त्यस्ता हुन्छन् भन्ने मात्र कुरा हो होइन, तर त्यो सम्बन्ध त्यस्तो खालको नबनोस्, सुधार होस्, राम्रो होस्, कहिलेकाहीँ आवेशमा आइन्छ, आवेशका कारणले कति कुराहरू दुवै पक्षको गल्ती हुन सक्छ, त्यसलाई चाहिँ सुल्झाउने हो त्यो चाहिँ मलाई लाग्छ। हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित व्यवसायमा छौं हजुर, अब ढिला नगरौं, टेक्निकल सपोर्टमा ईशाले, अब हाम्रो बाबाले यो म्युजिक नेपालबाट आएको गीत हो, यो गीत हामी हरिदेवी कोइरालाको आवाजमा प्रस्तुत गर्छौं, त्यसपछि आउँछौ नै।

देशैभरका विभिन्न रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ, कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया चाहिँ पाऊ है। मैले साथीहरूलाई यो आग्रह र अनुरोध चाहिँ गरिरहेको छु, किन भन्दा तपाईँले हामीलाई सुन्दै गर्दा तपाईँले पनि हामीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ नि त होइन। कार्यक्रमका सन्दर्भमा हामीले बाबाको आँगनीमा हरिदेव कोइरालाको आवाजलाई यहाँको माझमा राख्यौं। हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित इन्द्रणीमा छौं। अब जाँदा जाँदै हामी एउटा गीत छोड्दैछौ, रेखा पोखरेल, आयुषा शेर्पा, महेन्द्र शर्माको आवाजमा, महेन्द्र शर्माको शब्द र संगीत रहेको गीत अब छोड्दै हामी जाँदैछौ। योभन्दा अगाडि मैले आयुषाको आवाज भनेको थिएँ, अब आयुषा अहिले परदेशमा हुनुहुन्छ रोमानियामा, नेपाली गीत संगीतमा केही गर्नुपर्छ भन्न निरन्तर रूपमा सक्रिय अहिले आयुषा चाहिँ कामको सिलसिला होइन, अब घर देशमा भने जस्तो काम नहुन पनि सक्छ, ती कारणले अब परदेशमा गएर दुःख गर्दाखेरि केही संकलन नसक्छ भन्ने हिसाबले पनि आज धेरै दाजुभाइहरू दिदीबहिनीहरू परदेशिएका छन्। यही बीचमा कलाकार आयुषा शेर्पा पनि रोमानियामा हुनुहुन्छ, जानकारी यहाँलाई गराउँछु। र उनै आयुषाको एउटा गीत अहिले बजारमा छ, तपाईँलाई छोड्दैछु, आउन पाइन माइतबलको यो गीत यहाँलाई छोड्दै, महेन्द्र शर्मा अफिसियलबाट यो गीत बजारमा आएको छ, युट्युब मार्फत छ, यही गीतका सम्पूर्ण टीमलाई साधुवाद पनि छ र यो गीतसँग आबद्ध रहेका सबै टीमलाई नमन गर्दै आजको लागि बर्जर पेन्ट्सद्वारा प्रायोजित इन्द्रणीबाट टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईसा, देशैभरका रेडियोबाट साथ दिने साथीहरूलाई विशेष धन्यवाद दिँदै आज इन्द्रणीमा हामी तपाईँसँग रहेर टेलिफोन लिने बसाई तर टेलिफोन लिएनौ, आज बाढीसँग सम्बन्धित रहेका विविध कुराहरू प्रसंग जोड्दै हामी अगाडि बढ्यौं। यही सिलसिलाबाट अब आजको लागि विदा हुँदैछु। यहाँको पल्सबाट होस्, परिवर्तन सम्भव छ।

0: Radio Kathmandu 92.1 Studio.
1: Radio Aro, time check.
2: It's 11 AM.
3: अहिले बिहानको 11 बज्यो।
4: 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसुवाको भोटेकुसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ 6 बजेसम्मको विवरण अनुसार यस विपत्तिमा परि ज्यान गुमाउनेको संख्या 939 पुगेको छ भने 3925 जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ताहरूको यति ठूलो संख्या भए पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक हुन नसक्दा आफन्तहरू अन्यल र छटपट्टीमा छन्। विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङका कयौं स्थान सड़क सम्पर्क विच्छेद गरिदिएको छ। पहुँच मार्गहरू भत्किएका कारण कतिपय दुर्गम बस्तीहरूमा राहत पुग्न सकेको छैन। उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि पीड़ितहरूले राज्यको उपस्थिति जमीनमा भन्दा आकाशमै मात्र सीमित भएको भन्दै आक्रोश पुगेका छन्। भोटेकोशी बाढ़ीका पीड़ितहरू रसुवाको श्रीनाथगढ़ बाहिर आफन्तको उद्धारको प्रतीक्षामा बस्ने गरेका छन्। कतिपय आफन्तहरू विभिन्न हाइड्रोको सुरुङ मार्गमा फँसेको भन्दै उनीहरूले छिट्टो उद्धारका लागि हार गुहार समेत गरिरहेका छन्। भोटेकोशी बाढ़ीबाट भएको क्षति खोजी तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित राष्ट्रपति संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा भोटेकोशी बाढ़ीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ। भोटेकोशीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। बेदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो। सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरूषको 11 र एक बच्चाको शव भेटिएको छ। शवको पहिचान खुलेको छैन। पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा ल्याइएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। Fight it is.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नुवाकोटको विदुर नगरपालिका एक स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारी साधन सञ्चालनमा आएसँगै थप सहज भएको छ। भोटेकोसी बाढ़ीले क्षति पुर्याएका सड़क तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहिलो प्राथमिकता राखेर काम अगाडि बढ़ाएको छ। ढुङ्गे बजारको बस्ती र सड़कमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार सड़क सञ्चालन भइसके उक्त क्षेत्रमा सब व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री संकलन सहित बेत्रावतीसम्म पुग्न सहज भएको छ। त्यस्तै नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तीन निर्माण शुरू गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाउनुका साथै सड़कमा क्षति पुर्याएपछि विदुर सहित रसुवासम्मको सड़क यातायात अवरूद्ध भएको छ। त्रिशुली अस्पताल सहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासम्मको सड़क यातायात यही भदौ 10 गतेदेखि बन्द छ। बाढ़ी प्रभावित क्षेत्र को खोज तथा उद्धार सब व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तीन निर्माण थालिएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन्। नेपाल खानेपानी संस्थानले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको 198 पदको विज्ञापन रद्द गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरले आज 100 सार्वजनिक सूचना जारी गर्दै गत वैशाख 6 गते गोर्खा पत्रमा प्रकाशित खुला, आन्तरिक र बढ़ुवा प्रतियोगिताका सबै विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो। संस्थानका अनुसार पूर्वाधार विकास मन्त्रालयको गत असार 32 गतेको पत्र अनुसार साबिकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढ़ाउनु पर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोकसेवा आयोगको भदौ 3 गतेको सहमति अनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। विज्ञापन रद्द भइसके दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र संस्थानको तोकिएको शाखा कार्यालय वा प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस विपत्तिमा परि ज्यान गुमाउनेको संख्या 939 पुगेको जनाएको छ भने 3,925 जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। बेपत्ताहरूको यति ठूलो संख्या भए पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक हुन नसक्दा आफन्तहरू अनियल र छटपटीमा छन्। विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङका कयौं स्थानमा सड़क सम्पर्क विच्छेद गरिदिएको छ। पहुँच मार्गहरू भत्किएका कारण कतिपय दुर्गम बस्तीहरूमा राहत पुग्न सकेको छैन। उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि पीड़ितहरूले राज्यको उपस्थिति जमीनमा भन्दा आकाशमा मात्रै सीमित भएको भन्दै आक्रोश पोखिरहेका छन्। भोटेकोसी बाढ़ीका पीड़ितहरू रसुवाको श्रीनाथगढ़ बाहिर आफन्तको उद्धारको प्रतीक्षामा बस्ने गरेका छन्। कतिपय आफन्तहरू विभिन्न हाइड्रोको सुरुङ मार्गमा फँसेको भन्दै उनीहरूले छिटो उद्धारको लागि हार गुहार गरिरहेका छन्। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईसँगै
2: हरेक दिन साथी बनी आउँछरीको स्टाइल गाउँ शहर देश विदेश ठाउँछरीको स्टाइल अब मैसेज तपाईकै रोजाई तपाईकै देश विदेश सम्म तपाईको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबरपछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
4: सुस्मिता नाछिरिङ साल्पा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
4: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: हिमाङ चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्ररात याखा सैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
4: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
4: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
4: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
4: देवराज राई चैनपुर नगरपालिका 10 लिवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
4: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
4: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
4: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
3: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
4: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खाँदबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
4: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
4: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
4: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
4: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हाय गुड मर्निङ अनि नमस्कार कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामानलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ अनि त्यसै गरेर अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अनि अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारै भरबाट केही साथ हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। अनि विशेष गरेर यो कार्यक्रममा तपाईँले पठाउनुभएका तपाईँकै सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छु। आज पनि तपाईँकै सम्झना सन्देशहरू वाचन गर्नेछु। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो साथीभाइहरूलाई त तपाईँले सम्झिरहनु भएको होला, उहाँहरूको लागि केही भन्नु छ, केही सन्देश राख्नु छ भने हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। म्यासेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ, नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू चाहिँ जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा हामीले एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्नो म्यासेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका ती म्यासेजहरूलाई वाचन गर्नेछु अनि तपाईँकै रुचाइका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु। तपाईँलाई मन परेको गीत संगीत छ भने पनि प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम तपाईँले लेखी पठाउनु पर्छ है त। यो कार्यक्रमलाई भने चाहिँ मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै अब भने म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो म्यासेजको रूपमा सानो कमलाजीले म्यासेज पठाउनु भएको छ। हेलो क्युटी सेज गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट आज मलाई लेख्नु भएको छ, म भइन भन्ने सङ्घ प्ले गरिदिनु न है भनेर लेख्नुहुन्छ। मिस गर्नु पर्दा जस्ट फर यू। अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्डलिसमा, भाइ दीपक सुनचेउरी, भाइनीमा शेर्पा, त्यसै गरेर बुनु मनिषा पया, प्रवीण मगर, नाना सुनु सुनिता राई, बुनु सुनिता कुलुङ, जुना लिम्बू, त्यसै गरेर रोमन मुक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरोज छेत्री, त्यसै गरेर आशिष नयन बस्नेत, कृष्ण तामाङ, दिदी भूमिका राई, वरूण चञ्चले राई, दाई पूर्वेली आकाश राई, दाई ढकाल धनराज, सचिन नेवाहाङ, सुशीला विश्वकर्मा, राजविरही कैला, भौजू प्रार्थना निरौला, भगवती निरौला, चन्द्रमाया तामाङ, रिमा थामी लगायत सम्पूर्णमा मिठो सम्झना भन्दै बाई बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ सानो कमलाजी म्यासेजको लागि। अनि अर्को मित्र हुनुहुन्छ कमल श्रेष्ठ। कमलजीले आज मलाई अन्जु श्रेष्ठको आवाजमा रहेको तीज भाका एक वर्षमा एकचोटि भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनु न ल भनेर लेख्नुहुन्छ। हेलो हजुर नमस्कार, म तीनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बासकोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, राजन खतिवड़ा, चित्रयोगी सुशीला कार्की अनि सरला राई, मीडिया प्रेमी निर्मला वनिङ, पूजा माध्यमा लिम्बू, फूलमाया अंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। ओके बाई बाई भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ शिशिर चञ्चले। शिशिरजीले लेख्नु भएको छ, नमस्कार रमा नाना, म शिशिर चञ्चले पारी पाँच भवनबाट कार्यक्रम मार्फत सम्पूर्णलाई सम्झना, मिस यू अल भनेर लेख्नु भएको छ। यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ। कमलजीले आज ओके ल कमलजीले म्यासेज डबल पठाउनु भएको छ। अर्को साथी सपना तामाङ मोक्तान, उहाँको म्यासेज कम्प्लिटली प्राप्त भएको छैन। निमा शेर्पाले नमस्कार, म काठमाडौँबाट निमा शेर्पा हो, सबैको लागि सम्झना भन्दै बाई बाई भन्नुभएको छ। मना कोही सिउबीले भने सबैलाई सम्झिनु भयो। त्यसै गरेर सिमला चिम्सी राईले हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यू एण्ड अभिषेक गुरूङ, सुजन कार्की, सरला राई, सुस्मिता राई, दाई
नदी खत्री भाई एक सन विराज राई एन्ड टु अल माई फ्रेन्ड्स इन्जोय दिस सङ थ्याङ्क यू भनेर लेख्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँहरूलाई मेसेजको लागि। त्यसै गरेर अर्को साथी दिलु सानो याम्फो हुनुहुन्छ, मिस यु अल भनेर सबैलाई सम्झिनुभयो। सपना शङ्करले पनि आई मिस यु अल भनेर मेसेज छोड्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब पनि कार्यक्रममा पहिलो सांगीतिक श्री स्वरूप साथीले रोजाईमा पार्नुभएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। म भइन भने बुको गीत रहेको छ, बेहुली नेपाली फिल्मबाट लिएको यो गीतलाई सानु कमलाजीले रोजाईमा पार्नुभयो। यो मिठो गीत त्यति बेला तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। साथीले रुजाइमा भन्नुभएको यो साँच्चीकै सुमधुर गीत तपाईँको निम्ति मैले प्रस्तुत गरिसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारै भरबाट हामीलाई एकै साथ सुनिरहनु भएको छ। यो विषयमा तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गर्ने गर्छु। आज पनि सोही अनुसार तपाईँकै सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाउनु भएको छ। केही नयाँ हुनुहुन्छ होला, जसले आज पहिलो पटक कार्यक्रम सुन्ने अवसर पाइरहनु भएको होला। कति साथीहरूले कार्यक्रम सुन्दै आए तापनि कार्यक्रममा कसरी सहभागिता जनाउने भन्ने थाहा छैन भने तपाईँले म्यासेज पठाउन सक्नुहुन्छ हाम्रो रेडियो अफिसियल फेसबुक पेजमा। पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz। नेपालीबाट तपाईँले सर्च गर्नुभयो भने हाम्रो पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट म्यासेजहरू पठाउनुहोस्, साथीभाइहरूलाई सम्झिनुहोस्। तपाईँलाई मन परेको नेपाली गीत सँगै सुन्न चाहनुहुन्छ भने त्यसको नाम तपाईँले लेखी पठाउनुहोस् भन्दै अब म ढिला गर्दिन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला सपना तामाङ मोक्तानको म्यासेज कम्प्लिट प्राप्त भएको छ। उहाँले लेख्नुहुन्छ, हेलो गुड मर्निङ, नमस्कार, मि सपना यता सङ्खुवा सभाको पाँच खबरबाट है मजाले सुन्दैछु प्रोग्राम। अनि के छ हो हजुरको खबर, आराम हुनुहुन्छ होला नि? अनि म पनि ठिकै छु, एकदम ठिक छु भनेर लेख्नु भएको छ। अनि आज एउटा सङ्गोजेको छु, बजाइदिनुहोस् न है नरेन्द्र प्यासीको चोट बराबरी लाग्यो। अनि यो सङ्ग सुनाउनु पर्दा चाहिँ हजुरको लागि अनि प्यारी सुनिता लिमुखिन, त्यसै गरेर लेख्नुहुन्छ नाना युनिसा तामाङ, भाइ रोमन मुक्तान तामाङ, प्यारीहरू सानो कमला, सुनिताको लुङफुची यामकला, त्यसै गरेर भावना मगर, जुनिता चामलिङ राई, दिल्सा राई, सानो माया शेर्पा, मिडिया प्रेमी निमो शेर्पा, सम्झना रुम्बाङसा, सपना शंकर, रिमा थामी, चन्द्रमाया तामाङ, तीर्थ राई, अनि त्यसै गरेर सुरज राई तुम्सा, राजविरही काइला, निमा शेर्पा, कृष्ण तामाङ, अस्मी सोताङ लगायत नाम छुटेको सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। फेरि पनि ढिला गर्दिन अर्को साथीको सन्देशतर्फ लाग्न चाहे। राइनी राजकलाले, हेलो सेवाके नाना, म पनि सिसुवाबाट लभ यु केटिएमतिर हुनुहुन्छ छोरा रबिनलाई एन्ड गीत रोजेको छु, बजाइदिनु न है नाना, तीज गीत हो एलिना चौहानको तीजको लहर आयो भरिलाई सबैमा सम्झना भन्नुभएको छ। अर्को साथी धर्मराज जी हुनुहुन्छ, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई निशा सुनार र खेम सेन्चुरीको झ्याप छौकी साइलो दाई बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस कार्यक्रम मार्फत मलाई चिन्नुहुने सम्पूर्णमा शुभ दिन सम्झना सबैमा भनेर लेख्नुहुन्छ। निस्मा दुमजन तामाङले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर रेसाजी हुनुहुन्छ, रेसाजीले पनि मिस यु अल भनेर सबैलाई सम्झिनु भएको छ। एल्सना कुलुङ राईले, हेलो क्युट नाना सेवा, सुन्दैछु प्रोग्राम, मि एल्सना कुलुङ राई भोजरबाट हो, मिस यु हस्बेन्ड गान्खोको जयराज कुलुङ, छोरी प्रविता होङ्गेलुङ, सलिमा नासरिङ, त्यसै गरेर मिडिया प्रेमी निमु शेर्पा अनि सुनिता राई लखोक बान्तवा, त्यसै गरेर पवित्र बमजन तामाङ अनि पवित्र राई, दिलदुखेरिया जीवन फाविन, अन्जन थुलुङ, घाइल अभिमान सुनवार, आयस रावत, सम्झना रुम्बाङसा, निरुता चामिङ राई, पासाङ टिकी बाङ्कर्मा शेर्पा लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ विनोद लजालु, उहाँले हेलो दर्शन नमस्ते दी, इट्स मी विनोद लजालु फ्रम केटीएम, अपकमिङ सङ फ्रेन्ड्सहरू विश्व दीपिका आचार्य, पूजा योङहाङ, छाया राई, त्यसै गरेर सुषमा सहयात्री अनि लेख्नु भएको छ शेर्पा लक्ष्मी, दिलु सानु याम्फू, खुसी यमुना विष्ट, त्यसै गरेर कालीमिना राई, बबिना बायुङ राई, हिमा राई, वरूण चञ्चले, सीतास्मा किराती, सूरज बराल, एक्सन विराज राई, अल्का बान्तवा लगायत अल फ्रेन्ड्सलाई सुनाउन चाहन्छु है भनेर लेख्नु भएको छ। अनि अर्को साथी हुनुहुन्छ कृष्ण तामाङ, कृष्णजीले नमस्ते, म सङ्खुवा सभा घर भई साउदीदेखि कृष्ण तामाङ हो भन्नुभएको छ। मामु जुनिता चामलिङ राई, पापा जीवन फाविन, बाजे विजय लिम्बु, बोजु मिना चामलिङ, त्यसै गरेर बुनु दिल्सा राई, सुनिता कुलुङ, अस्मी सोताङ, सरस्वता पोखरेल, राजविरही काइना, सुजन थापा अनि हिमा राई, वरूण चञ्चले राई, समीक्षा शेर्पा भन्नुभएको रहेछ, सानुमाया शेर्पा, स्वनिम शेर्पा, सुस्मिता नासिङ, राज घले मगर, आशिष नयन बस्ने, ढकाल धर्मराज, सृजल सिन्चेउरी, त्यसै गरेर सुरज राई तुम्सा, राज

गायिकाली निरू लामा, त्यसै गरेर सानो कमला, ममता याखा, त्यसै गरेर उहाँले लेख्नु भएको छ शिशिर चन्तरेश र श्रेष्ठ अमी अमृता लगायत सबैको लागि भनेर लेख्नुहुन्छ। ओके कृष्णजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ सम्झना रुम्बाङसा, सम्झनाजीले सेवा मी सम्झना रुम्बाङसा सम सभा पोखरी मिसुवालमा फ्रेन्ड भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ निरुता चामिङ राई, निरुताजीले मिसु अल सबैमा सम्झना र माया छ, कसैको नेम लिन सकिन, बिजी भएको कारणले कसैलाई पनि बिर्सेको छैन, है म चाहिँ निरुता चामिङ राई भोसुरबाट भनेर लेख्नु भएको छ। हस् निरुताजीलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ अस्मिता लोहरुङ एहार, उहाँले सम्झना सबैमा है भनेर लेख्नुहुन्छ। यशोधन राईले हाई गुड मर्निङ फ्रम सिरिचोङ भन्नुभएको छ, थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी हुनुहुन्छ अस्मि सोताङ, अस्मिजीले हेलो हाई सेवा सिस्टर विथ मी अस्मि सोताङ खानबारीबाट हो, फ्रेन्ड्स मिस गर्नु पर्दा हजुरलाई मिठो सम्झना, छोरी छ्यालिम्बु मुटु सानो शशिका किराती, त्यसै गरेर प्यारी सलिम शेर्पा, केउटी दिल्सा राई अनि केउटी मुनागी सिंह, मायाले सुनिता कुलुङ, प्यारी सुमिता लिमुखिम याखा, दादा माधव ढुङ्गेल, राजविरही काइना, लिम्बु विजय, मित्र सुरज राई तुम्सा, त्यसै गरेर सम्धिनी सरस्वता पोखरेल छेत्री, भाइ शिशिर सञ्चले, कृष्ण तामाङ, आशिष नयन बस्नेत, सुस्मिता नाचरिङ, सानुमाय शेर्पा, मीडिया प्रेमी निमो शेर्पा, दादाहरू जनक रजाली मगर, हजारमान राई, ठुल्दाई श्रीराम दाहाल, रत्नबहादुर थापा, नाना भूमिका राई, नाना सुनु सुनिता राई, बहिनी रिमा थामी, सरनाली मगर, आकाश राई, लविस्टर सन्तोष छेत्री, मिसिङ रेव, दिलदुखी रिया, अञ्जली श्रेष्ठ, त्यसै गरेर आचल योजन, सपना तामाङ मोक्तान, अनमोल छेत्री, सन्तोष काफले, त्यसै गरेर सुजन थापा, घाइला बिरमान सुनवार, सन्देश कुलुङ, रंजित राई, वरूण चञ्चले राई, साइली सोनिया कुलुङ, ढकाल धर्मराज, समीर शंकर, समीर सहयोगी किराती, राजा बाबु कुलुङ, राजकुमार भुजेल ऐन्डलमा फ्रेन्ड्सको लागि भन्नुहुन्छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेको छु। अहिले पनि ढिला नगरकिन अर्को मिठो गीत राख्न चाहन्छु, साथीले मेरो जाइमा पार्नुभएको गीत हो, तीज विशेष गीत, एक वर्षमा एकचोटि बोलको तीज गीत रहेको छ, तपाईँको लागि राख्छु कार्यक्रम सुन्दै रहनुहोस्।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाख सल्लाह दिएको के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनु त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: चाहना हेर न गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
9: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
10: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
9: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
10: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
9: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
10: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि
9: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनचाँदी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई
7: मनकामना सुनचाँदी पसल
8: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9915-38-77-75
12: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोवारी
13: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको ध्वनि

Yes, all right. Welcome back after short commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ. लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com .in/ लगइन गरेर हाम्रो अफिसियल वेबसाइटबाट सुनिरहनु भएको छ भने सजिलैको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा हामीलाई तपाईँले लाइभ मार्फत सुन्दै हुनुहुन्छ. अनि सजिलोको लागि अझ मोबाइल एप्लिकेशनहरू पनि छन्. हाम्रो पात्रो अलिफिम नेपाली रेडियो र नेपाली पात्रो मोबाइल एप्लिकेशनबाट हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ. अब पालो तपाईँका सम्झना सन्देशहरू वाचन गर्ने हो किनकि धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ. यो बसाईमा ढिला गर्दिन म बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु. ओके, यति बेला हामीलाई मेसेज पठाउनु भएको छ कुमारी योङहाङ लाउतीले सम्झना सबैमा भनेर लेख्नुहुन्छ. जनिता चामलिङ राईले हेलो नाना सेवा सेमोना सुन्दैछु फेसबुक लाइभबाट फ्रम पासर फिलिम हाल कुवेत. इट्स मी जनिता चामलिङ राई. अब ओके आज यात्रामा हुने मेरो प्यारो भाइलाई हेभ अ सेफ जर्नी. दर्शन राई नेपाल टु कोरिया अनि लेख्नु भएको छ तिम्रो यात्रा सफल रहोस् भनेर लेख्नुहुन्छ. मिसु लगायत सम्पूर्णलाई धेरै माया मिठो सम्झना भन्दै विदा भएन भनेर लेख्नु भएको छ. ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ. अर्को साथी हुनुहुन्छ हामीलाई टाइटल ट्रेक विजय राई विवशले लेख्नु भएको छ म पनि आइपुगे है उही म टाइटल ट्रेक विजय राई विवश फ्रम भोजपुर. अब बस्ने गीत सुस्मिता लिम्बू कुमारी योङहाङ लाउती. त्यसै गरेर लेख्नु भएको छ काली इन्कम लिम्बुनी निशा नम्रता गाई काली शर्मिला चौला गाई सुनिशा साइरस लगायत मलाई चिन्नुहुने नचिन्नुहुने सबैलाई सम्झना भन्दै छुटिन्छु भनेर लेख्नु भएको छ. दुखी कल्पना राईले पनि हेलो सेवाशिष मि कल्पना राई भोजबाट हो मिस यु अल एन्ड लभ यु भनेर लेख्नु भएको छ. अर्को मित्र हुनुहुन्छ हामीलाई सुजन कार्कीले मेसेज पठाउनु भएको छ. हेलो नमस्ते दिज्यू म सुजन कार्की धरानबाट हो. अपकमिङ सङ डेडिकेट टु सिमला सिम्सी राई प्रतिमा स्पर्शी जमुना कान्छी त्यसै गरेर सरला राई दुर्गा कटवाल मिडिया प्रेमी राई अनिसा पवित्र बुढा थोकी मिसिङ रेवत एन्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई. अर्को साथी भोजपुरी उषा हुनुहुन्छ. हेलो सिसेवारो लङ टाइम पछि आउँदैछु जस्ट फर यु एन्ड डेडिकेट गर्नु पर्दा लेख्नु भएको छ. सत्यको लागि सरा लगायत सबैको लागि भन्नुहुन्छ. समीर यान बाजिमिरी हेलो गुड मर्निङ सेवा मि समीर यान बाजिमी धर्मदेवी छ हाल काठमाडौँबाट सुन्दैछु भनेर लेख्नु भएको छ. अनि अर्को साथी सानो शशिका किराती हुनुहुन्छ. नमस्ते मि सानो शशिका किराती फ्रम भोजपुर फ्रेन्ड छोरी सोनी तामाङ छोरा प्रणेश तामाङ प्रसिम तामाङ त्यसै गरेर मोटो मदन तामाङ अनि प्यारी अश्विनी सोताङ सुरज याखा शान्तिराम दाहाल मातृका बस्नेत त्यसै गरेर कमला गुरूङ मनिषा शेर्पा मनिषा अनि निगम शेर्पा नम्रता शेर्पा त्यसै गरेर जलिसा शंकर देवी छिना गुरूङ एण्ड मिस यु अल माई फ्रेन्ड्स हुनुहुन्छ. थ्याङ्क यू सो मच तपाईँलाई. अधिकारी अनिस हुनुहुन्छ. अनिसजीले गुड मर्निङ नमस्ते नमस्कार नेपाल सरकारबाट मान्यता प्राप्त तिनजुरी मीडिया ग्रुप प्रवास नेपालको सक्रिय सदस्य झापा दुदेबाट अनिस अधिकारी हो. यस प्रोग्राम मार्फत सम्झना गर्नुपर्दा दाई देव बास्कोटा त्यसै गरेर दाई कमला श्रेष्ठ छ अनि साथी राजन खतिवडा र नानो प्रीतिलाई धेरै धेरै सम्झना एन्ड मिठो माया लगायत मेरो नामसँग चिर परिचित सम्पूर्ण साथीहरूलाई सम्झेको छु. हेभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्दै छुट्टिनु भएको छ. थ्याङ्क यू सो मच अनिसी मेसेजको लागि तपाईँलाई. अर्को साथी हुनुहुन्छ डेनिस माधिहाङ देवान. डेनिस जीले हेलो सिस्टर नमस्ते सेवारो म देवमान देवान बिर्तामोड झापा हाल रोमानियाबाट हजुरको प्रोग्राम सुन्दैछु. सम्झना छ साथीहरू सोना गर्नङवा सन्जु शेर्पा सन्जु सबिना लिम्बू कन्दङवा प्रतीक्षा चामलिङ राई रेडियो कर्मी इच्छा लिम्बू कमला लिम्बू त्यसै गरेर सुमिता लिम्बुखेन सपना शंकर सनिसा सोनिसा साइडो सोनिया तामाङ अनि त्यसै गरेर खुसी निरा तामाङ खुसी प्रतीक्षा एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुहुन्छ. थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. अर्को साथी हुनुहुन्छ सन्तोष काफले. सन्तोषजीले मिस्यु पुष्पाञ्जली राई अस्मी सोताङ राजविराही काइना अञ्जली श्रेष्ठ साइनेसन याकुलोङ कोपिला स्याङतान त्यसै गरेर कल्पना तामाङ लिम्बु विजय शर्मिला राई सरो छेत्री चञ्चली कुलुङ शर्मिला सुशील चञ्चली वरुण चञ्चली हिमा राई अनिता राई त्यसै गरेर छिना गुरूङ अनि होर्सुङमा कला राई चन्द्रकला तामाङ त्यसै
र रबिन कुलुङ, एल्सना कुलुङ राई, सुरज श्रेष्ठ, सृजना गुरुङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके सन्तोषजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी रञ्जना बाहिङ राई हुनुहुन्छ, हेलो गुड मर्निङ सेज, म मकालेबाट रञ्जना बाहिङ राई हो। अनि यस प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा जस्ट फर यु एन्ड लेख्नुहुन्छ, बिरामी भएको कारणले कसैको नेम लिन सकिन, मेरो नेमसँग परिचित सबैलाई मिठो माया र सम्झना भन्दै छुटिन्छु। ओके बा बाई भन्नुभएको छ। ओके रञ्जनाजी बिरामी हुनुहुँदो रहेछ, स्वास्थ्यको ख्याल गर्नुहोला, शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। दीपिका मेवा

हजुर, जो त बराबरी लाग्यो तौ एउटै भएर हो कि यो निकै नै मिठो गीत तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरे नरेन्द्र प्यासीको आवाज रहेको गीतलाई साथीले रुजाइमा पार्नु भएको थियो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। अब पनि कार्यक्रमको अन्तिम खण्डमा छु, समय थोरै छ। यो थोरै समयमा बाँकी रहेका साथीहरूको सम्झना सन्देशलाई मैले वाचन गर्नु छ। तसर्थ म फेरि पनि ढिला नगरिकन बाँकी रहेको साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। मनकुमारी कान्छी कुलुङले मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। तीर्थ राईले नमस्ते रमानाना खादबारी छत्तल्लो पाङ्खाबाट, तीर्थ राई कार्यक्रम मार्फत बस्ने गीत मलाई माया गर्नुहुने घृणा गर्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्ने बाई बाई भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ मिसिङ रेवत रेवतजीले लेख्नु भएको छ, नमस्कार अब बस्ने गीत एक्सन विराज राई, त्यसै गरेर कृतिका राई, सरला राई, मनिषा बान्तवा, गीता लिम्बू, प्रीति बान्तवा, अल्का बान्तवा, सुजन कार्की, स्मृति लिम्बू, त्यसै गरेर सुनिता राई, जिना जनम, अनि सरिता राई, बेलु सानो, अतित अञ्जान, निर्मला वनिम, भूमिका राई, समीक्षा जोशी, उषा किरण लगायत सम्पूर्णको लागि भनेर लेख्नुहुन्छ। मनको साथी जीवन कार्कीले नमस्कार भन्नुभएको छ। सुभाष के तामाङले सम्झना सबैमा मिस यु अल भनेर लेख्नुहुन्छ। विष्णु कुमार तामाङले गुड मर्निङ सिस्टर यता मादीबाट सुन्दैछु, मिस यु अलमा फ्रेन्ड्स भन्नुभएको छ। सृजना तामाङले हेलो सिस गुड मर्निङ सेवारो मिस सृजना तामाङ है, आज मैले एउटा सङ रोजेको छु बजाइदिनु ल भन्नुभएको छ। रामजी खान र टिका फोनको आवाजमा सोधिएको तिमीलाई पराई ठान्दिन कमा के यो सङ चाहिँ बजाइदिनु भन्नुभएको छ। त्यसै गरेर कमिङ सङ अल माई फ्रेन्ड्सको लागि भन्दै बाई बाई भन्नुहुन्छ। अर्को साथी सुस्मिता नाछिरिङ हुनुहुन्छ, हाई नाना मिस सुस्मिता नाछिरिङ भोजुर गर्दै हालको वेदबाट हो, मिस गर्नुपर्दा नाना दुर्गा गुरूङ, त्यसै गरेर सानो सरगम राई, ईश्वरी मुवाहाङ राई, अस्मी सोताङ, सानु माया शेर्पा, त्यसै गरेर दिपा राई, दिपा सुरज राई तुम्सा, लिम्बु विजय, कृष्ण तामाङ, राजग्रही काइला, किशोर कोही राई एण्ड मेरो प्यारो छोरा युगल राई।

राई पनि मिठो माया भन्छु भन्नुभएको छ। पुष्पाञ्जली राईले मिस्टर वर्ल्ड भनेर सबैलाई सम्झना गर्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। तामाङ प्रमिनाले सबैलाई सम्झिनु भयो। मगर सुषमाले पनि सबैलाई सम्झना गर्नुभएको छ। शुक्रराज साईले निर्दोष हुनुहुन्छ। हेलो हजुर नमस्कार, साङ्गीतिक अभिवादन। म पासर हिन्याङ साथ घरमै हाल सिडिमटा डब्लु बाटो कार्यक्रम सुन्दैछु। शुक्रराज साईले निर्दोष हो अनि अब बस्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा जीवन सहयात्री कमला रसाईली, प्रेमकला आचार्य, दिकेन्द्र सम्भाम्भे, अरूणा सम्भाम्भे, गोपाल भाई चटपटी, मनिषा शेर्पा, त्यसै गरेर गगन तेरथुमी, सुमी लिम्बु, संसमाया केरोङ, ताराशंकर, विनिता दाल सुवेदी, मनमाया तिन सिन्हा लगायत सम्पूर्णको लागि भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। अर्को साथी नवीन देवान हुनुहुन्छ। नवीनजीले मिस्यु वाल भन्नुहुन्छ। लिम्बु उमङ्ग कुरुङबाङ हुनुहुन्छ। उहाँले अविरल सम्झना सबैमा भन्नुभएको छ। हस् धेरै धेरै धन्यवाद छ उमङ्गजीलाई पनि। अर्को साथी सिम्पल सरिना हुनुहुन्छ। मिस्यु वालमा फ्रेन्स भन्नुभएको छ। चन्द्रमाया तामाङले पनि मिस्यु वाल भन्नुहुन्छ। निर्मला राईले पनि सबैलाई सम्झना गर्नुभएको छ। अन्तिममा आकाश राईले हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम दलान अपकमिङ सङ डेडिकेटेड भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मुक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, सुनिता कुलुङगाई, जुना लिम्बु, अस्मि सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बु, मीडिया प्रेमी निर्मला वनिम, सुरज राई तुम्सा, सानु कमला, योगिनी निहाङ लिम्बु, फुची यमकला फुची एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। अब भने चाहिँ मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसकेको छ, किनभने समयले पनि नेटवर्क काट्नै लागिसकेको छ। सो यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने सम्पूर्ण सम्पूर्ण मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि अर्को एउटा मिठो गीत साथीले रोजाइमा बाँड्नु भएको छ। यो गीत तपाईँकै निम्ति छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा विदा चाहन्छु। हवस् नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो।

0: राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरैजना सुरुङमा फँसेको आशंकामा उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हर सम्भव प्रयास भइरहेको बताउनु भएको छ। जलविद्युत आयोजनाका सुरुङ तथा पावर हाउसमा फँसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनहरूले गुनासो गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएशनले गरेको कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तहरूले यस्तो गुनासो गरेका हुन्। विपद पछिको खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावर हाउसमा रहेका नागरिकको उद्धारमा उदासीनता देखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे। बाढ़ीमा परि सम्पर्कविहीन भएका इन्जिनियर नीरज बाबु रेग्मीका काका यमलाल रेग्मीले सरकारले सुरुङ तथा पावर हाउससम्म फँसेका नागरिकको उद्धारमा सक्रियता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सरकारले भने उद्धारको प्रयास निरन्तर भइरहेको जनाएको छ। बाढ़ीमा फँसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरूद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कार्यवाही हुने सरकारले जनाएको छ। बजारमा कृत्रिम अभाव र कालो बजारी गर्न सक्ने आशंकामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप 10 टोली परिचालन गर्दैछ। खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप 10 टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने उहाँको भनाइ छ। बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्य वृद्धि गर्न नपाइने उहाँले स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार पहिलेकै स्टकलाई नयाँ र बढ़ी मूल्यमा बेचेको पाइएमा तत्काल कार्यवाही गरिनेछ। पछिल्ला दिनमा सड़क अवरूद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी खाद्यान्न भण्डारण गर्ने प्रवृत्ति पनि देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सृजना हुन सक्ने जोखिम बढ़ेकाले सरकारले अनुगमन तीव्र बनाएको हो। आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाडौँ हेटौडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रु वाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्टेरी दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौडा जाने गाड़ी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने, खाद्यान्न खाना पकाउने ग्यास चिनी दूध तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ आवत जावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिममा गौरा पर्व शुरू, काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-3590, 98578-3184, तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कार्यवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइँदैछ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा बिरूडा अर्थात 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्च अन्न मास कलौ गहत गहुँ र गुरूस भिजाएर बिरूडा मनाउने चलन छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजा आजामा बिरूडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू गर्ने चलन छ। बिरूडा भिजाउने बेला महिलाले दोटेली भाषामा सगुन तथा बिरूडा भिजाउने बेलाको फाग गाउने चलन छ। यसरी भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ। आज काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ उपत्यकासँगै सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, धादिङ, गोर्खा, लमजुङ जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि बाढ़ीको जोखिम छ। नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव पनि उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेकोले उच्च सतर्क रहन महाशाखाले आग्रह गरेको छ। एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाव आज सामान्य बढ़ेको छ। आज सुनको भाव तोल्लामा 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो एकै दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाव आज भने 100 रूपियाँ बढ़ेको हो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएकोमा आज बढ़ेको हो। आज चाँदीको भाव भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। दक्षिण पश्चिम चीनको शिचाङ तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा आज बिहान विशेष शोक सभाको आयोजना गरिएको छ। अघिल्लो हप्ता आएको विनाशकारी लेदो सहितको पहिरोमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो। केरुङ क्षेत्रमा गएको भीषण प्राकृतिक विपत्तिमा नेपाल सहित तिब्बतमा पनि ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौं मानिसहरू बेपत्ता भएका थिए। बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य भइरहेको समयमा शोक सभा गरिएको हो। अब खेल खबर। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले बाढ़ी तथा पहिरो प्रभावितका लागि 40,444 रूपियाँ सहयोग गरेकी छिन्। आमाको जन्मदिनको अवसर पारेर अञ्जिलाले आमा र आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम सहयोग गरेकी हुन्। सामाजिक सञ्जाल मार्फत उनले विपत्तिमा परेकालाई आफ्नो सानो प्रयासबाट केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छिन्। यसअघि ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1,20,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। यसैगरी फुटबलर प्रीति राईले 35,000 रूपियाँ तथा पाल वादोकाई कराटेका खेलाड़ी तथा प्रशिक्षक सन्मान गोले तामाङले 55,555 रूपियाँ सहयोग गरेका छन्। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि विभिन्न खेलाड़ी तथा खेल सम्बद्ध व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, सरकारले प्राथमिकता नदिएको परिवारजनको गुनासो, प्रयास भइरहेको सरकारको भनाई। कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। सुदूरपश्चिममा गौरा पर्व शुरू, घर घरमा बिरूडा राखी मनाइँदै। पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै। र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढ़ी प्रभावितलाई सहयोग। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: रेडियो अरुण टाइम चेक It's 5 PM
3: अहिले अपराह्नको 5 बज्यो।
4: मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ। रिमोट सेन्सिङ तस्विरको हालै गरिएको तुलनात्मक विश्लेषण अनुसार गिरियोङ स्याङपो नदी बेसिनमा यसअघि पहिचान गरिएका 14 हिमतालहरूको जलसतह क्षेत्रमा पनि कुनै उल्लेखनीय परिवर्तन भएको छैन। ती तालमा समग्रमा स्थिर अवस्थामै छन्। मंगलबार बिहान नेपाली समयअनुसार बिहान 5:45 बजे खिचिएको ड्रोन तस्विरका आधारमा नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो तटीय क्षेत्रमा नदीको बाफ सामान्य रहेको छ। यद्यपि उक्त क्रेटर वरपर अझै पनि हिम नदी वा हिमखण्ड भत्कने जोखिम कायम रहेको रिपोर्टमा उल्लेख गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर पैह्रोले अवरूद्ध बनाएको सड़क सञ्चालनमा ल्याउन अझै कम्तीमा 15 दिन लाग्ने भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बाब बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सड़क विभागले अवरूद्ध सड़क 15 दिनभित्र सञ्चालन गर्ने गरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णवीरमा परिचालन गरेको छ। पैह्रोले कटान गरेको सड़कको स्थलगत अनुगमनपछि सड़क विभागका सहसचिव चुड़ा राज ढकालले बाढ़ीका कारण ठूलो बहावका कारण सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारू गर्ने गरी काम अघि बढ़ाइने उहाँको भनाई छ। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म 10 देखि 15 दिनसम्म राजमार्ग खुलाउने प्रयास गर्ने उहाँको भनाई छ। भदौ 10 गतेको भोटेकोशी बाढ़ीले क्षेत्रविच्छेद बनाएका जलविद्युत परियोजनामा फँसेकाको उद्धारका लागि आज पनि खोजी कार्य जारी छ। नेपाली सेनासहित भारत चीन र दक्षिण कोरियाबाट आएका टोली खटिएका छन्। आज दिउँसोसम्म चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनलभित्र प्रवेश गरी करिब 50 मिटर भित्रसम्म पुगी खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनलभित्र करिब 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धारको काम जारी राखेको छ। अपर त्रिशुली 1 हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको करिब 200 मिटरसम्म प्रवेश गरी खोजेको काम गरिरहेको सेनाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नुवाकोटको बितुर नगरपालिका 1 र 9 नम्बर ओडामा आउजाउ गर्न त्रिशुली नदीमा तुइन जडान गरिएको छ। भदौ 10 भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीसँगै यी दुवै ओडा बीचको सम्पर्क टुटेको थियो। सर्वसाधारण नागरिक आउजाउ गर्न सहज होस् भने मंगलबार बिहान तुइन जडान गरिएको हो। तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारी आउजाउ गरिरहेका छन्। पैह्रोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरूद्ध भएको छ। अविरल वर्षापछि कालीगण्डकी गाउँपालिका 2 राक्षेमा पैह्रो खस्ता आज बिहानैदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। कालीगण्डकी करिडोर तर्फ प्रहरी चौकी पूर्ति घाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभएको छ। सड़क विभाग सम्बन्धित स्थानीय तर सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पैह्रो पछ्याउने काम भइरहेको छ। यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी दरबार गाउँपालिका 3 घुम्तीमा सड़क माथिबाट पैह्रो खसेपछि सड़क अवरूद्ध भएको थियो। सो सड़क पनि अहिले सञ्चालनमा आएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धितरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरसोटा पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
1: सूरज राई तुम्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमसिम भोजपुर हाल कुवेत,
1: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
1: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कोलोन मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
2: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
1: र दिलसराई देउमाई नगरपालिका 1 इलाम।

0: नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको भर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण लोक पाराकी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सल्लाह चाहिँ म तपाईँकै साथै कार्यक्रम प्रस्तुत गर्नमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ अनि त्यसै गरेर मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो मोबाइल एप्लिकेशन नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट पनि सहजैसँग रेडियो अरूण सर्च गरेर तपाईँले यो समयमा हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। आशा गर्छु तपाईँ हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको छ। हामीसँग सहकार्यमा हुनुहुन्छ, उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रम आउने गर्दछ हप्ताको 6 दिन फरक बार अनि फरक बसाएको साथमा आइतबारदेखि तपाईसँग हामी शुक्रबारसम्म जोडिने गर्छौं। आज भने चाहिँ तपाईसँग म विशेष गरी यो मंगलबारे बसाईमा छु र आजको दिनमा के गर्छौं भन्ने कुरा त तपाई जसले चाहिँ नियमित रूपमा कार्यक्रम सुन्दै आइरहनु भएको छ तपाईँलाई अवश्य पनि थाहा छँदै नै छ। जसले आज पहिलो पटक सुन्दै हुनुहुन्छ तपाईँको लागि त मैले जानकारी गराउनै पर्छ। विशेष गरी आजको यो मंगलबारे बसाईमा तपाईँका रोजाएका सुमधुर भाकाहरू तपाईँलाई सुनाउने गर्दछु। तसर्थ तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 खुल्ला भइसकेको छ। सुनिरहनु भएका साथीहरूले कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ र यो कार्यक्रममा मिठा मिठा सुमधुर भाकाहरू विशेष गरी मौलिक भाकाहरू हामी तपाईँको लागि सुनाउने गर्छौं। आज तपाईँका रोजाएका भाकाहरू राख्नेछु अबको 6 बजेसम्म तपाईँसँग रहन्छु र जो जति साथीहरू होइन तपाईँले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ भने लाइभको कमेन्ट बक्स पनि तपाईँको लागि खुल्ला छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, कमेन्ट बक्सबाट छोटकरीमा आफ्नो मेसेजहरू आफ्नो हाल खबरहरू लेखी पठाउनुहोस्। त्यहाँबाट पनि तपाईलाई मैले समयले भ्याए समय स्थान दिनेछु भन्दै तपाईलाई नै जोड्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ 98 40 68 68 23 को लाइनमा यति बेला आउनु भएको छ। कहाँबाटको हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु। नमस्कार हजुर।
1: नमस्ते
0: नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ? वरुण चञ्चले बोल्दै हुनुहुन्छ भोजुरबाट। के छ खबर खबर, के गर्दै हुनुहुन्छ वरुणजी?
1: ठिकै छ, राम्रै छ। कार्यक्रम सुन्दै नै बसिरहेको थिएँ यहाँ घरमा,
0: हजुर, घरमा चाहिँ काममा व्यस्त हुनुहुन्छ आज?
1: हजुर हजुर।
0: ओके, ल हुन्छ, आउनु भएको छ, जोडिनु भयो, खुसी लागेको छ। आज मंगलबारे बसाई भाका रोज्ने बसाई हो, तपाईँको लागि कुन भाका राखौं?
1: हुन्छ, मलाई चाहिँ एकदम अब खोरुङ्गा खोला भन्ने बजाइदिनु ल।
0: खोरुङ्गा खोला, हुन्छ, यो भाका राख्छु अनि कसलाई सुनाउनुहुन्छ साथीहरू सम्झिनुहोस्।
1: हुन्छ, विशेष तपाईँलाई अनि अहिले जो जतिले प्रोग्राम सुनेर बसिरहनु भएको छ उहाँहरूलाई अनि विशेष त मेरो प्रिय साथी आज सुनेन बस्नेत अनि प्रवीण निमा अनि सानु कमला सोनु सुनिता सुनिता कुलुङ अनि हाम्रो ढकाल धर्मराज रोमन मुकाम तामाङ पूर्वेली आकाश राई सरस्वता पोखरेल दिदी भूमिका राई अनि हाम्रो ईश्वरी म्याङ हुनुहुन्छ चामलिङ निर्मला लगायत धेरै साथीहरू हुन्छ सबै सबैलाई अनि हाम्रो रचना लामालाई पनि एकदम मिठो माया सम्झना भन्दै सुनाउँदै बिदा हुन्छ है भाइ भाइ।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीसँग वरुण चञ्चले भोजुरबाट जोडिनु भयो, उहाँसँग म सुनिसकेकी छु। भोजुरको साथीले एउटा मिठो भाका रोजाइमा पार्नु भएको छ खगेन्द्र याक्सो र मनु निम्बाङको आवाजमा रहेको खोरुङमा खोला, यो भाका तपाईँको लागि सुनाउँछु नै। हामीलाई फेसबुक लाइभबाट पनि धेरै साथीले सुनिरहनु भएको छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी कसरी सुन्दै हुनुहुन्छ, सकेसम्म यो लाइभलाई पनि धेरैभन्दा धेरै सेयर गरेर साथ दिनुहोला यही आग्रह गर्न चाहन्छु। अस्मित सोताङले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ, त्यसै गरेर लक्ष्मण मगरले मगरले पनि पाखरीपाखै धनगुटाको मित्र हाल मलेसियाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना गर्नु भएको छ। अनि त्यसै गरेर मुस्कान सुमिन कला बराइलीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, ओके घर फ्यामिलीलाई धेरै मिस गरेको छु भन्नुभएको छ। लिम्बू विजयले लोक सांगीतिक अभिवादन र मामिस विथ मी लिम्बू विजय फ्रम संखुवा सभा अपकमिङ सङ डेडिकेट टू राजविरही काइला दिल्सा राई अस्मि सताङ लगायत सम्पूर्णको लागि भन्दा धेरै साथीहरूको नाम मेन्सन गर्नु भएको छ। अर्को मित्र हुनुहुन्छ राज विरही काइला, लोक अभिवादन, नमस्कार रमा सिस्टर, म मलेसियाबाट अब बस्ने भाका, मलाई राज विरही काइला भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई भन्दै विदा हुन्छु, बाई बाई भनेर लेख्नु भएको छ। अर्को साथी रिमा थामी हुनुहुन्छ, रिमा दिदी सेवा दिदी, म पनि सुन्दैछु ल प्रोग्राम मजाले, यता भोजपुरबाट रिमा थामी हो, सबै सबैको लागि धेरै माया र मिठो सम्झना भन्दै छुटी भन्नुभएको छ। मनले मनको साथ पायो, फेसबुक आईडी नाम राख्नु भएको साथीले, आठ राई तेह्र थुम नाउ दुबईबाट है, म चाहिँ सबैलाई मिठो माया सम्झना है त भनेर लेख्नु भएको छ। विनिता दाहाल सुवेरी हुनुहुन्छ, विनिता दिदी पनि हामीलाई सुनिरहनु भएको छ, के छ खबर, म विनिता दाहाल धनकुटाबाट हो, सुनिराजु है, सबैलाई सम्झेको छु भन्नुभएको छ। खबर हाम्रो पनि एकदम ठिक छ विनिताजी। सुरज राई तुम्सा हुनुहुन्छ, उहाँले हेलो हजुर सेवा, म सुरज राई तुम्सा भोजुर गर भइहाल मलेसियाबाट सुन्दैछु कार्यक्रम सम्झना सबै सबैमा भनेर लेख्नु भएको छ। कृष्ण तामाङले पनि साउदीबाट सुन्दैछु कार्यक्रम भन्नुहुन्छ। हस्तपाला धेरै धेरै धन्यवाद भन्दै अब साथी नै रोजाईमा पर्नु भएको यो निकै समुद्र भाका तपाईँका निम्ति राख्न चाहन्छु। खुरुङ वा खोला बोलको भाका रहेको छ मनु निम्बाङ अनि खगेन्द्र याक्सोको आवाजमा सजिएको यो समुद्र भाका तपाईँको लागि

0: हजुर, यो निकै नै सुमधुर भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। खोरङ वा खोला बलको यो भाका खगेन्द्र याक्सो र मनु नेम्बाङले गाउनु भएको भाकालाई वरूण चञ्चलीले रोजाईमा पर्नुभयो। मैले तपाईँको निम्ति राखिसके यो मिठो भाका तपाईँले सुनिसक्नु भएको छ। अन्य थुप्रै भाकाहरू तपाईँको लागि सुनाउनु छ। यति बेला म फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु। साथी फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? चन्दनपुरबाट सानो निर्मला कुलुङ बोल्दै हुनुहुन्छ। के छ खबर? सन्चै हुनुहुन्छ? ठिक छ, जे होस् कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आज कुन चाहिँ भाका सुन्नुहुन्छ निर्मलाजी? भाका रोज्नुहोस् त।
1: हुन्छ, मलाई यो ऋतु थापामा गर्ने गाउनु भएको परदेशी छोरी बजाइदिनु
0: ल। परदेशी छोरी तीत विशेष गीत कस्तो आवाजमा भन्नुभयो? ऋतु थापा मगर भन्नुभयो? ल हुन्छ, यो गीत राख्छु। कसलाई सुनाउनुहुन्छ? धन्यवाद छ।
1: हुन्छ, अनि के साथीहरूको नाम पनि गर्दाखेरि बोल्नु चमेली कुलुङ भाइ एन्जल भाई चिकन कार्की लगायत जति पनि साथीहरूले प्रोग्राम सुनेर बस्नु भएको छ सबै सबैको लागि भन्दैछु। थ्याङ्क यू ल, नमस्ते, बाई बाई।
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई चन्दनपुरबाट सानो निर्मलाजीले फोन गर्नुभयो। उहाँसँग म छुटे साथीले एउटा तीज विशेष भाका रोज्नु भएको छ। ऋतु थापा मगरको परदेशी छोरी भन्ने चाहिँ बजाइदिनुहोस् है भन्नुभएको छ। पक्कै पनि उहाँको अनुरोधमा यो गीत मैले तपाईँको लागि सुनाउनु नै छ। त्योभन्दा अगाडि फेसबुक लाइभबाट धेरै साथीहरूले सुनेर साथ दिइरहनु भएको छ। उहाँहरूले फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि सहभागिता जनाउँदै हुनुहुन्छ। यो समयमा हामीलाई निस्मा दुमजन तामाङले पनि हेलो नाना लास्तो फ्याफुला है, इट्स मी निस्मा दुमजन तामाङ फ्रम पास खपन, कार्यक्रम सुन्दैछु है भनेर लेख्नु भएको छ। हस्नेहाललाई धेरै धेरै धन्यवाद छ। अब भने चाहिँ म ढिला नगरिकन साथीले नै रोजाइमा पार्नुभएको यो अर्को सुमधुर भाका तपाईँको निम्ति राख्न चाहन्छु। यो भाका पश्चात फेरि पनि आउने नै छु, सुन्दै रहनुहोस्।

0: हजुर, यो निकै नै मिठो तिज विशेष भाका बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँले सुन्दै हुनुहुन्छ लेख बिर्सेको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.in लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। त्यसै गरेर सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुन्दै हुनुहुन्छ अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट यो समय हामीलाई भरपूर मात्रामा तपाईँले सुनेर साथ दिइरहनु भएको छ। अब पाला तपाईँको हो, तपाईँकै रोजाएका सुमधुर भाकाहरू तपाईँलाई नै सुनाइरहेकी छु। म ढिला गर्दिन अर्को साथीलाई स्वागत गर्छु, लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सुनु सुनिता बेटिनीबाट बोलिरहनु भएको छ, के छ यहाँको खबर? सन्चै हुनुहुन्छ सुनिताजी? गोठ ल्याइसक्नुभयो, गाईको गाई बस्तु बाँधिसक्नुभयो, अब घर फर्कने बेला भयो है। अनि के छ कार्यक्रम भने सुन्न पाउनु भएको छ कि छैन हजुरले? ठिकै छ, आउनुभयो, जोडिनुभयो। आज रोजाइका भाकाहरू तपाईँलाई सुनाइरहेकी छु, अब तपाईँले पनि भाका रोज्नुहोस् न। कुन भाका राखौँ? हजुर, बादल भित्र जुन छ। हुन्छ, यो भाका राख्छु। अनि कसलाई सुनाउनुहुन्छ त नि यो भाका?
1: हुन्छ, हजुरको तपाईँ लगायत हाम्रो अन्य सुनिन्छ, तिमीलाई मिठो सम्झना बस्ने भएका पनि सुनेर मजाले सुन्ने मेरो नाम चाहिँ आवश्यक पर्छ। सबै तपाईँलाई एकदम सम्झना बस्ने भएका सुनेर मजाले सुन्नु होला।

हस्नो त्यही छुट्टी साथी हुनुहुन्थ्यो उहाँसँग म सुटे साथीले एउटा मिठो भाका रोजेर सुटिनु भएको छ. यो भाका यति बेला ढिला नगरिकन म तपाईँको निम्ति प्रस्तुत गर्न चाहन्छु. बादल भित्र जुन छ बोलको भाका रहेको छ. साथीको रोजाइमा परेको यो भाका तपाईँको निम्ति रहन्छ. सुन्दै रहनुहोस्.

0: हजुर, बादल भित्र जुन्छ सम्झै राख भन्दिन मायालाई नबिर्सी हुन्छ यो मिठो भाका साथीले रोजाइमा पार्नुभयो। तसर्थ मैले तपाईँकै निम्ति रामजी खान अनि टिकापुनको आवाजमा रहेको यो भाका राखिसकेको छु। यो भाका सुनेर तपाईँले पक्कै पनि भरपूर मात्रामा मनोरञ्जन प्राप्त गर्नु भयो नै होला, यो भाका तपाईँले पनि मन पराउनु भयो नै होला। अब पनि म फेरि पनि ढिला नगरिकन अर्को साथीलाई स्वागत गर्न चाहन्छु, लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: हेलो,
0: नमस्ते। हजुर नमस्ते, हुनुहुन्छ हजुर? सानु कमला भन्ज्याङबाट बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर? सन्जय हुनुहुन्छ कमलाजी?
1: मेरो खबर एकदम ठिक छ, अहिले चाहिँ यता ट्याक्कै खेतबाट घर फर्किँदै थियो अनि गएर पछि फोन लाग्यो, फेरि फर्किएर यता डाँडामा निस्किँदैछु।
0: ए, डाँडोतिर निस्किँदै हुनुहुन्छ है?
1: फेरि बल्ल बल्ल गरेर लगाएको कल कटिन जस्तो नि त, बुझिँदैन
0: हो पक्कै पनि त्यही त है। हुन्छ, आउनुभयो, जोडिनुभयो है। अब तपाईँलाई मनपर्ने भाका कुन हो राख्नु भन्नुहोस्, म राख्नेछु भाका रोज्नु।
1: मलाई के भन्छ हिमाल सेतै छ भने राखिनु न, पुरानो भाका हो होइन?
0: हिमाल सेतै छ के जता हेरिने त्यस्तै हो निर्माया संसार के भन्छ नि, यो मन सेतै छ, ल हिमाल सेतै छ। हुन्छ, यो भाका तपाईँको लागि राख्छु। अनि कसको लागि सुनाउनुहुन्छ यो भाका?
1: फर्स्टमा त हजुर अनि सुमिता याका दिदी टिमलाई एकदम बधाई गीत सुनाउन चाहे, साथमा मिठो सम्झना पनि गर्न चाहन्छु। अनि आजको दिनमा रहेर जन्मदिन मनाउँदै हुनुहुन्छ दाई रमेश, अनि दिदी सुमित्रालाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँहरू चालेको थालेको हरेक पाइलामा सफलता मिल्छ, प्रगतिको धेरै धेरै शुभकामना भन्न चाहन्छु। भाइ बुमालाई एकदम भेटाउँछन् भन्न चाहे, अनि यो टाइममा चाहिँ प्रोग्रामलाई माया गरेर सुन्नु भएको छ सबै सबै।

0: हजुर, हिमा सेती छ, युनिकी नेट समुद्र भाका, विमल राज छेत्री र विश्व माझीको आवाज रहेको भाका सानो कमलाजीले रुजाइमा पार्नुभयो। मैले तपाईँको निम्ति यो भाका सुनाइसकेकी छु। अन्य थुप्रै भाकाहरू सुन्नु छ, समय धेरै त छैन, अब यो बाँकी समयमा तपाईँलाई जोड्नेछु, तपाईँको रुजाइको अन्य भाकाहरू सुन्नेछौ, सुनाउनेछौ। फेरि पनि ढिला नगरिकन म फोन कलतर्फ नै लाग्न चाहन्छु। साथी लाइनमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर। हजुर, साफुल्ला को बोल्दै हुनुहुन्छ? कुन ठाउँबाट? रचना लामा बोल्दै हुनुहुन्छ। कता तपाईँ? खादबारीपट्टिबाट है? ओहो, अनि निकै समय भएको थियो हाम्रो कुराकानी नभएको। के छ खबर खबर तपाईँको? के गर्दै हुनुहुन्छ सुनाउनुहोस् न रचनाजी। दाँत दुख्ने समस्या के हो? किराले खाएको छ कि कसो, कि केही अरू समस्या? ए ला है, के गर्ने, निकै गाह्रो हुन्छ है, आफ्नो एकदम केयर गर्नु होला भन्न चाहन्छु। कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन हजुरले? ए ला, ठिक छ, हुन्छ। अब भाका रोज्नुहोस्, कुन भाका राखौँ तपाईँको लागि? हजुर, कसै कसैको मायाले छाती चर चर, कसको आवाजमा छ यो भाका? यो अलिक पुरानो भाका होला होइन? यो भगिराज चलाउने र सुनिता बुढाको आवाजमा हो क्यारे? हुन्छ हुन्छ, यो भाका राख्छु। छोटो मिठो साथी सम्झिनुहोस् अनि तत्कालले भाका पनि राखिहाल्नेछु है त।
1: अनि अरू मेसिन बसहरू जुन सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु। अनि मेरो ट्राभल पुरानो आमालाई धेरै धेरै सम्झना भन्न चाहन्छु। अनि मिठोहरू पनि हुनुहुन्छ बहिनी सामिसा। अनि मेरो प्यारो साथी अनुजालाई धेरै मिठो ल्याएको छु भन्न चाहन्छु। अनि अहिले भर्खरै फोन गर्ने साथी गरम चाहन्छलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु। मेरो छोरो बेबी बहिनी दिन, अनि कुरा हुनुहुन्छ मेरो प्यारो साथी कल्पना भोमजनलाई धेरै सम्झिरहेको छु भन्न चाहन्छु। अहिले कुरा हुनुहुन्छ भाइ कृष्ण तामाङलाई पनि विशेष सम्झिरहेको छु भन्दै, सबैलाई विशेषलाई रचनाले पूजा लक्ष्मी आमालाई पनि विशेष सम्झिरहेको छु भन्दै, नमस्ते, बाई बाई।

0: हजुर, कसै कसैको मायाले छाती चर चर छुट्ने माया हो भने गर्दै नगर। यो निकै नै मिठो भाका तपाईँको लागि भर्खरै मैले राखे। भगीरथ चलाउने अनि सुनिता बुढा छेत्रीको आवाज सुनाएको भाकालाई साथीले मेरो जाइमा पार्नु भएको थियो। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न प्लेटफर्महरूबाट हामीलाई सुनिरहनु भएको छ। आज रोजाईका भाका बजाउने दिन हो। धेरै साथीहरूले फोन गरिरहनु भएको छ अनि धेरै साथीहरूलाई मैले अनुरोध गर्ने अवसर पाइरहेकी छु होइन। अनि तपाईँकै रोजाईका सुमधुर भाकाहरू सुन्ने अवसर पाइरहेका छौ। पक्कै पनि तपाईँको रोजाईको भाकाहरू धेरै साथीहरूले सुनिरहनु भएको छ। फेरि पनि ध्यान नगरिकन फोन कल तर्फ नै लाग्छु। साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? बिनु बिनिता सासाङ्खर बोल्दै हुनुहुन्छ पाँच खपनबाट। के छ यहाँको खबर, सन्चै हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ है, आराम छु। अनि के छ, कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन बिनिताजी? लाइभबाट चाहिँ भर्खर भर्खर सुन्दै हुनुहुन्छ ल ठिक छ। अब आज भाका कुन सुन्नुहुन्छ? विष्णु माझीको जुनै भए पनि सुन्न तपाईँ तयार हो? के भन्नुभयो? ए विष्णु माझीको तीज विशेष गीत हुन्छ, राख्नेछु। साथी सम्झिनु सट्टमा हामीलाई पाँच खपनबाट फोन गर्नुभयो, उहाँसँग म छुटे र साथीले चाहिँ विष्णु माझीको तीज विशेष भाका सुन्ने चाह व्यक्त गर्नुभयो र यो बसाईबाट सुट्नु भएको छ। कार्यक्रम लोक चौतारीको बसाईलाई धेरै साथीहरूले विभिन्न माध्यमबाट सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि उत्तिकै हुनुहुन्छ। लाइभको कमेन्ट बक्सबाट धेरै साथीहरूले सहभागिता जनाउँदै हुनुहुन्छ। त्यहाँबाट सहभागिता जनाउनु भएका साथीहरूलाई पनि समय मिलेसम्म मैले स्थान दिने गरेको छु, नामसम्म भए पनि लिने कोसिस गर्छु। यति बेला हामीलाई स्मी सोताङले पनि सुन्दै हुनुहुन्छ, लक्ष्मण मगरले पनि सुनिरहनु भएको छ, सपना तामाङ मोक्तान हुनुहुन्छ, उहाँले पनि पाँच खबरबाट कार्यक्रम सुन्दैछु भनेर लेख्नुहुन्छ। त्यसै गरेर सुमिला शेर्पाले पनि नमस्ते भन्नुभएको छ, लौ यहाँलाई पनि नमस्ते। अनि अर्को साथी सुप्रदास र साइली निर्दोष हुनुहुन्छ, उहाँले पनि पाँचर हिरिहाङ सात घर भई हाल फिडिङ चार्जबाट कार्यक्रम सुनिरहनु भएको छ, सबैलाई सम्झनाको सन्देश छोड्नु भएको छ। धर्मराजीले नमस्ते, म पनि दुबईबाट कार्यक्रम लोकसुन्दरी सुन्दैछु, सबैमा मिठो सम्झना भन्नुहुन्छ। कृष्ण तामाङले साउदीबाट सुन्दैछु है, सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। चन्द्रमाया

0: हजुर, यो बल्ल महाबलको निकै नै मिठो तेजस्वी भाका तपाईँको निम्ति प्रस्तुत गरे। समय छोटो छ, अन्तिममा अर्को एकजना साथी लिन चाहन्छु। आजको लागि अन्तिम सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सपना तामाङ पाँच खपनबाट बोलिरहनु भएको छ। के छ खबर, सन्चै हुनुहुन्छ सपनाजी?
1: हजुर, मेरो खबर ठिकै छ, आराम छु, प्रोग्राम सुन्दै बसिरहेछु भनौँ न।
0: प्रोग्राम सुन्दै हुनुहुन्छ र?
1: हजुर सुन्दैछु।
0: ठिक छ, हुन्छ, अब त्यसो भएदेखि एउटा भाग रोज्नु, समय छोटो छ है।
1: हुन्छ, मलाई आज धड्कन एउटा दुईटा हो मुटु भनेर राखिदिएछु सर।
0: धड्कन एउटा दुईटा हो मुटु,
1: हजुर
0: है, ल हुन्छ, यो राख्नेछु। कसको लागि सुनाउनुहुन्छ?
1: हुन्छ, साथीहरू त धेरै हुनुहुन्छ, समय छोटो छ, मलाई सपना भनेर चिन्नुहुने सबैलाई अब बस्ने भएका भन्दै जान्छु ल। नमस्ते, टेक केयर, बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सपनाजी, पाँच खबरबाट आउनुभयो। धड्कन एउटा दुईटा हो मुटु, यानि कि बरु दिन बिताउला साथी भनेर बोलको भाका उहाँले रोजेर छुटिनु भएको छ। अब पनि चाहिँ मैले पनि कार्यक्रमबाट चाहिँ यतैतिर यो कार्यक्रमलाई बिट मारेर छुटिनुपर्छ जस्तो छ। समयले नेटो काट्नै लागिसकेको छ। विशेष गरी फेसबुक लाइभबाट धेरै साथीहरूको साथ मिलेको छ, हामीलाई सुन्दै हुनुहुन्छ। जुन दिवानी टिगेलाले पनि कार्यक्रम सुनिरहनु भएको छ, सुस्मिताजीले पनि सुन्दै हुनुहुन्छ, अनि जुन तामाङले पनि शङ्खुवा सभाको मित्र चैनपुरतिर कस्तो छ भन्नुभएको छ, शङ्खुवा सभाबाट यता चाहिँ पानी आउँदैछ भन्नुभयो। तपाईँ शङ्खुवा सभाको कुन ठाउँबाट है? हामी नि शङ्खुवा सभा नै हो, चैनपुरतिर चाहिँ एकदम ठिक छ, यता पानी परेको छैन अहिले, मौसम ठिकै छ। आरजी तारा गदाल हुनुहुन्छ, नमस्कार हजुर, म उदयपुरबाट सुन्दैछु, सबैलाई सम्झेको छु भन्नुहुन्छ। भावना मगरले पनि सबैलाई सम्झिनुभयो, क्षेत्री आयुषले पनि मिस गरेको छु भन्नुभयो। त्यसै गरेर अर्को साथी जीवन थाविन, नमस्कार, र मासी सेठमी जीवन थाविन सुन्दैछु, शङ्खुवा सभा सभा पोखरी चार घर भई हाल मलेसियाको जोहर बारूबाट भन्नुभएको छ। सबैलाई सम्झिनुभयो, मेन्सन गर्नुभएको छ साथीहरूलाई। अनि कमल श्रेष्ठ हुनुहुन्छ, उहाँले पनि हामीलाई सुनिरहनु भएको छ, तीरथुमको फेदाबाट सबैलाई सम्झना गर्नुभएको छ। राजकालीकोटी हुनुहुन्छ, बिर्तामोड झापाको मित्र हाल चाहिँ युएबाट सुन्दै हुनुहुन्छ। योगिनी मिहाङ लिम्बू गुटी बिनिङ लोकाभिवादन सेवारो म तीरथुम छतर पञ्चकन्याबाट योगिनी मिहाङ लिम्बू हो बस्ने भएको सबैलाई सुनाउँछु भन्नुभएको छ। मनोप्रीति हुनुहुन्छ, नानोप्रीति हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनु भएको छ, सुन्दैछु है भनेर लेख्नुभयो। कुमारी योङहाङ लाउती हुनुहुन्छ, पाँचथरबाट सुनिरहनु भएको छ, श्यामसङ्गम हुनुहुन्छ, श्यामजीले पनि हामीले रौतहटबाट सुनिरहनु भएको छ, यहाँलाई विशेष धन्यवाद छ। शरण आली मगर हुनुहुन्छ, शरण आलेजीले हामीलाई सुनिरहनु भएको छ, अब बस्ने लोक भएको सबैलाई सुनाउँछु भन्नुभएको छ है। अनि कृष्ण सुनवार हुनुहुन्छ, उहाँले पनि हामीलाई सुनिरहनु भएको छ, सबैलाई सम्झना गर्नुभएको छ, काठमाडौँबाट हुनुहुन्छ। टिकाराम सुनवारले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। ल, सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजको कार्यक्रमलाई चाहिँ जीवन भाविनले धेरैभन्दा धेरै शेयर गरेर साथ दिनुभएको छ, अनि त्यसै गरेर राजविरेङ काइलाले पनि सेयर गर्नुभएको छ, लिम्बू विजयजीले पनि सेयर गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद छ। धेरैभन्दा धेरै ग्रुपमा सेयर गर्नुभएको छ लिम्बू विजयजीले र जीवन फाविनजीले र राजविरेङ काइलाले पनि सेयर गरेर साथ दिनुभएको छ। हुन त धेरै साथीहरूले सेयर गर्नुभएको हुन सक्छ, हामीले यहाँबाट हेर्दा चाहिँ तपाईँको प्राइभेसी सेटिङबाट चाहिँ तपाईँको नाम नदेखिँदो रहेछ, कति साथीहरूले चाहिँ आफ्नो प्रोफाइल लक गर्नुभएको छ भने चाहिँ तपाईँले सेयर गर्नुहुन्छ होला होइन, अनि तपाईँले सेयर गर्नुभयो तर मेरो नाम चाहिँ वाचन भएन भन्ने लाग्छ होला, तर तपाईँको प्राइभेसी सेटिङको कारण हामीले यहाँ नाम देख्न सक्दैनौँ, सुक्षामा चाहन्छौँ। सेयर गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यति दिनसम्म सुनेर साथ दिने अनि कार्यक्रममा फोन गर्ने, फोन प्रयास गर्ने, कार्यक्रमलाई प्रायोजन गर्ने सम्पूर्ण मीडिया प्रेमी मन, लोकपाराखी मनहरूप्रति हार्दिक आभार व्यक्त

0: रेडियो अरो टाइम चेक
1: सिक्स पी एम
2: अहिले साँझको छ बज्यो।
3: उज्यालो

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भुटेकोसेको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: राजसभाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्ण भीर पहिरोले अवरूद्ध। पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालाबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
2: तराईमा भएको चिज पहाड़मा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौ। त्यसैले आत्ति हाल्नुपर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौ।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो। कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
3: फोन 056-421-261, 596-617। मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न 8 जिल्लामा 1000 भन्दा धेरै शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोरखामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। त्यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य आज 7 दिन पनि चलिरहेको छ। यस्तै परराष्ट्र मन्त्रालयका अनुसार भोटेकोसी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार हुँदा 324 जना विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन झण्डै 4,000 व्यक्ति मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य पनि भइरहेको छ। यसका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यस्तै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
1: यसैबीच गएको बुधबार 81 हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोडेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। उत्तरी सीमा रसुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता भीर पहरा र भोटेकोशेको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण 20 बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी घुड़िरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन। यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ।
0: नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये एक बालिका 11 पुरूष र 12 महिला रहेका छन्। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। यस्तै रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराती काठमाण्डुको गोकर्ण जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नु अघि पहिचान नखोलेका शवको डीएनए नमूना संकलन फिंगर प्रिन्ट र फोटो लिएको छ। भोटेकोशेको बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ।
1: यसैबीच भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वको नारायणी नदीमा भेटिएका शव मध्ये 169 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार भेटिएका 216 शव मध्ये अहिलेसम्म 169 शवको व्यवस्थापन गरिएको हो। जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसकेका शवहरूको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिनुभयो। पहिचान नभएका शवहरू कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाइ छ। भेटिएका मध्ये 17 शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आह्वानमा आज सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा रहेको रासपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै पक्ष मिलेर विपदको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा अहिले भइरहेको खोजी र उद्धार कार्य, प्रभावितलाई राहत वितरण तथा अबको व्यवस्थापन लगायतका विषयमा छलफल भयो। छलफलमा सहभागी अन्य दलका नेताहरूले पनि संकटको यो बेला आफूहरूले सरकारलाई आवश्यक साथ र सहयोग गरिरहेको बताएका छन्। संघीय सरकारले तीन तहका सरकारबीच थप समन्वय गर्नुपर्नेमा नेताहरूको जोड़ छ। बैठकमा विभिन्न राजनैतिक दलका दोस्रो तहका नेताहरू सहभागी थिए। यसअघि बुधबार बाढ़ी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारी सम्बन्धी 10 बुधे साझा संकल्प पारित गरेको थियो। आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपदको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले लाज मान्दा समस्या देखिएको बताएको छ। सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसीले सुरुङमा थुनिएका प्राविधिकहरूको उद्धारमा भइरहेको ढिलाइ प्रति चिन्ता समेत व्यक्त गर्नुभयो।
1: यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा सभाध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। विपदको विषयलाई आजको बैठकमा उठाउँदै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधि बीच प्रभावकारी समन्वय नभएको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ।
0: यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजार अनुगमन र आपूर्तिको व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल

0: No! No!
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2000

0: एससी अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवासभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्ला भरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संखुवासभाको वेबसाइट www.pmamp.sankhuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979 संखुवासभा 029420949 9852077376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संखुवासभा।
1: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह दिएको के प्वाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेरु ल्याएको रेडियो छ लु सुनौँ त
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514994 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो, 3916 जना अझै सम्पर्कविहीन। उद्धार राहत र पुनर्स्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने। रसुवा बाढ़ीबाट प्रभावित 324 विदेशी नागरिकको उद्धार, 590 जना सम्पर्कविहीन। अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। र पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्र मोबाइल एप्लिकेशन, त्यसै गरेर नेपाली पात्र मोबाइल एप्लिकेशन र एलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट सुन्न सकिन्छ भने सामाजिक सञ्जाल फेसबुकबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। संघसभाको मकाल गाउँपालिका 5 मांगसीमाबाट भरूवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकालो गाउँपालिका 5 मांगसीमाका 29 वर्षीय सीताराम गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। इजाजत बिनाको भरूवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा गुरूङलाई भदौ 15 गते पक्राउ गरिएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। नुम प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गुरूङको घर खान तलासी गर्दा एक नाल भरूवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको 14 वटा छर्रा बरामद गरेको प्रहरीले जनाएको छ। बन्दुकसहित पक्राउ परेका गुरूङमाथि जिल्ला अदालत चैनपुरबाट म्याथप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। एक हप्ता अघि गएको 10 गते बुधबार रसुवाको भोडेको सी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 वटा शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 39,16 जना अझै सम्पर्कविहीन भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। गएको भदौ 10 गते बुधबार रसुवाको भोटेको सीमा आएको विशर बाढ़ीको प्रभावित क्षेत्रमा खोज उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले जानकारी दिनुभयो। पुनका अनुसार बैठकले विपदका बेला दलगत राजनीति भन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ। उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीड़ितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्ने जोड़ दिएको बताउनुभयो। सांसद पुनले विपदको उद्धार तथा राहतमा निजी क्षेत्रलाई शुरूदेखि नै सहभागी गराउनु पर्नेमा सरकारले त्यस्तो नगराएको विषयमा ध्यानाकर्षण गराइएको उल्लेख गर्नुभयो। यस्तै सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सुरुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य देवराज चालिसेरी सरकारले उपलब्ध स्रोत साधनबाट प्रयास गर्दा गर्दै पनि नसकेको अवस्थामा प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच गर्न नहुने बताउनुभयो। सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, मान्छेको जीवन नै प्रधान हो, त्यसकारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ। राहत दोस्रो चरण हो, पुननिर्माण तेस्रो चौथो चरणमा जान्छ। अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन। हामीसँग उपलब्ध स्रोत र साधनले गर्न नसकेका विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ। परराष्ट्र
स्वास्थ्य मन्त्रालयले भुटेकोशी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका मध्ये 324 जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पर्कविहीन झण्डै 4,000 मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका छन्। सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको छ। यसका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको प्रवक्ता पौडेल छेत्रीले जानकारी दिनुभयो। भारतबाट आएको 24 सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट 9 सदस्यीय टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छन्। भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनिया टोलीले माथिल्लो त्रिशुली 3A आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ। दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको छ। यसै सब फेला परेका तर तत्काल पहिचान गर्न नसकिनेलाई फोरेन्सिक प्रक्रिया र डीएनए नमूना संकलनपछि अस्थायी रूपमा जमिन मुनि व्यवस्थापन गरेको प्रवक्ता पौडेलले बताउनुभयो। भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1,000 नागेको छ। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेलाई इमेल मार्फत झाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चिनिया अधिकारीले केही समयका लागि बन्दरगाह बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमो बन्दरगाहबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। बाढ़ीले रसुवा गरी नाका बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पर्ने व्यवसायको भनाई छ। झाङमो बन्दरगाह बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर नेपालमै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमा पार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि व्हाइट हाउसले आज तथ्य पत्र मार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। सम्झौता अनुसार भेनेजुएलाका अन्तरिम पदाधिकारीहरूले अमेरिकी निजी कम्पनी नर्थ अमेरिकन ब्लू एनर्जी पार्टनर्स एनएबीईपीलाई झण्डै 65 अर्ब ब्यारेल प्रमाणित भण्डार भएका 17 वटा तेल क्षेत्र सञ्चालनका लागि 100 वर्षको अनुमति प्राप्त गरेका छन्। यसको सट्टामा एनएबीईपीले अमेरिकी युद्ध विभाग अन्तर्गतको अफिस अफ स्ट्रेटेजिक क्यापिटललाई आफ्नो मूल कम्पनीमा 35% इक्विटी हिस्सेदारी प्रदान गरेको छ। साथै कम्पनीले अमेरिकी विदेश विभागलाई आफूद्वारा सञ्चालित अहिलेका र भविष्यका सबै क्षेत्रबाट प्राप्त हुने उत्पादनको 20% हिस्सा उत्पादन लागतमै खरिद गर्ने अधिकार तथा बाँकी 80% खरिद गर्नका लागि पहिलो प्राथमिकताको अधिकार पनि प्रदान गरेको छ। तथ्यपत्रमा उल्लेख भए अनुसार यो कम्पनीको संचालक समितिमा नियुक्त हुने सदस्यका सम्बन्धमा अमेरिकी सरकारले रोक लगाउन सक्ने अधिकार राख्नेछ। साथै संचालक समितिका धेरैजसो सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ। सम्झौता अमेरिकी कानून अनुसार कार्यान्वयन हुने तथा यससँग सम्बन्धित विवाद अमेरिकी अदालतको अधिकार क्षेत्रमा रहने खबरमा उल्लेख छ। अमेरिकी सरकार भेनेजुएलाको लाखौं ब्यारेल नयाँ तेल अमेरिकी रिफाइनरीहरूमा प्रशोधन गरिने र अमेरिकी रिग तथा पूर्वाधार प्रयोग गरी निकालिने जनाएको छ। अमेरिकी सरकारका अनुसार यो सम्झौता अमेरिकी करदातामाथि कुनै अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यान्वयन हुनेछ। यसैबीच राष्ट्रपति ट्रम्पले आज ठूला तथा साना तेल प्रशोधन कम्पनीका संचालकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। इराक विरूद्ध अमेरिकी सैन्य
कार्यवाहीका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। र अन्त्यमा खेल खबर, लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो स्टेटमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट सातजना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, ओबेस अफर र खुरम सहजातलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी सात खेलाड़ीको सट्टामा साइम अयुब, अब्दुल्ला फजल, अफरात मिन्सा, इमरान जुनियर, साब्द बेग, इमरान रन्दावा र रजालाउल्लालाई टोलीमा समावेश गरिएको छ। पीसीबीका अनुसार यी सात खेलाड़ी तेस्रो टेस्ट अघि पाकिस्तानको टोलीमा सामेल हुनेछन्। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बोलिङ प्रशिक्षक उमर गुलले पदबाट राजीनामा दिने पनि जनाएको छ। माइक हिसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एस्ली नोफकेबले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। माइक हिसन पहिले नै पाकिस्तानको एक दिवसीय र टी20 टोलीको प्रशिक्षक छन्। लर्ड्समा भएको टेस्टमा इंग्ल्याण्डसँग 194 रनले हार बेहोरेपछि पाकिस्तानका ओपनर ब्याटर इमाम उल हक र अन्य खेलाड़ीहरू आलोचनाको घेरामा परेका छन्। तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले 2-0 अग्रता लिएको छ। पहिलो टेस्ट इंग्ल्याण्डले एक पारी र 103 रनले जितेको थियो। श्रृंखलाको अन्तिम खेल सेप्टेम्बर 9 एजवास्टनमा शुरू हुनेछ। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रसुवाबारीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो, 3916 जना अझै सम्पर्कविहीन। उद्धार राहत र पुनर्स्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने। रसुवाबारीबाट प्रभावित 324 विदेशी नागरिक उद्धार, 590 जना सम्पर्कविहीन। अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। र पाकिस्तानले 7 खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। हस्त अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 पुनः उपस्थित हुने नै छु। रेडियो अरूण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295751128, मोबाइल नम्बर 9852045441।
4: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन भर्ने, भालुमा

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानु।

0: उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
1: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
2: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाघजनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
3: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
2: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
3: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
1: प्रवास मेडिकल हल, चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712992, फोन नम्बर 98423549।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट
4: जानुपर्छ।
2: मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812337742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डसना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916 35 48 40।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069672।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। सङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class,
8: एक्स्ट्रा करिकुलर एक्टिभिटिज एन्ड कल्चरल डान्स एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट थप जानकारीको लागि सम्पर्क नम्बर 029570208 98421259999 98420524690 98413960686 र 98420776878 संघ सभा बहुमुखी क्याम्पस चैनपुर नगरपालिका छ संघ सभा।

0: नेपाल पठाउने
1: इरानमाथि अमेरिकी कारवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित युले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क
0: र एभरेस्ट महिला भलिबल लिग स्थगित नेपालको एले अस्ट्रेलियामा तीन एक दिवसीय खेल्ने इङ्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त
2: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अङटाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अङटाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण करिब 16 लाख मानिस प्रभावित भएका छन्। बाढ़ीबाट भोटेकोशी त्रिशुली नदी कोरिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लाको सूचीमा सूचीकृत गरेको छ। बाढ़ी पहिरोमा परि हालसम्म 1066 जनाको मृत्यु भएको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण बेपत्ता भएका मध्ये हालसम्म 1066 जनाको शव भेटिएको छ, जसमा रसुवामा 43 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना रहेका छन्। गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरू मध्ये 58 वटा शव आफन्तलाई जिम्मा लगाइएको छ, साथै 913 वटा शवको भने पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढ़ी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ। अझै 4606 जना भन्दा बढ़ी सम्पर्कविहीन छन्। उद्धार खोजी राहत वितरण सब व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी परिचालन गरिएको छ। विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 3453 जनालाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466 जना, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जनालाई राखिएको हो।
0: शहरी विकास तथा भवन निर्माण विभागले भोटेकोशी बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक इन्जिनियर रविन्द्र बोहराले बाढ़ी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनर्स्थापना योजनाबारे जानकारी दिनुभएको हो। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको महानिर्देशक बोहराले बताउनुभयो। हाल बाढ़ी पहिरो प्रभावित 3450 जना व्यक्तिहरू 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन्। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त स्थानका रूपमा प्रारम्भिक अध्ययन शुरू गरेको उहाँले स्पष्ट पार्नुभयो।
3: अहिले अहिलेसम्म प्राणीको अनुसार जस्तो रसुवामा त्यस्तो प्रमाण सेटलमेन्ट गर्ने स्थान छैन। हामी समूहका विदुरहरू धानीलाई चाहिँ एउटा प्राथमिक एउटा सेटलमेन्टको लागि उपयुक्त स्थानको रूपमा हामीले प्राथमिक रूपमा सम्बन्ध गरेका छौँ।
0: हाल विभागका 4 वटा प्राविधिक टोली धादिङ, भुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा खटिएका छन्। ती टोलीको विस्तृत प्रतिवेदन आएपछि ट्रान्जिसनल सेन्टर र स्थायी बस्ती विकासको कामलाई थप गति दिइने उहाँले बताउनुभयो।
3: तर फर्केपछि बर्दरमा चाहिँ ग्रामीण क्षेत्रमा आएको गरिब परिवार भएको थिएन. अहिले जुन रक्षागढदेखि यो जुन नदी कोरिडोरमा जुन क्षति भएको छ, यहाँ सबै व्यापारीहरू अध्यक्ष व्यापारी धनाको बर्दर हुन्छ, उहाँले चाहिँ गाउँमा घर पनि बनाउन सक्नुहुन्छ. त्यो गभर्मेन्ट अफ सिम्बोलिक पैसा थियो, त्यसको क्याबिनेटले छिटो निर्णय गर्दा यसलाई आधिकारिक रूपमा नलिदिनु भन्ने म अनुरोध गर्छु.
1: स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार शाहले भुटेकोशी बाढ़ीका कारण कुल क्षतिग्रस्त पुल मध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 20 सामान्य मरमत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्. बेलकोट गढ़ीको देवघाटमा 180 लामो तुइन आजदेखि सञ्चालनमा ल्याइएको छ. भेत्रावती र रसुवाका दुई स्थानमा गरी थप 3 स्थानमा भोलिदेखि तुइन जडानको कार्य प्रारम्भ हुने महानिर्देशक शाहले बताउनुभयो.
4: हिजोदेखि सञ्चालनमा आएको छ, एउटा राखिसक्यो, के अरे विदुर 1 त्रिशुलीमा इन्द्रायणी चोर भन्छ त्यहाँ 255 को एउटा चाहिँ ट्विन राख्यौँ भने आज चाहिँ आज सञ्चालनमा आउँछ. अर्को देवीघाट बेलकोट गढीमा 180 को ट्विन राख्ने र त्यसबाट परितर हुन्छ भने अर्को चाहिँ हामीले बेत्रावतीमा ट्विनै राखिदिने र रसुवामा 2 ठाउँमा त्यो पनि राख्ने कुरो छ र भोलि त्यो कार्य प्रारम्भ हुन्छ.
1: सामान्य क्षति भएका 20 पुल मध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका 9 पुलको मरमत कार्य भोलिदेखि नै शुरू हुनेछ. मरमतका लागि आवश्यक गेट पाटाहरू बजारबाट खरिद गर्ने जतिसक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ.
0: भुटेको सीमा बाढ़ीका कारण देशको रणनीतिक सड़क सञ्जालमा गम्भीर क्षति पुगेको सड़क विभागले जनाएको छ. विभागका महानिर्देशक डाक्टर विजय जैसीले बाढ़ी र पहिरोले विशेष गरी गल्छी बेत्रावती र सुगढ़ी र पृथ्वी राजमार्गको गल्छी मुगलिन खण्डमा सबैभन्दा बढ़ी प्रभाव पारेको बताउनुभयो.
5: यसले मुख्यतया हाम्रो गल्छी बेत्रावती रसुवा गरी छ र दोस्रो दिनमा आएर पृथ्वी राजमार्गको गल्छी मुगलिन खण्ड भनेपछि मुख्यतया चाहिँ हाम्रो सडकको स्टेडिङ रोड नेटवर्कको चाहिँ यो 2 राजमार्गहरूको यसले धेरै असर पार्यो. अनि यो बाढी प्रभावित क्षेत्रमा कति सडकहरू पूर्ण रूपमा ध्वस्त भएछ भन्ने अर्को कुरा हुनसक्छ. यो हाम्रो गल्छी बेत्रावती रसुवा गरी यो सडक 82 सडक हो. यसमा चाहिँ यो बिदुनदेखि बेत्रावती स्याप्रोवेसी रसनगरी खण्ड बाँकी 56 मध्ये 40 चाहिँ पूर्ण रूपमा ध्वस्त भएको छ.
0: महानिर्देशक दैसीका अनुसार 82 लामो गल्छी बेत्रावती रसुवागढ़ी सडक खण्डको विदुरदेखि रसुवागढ़ीसम्मको 56 मध्ये 40 सड़क पूर्ण रूपमा ध्वस्त भएको छ. यस्तै पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीरमा सड़कको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ. गल्छी बैरेनी जयखेत र पोखरे क्षेत्रमा दुईदेखि 3 मिटरसम्म लेदो जमेर सड़क अवरूद्ध भएकोमा पन्छाएर यातायात सुचारू भएको छ. धादिङ बेसी जोड्ने फुर्के खोलाको पुल भाँचिएपछि मालटार गजुरीटार र केउरिनी घाट हुँदै वैकल्पिक मार्ग मार्फत सम्पर्क स्थापित गरिएको छ. त्यसै गरी काठमाडौँबाट धुन्चे जानका लागि टोखा छहरे विदुर बोगटीटार हुँदै 110 वैकल्पिक सड़क प्रयोगमा ल्याइएको छ. कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशुली पारीबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जोशीले बताउनुभयो.
1: भोटेकोशी बाढ़ीका कारण बाढ़ी प्रभावित विभिन्न जिल्लामा खानेपानी र सरसफाईका संरचनामा पनि ठूलो क्षति पुगेको छ. खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ी प्रभावित 4 जिल्लामा मात्रै करिब 64 करोड़ रूपियाँ बराबरको भौतिक संरचना र 29 करोड़ रूपियाँ बराबरको सरसफाई संरचना गरी 93 करोड़को क्षति भएको प्रारम्भिक अनुमान छ. विभागका महानिर्देशक कमल राज श्रेष्ठले नुवाकोट रसुवा धादिङ र गोर्खा जिल्लाका खानेपानी आयोजनामा सबैभन्दा धेरै क्षति भएको बताउनुभयो.
3: बाढी पश्चात धादिङमा 65 त्यस्तो बिना इन्टेक क्षति भएको छ भने 111 रिजर्भ ट्याङ्कहरू क्षति भएको छ. रसुवामा 14 इन्टेक क्षति भएको छ र 10 रिजर्भर क्षति भएको छ. नुवाकोटमा 11 इन्टेक र 7 रिजर्भर क्षति भएको छ. गोर्खामा 4 इन्टेक र 24 रिजर्भर क्षति भएको अवस्था छ. यसको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 64 करोड जति मूल्याङ्कन हामीले स्ट्रक्चरहरूको क्षतिको मूल्याङ्कन गरेका छौँ भने त्यो एरियामा जति घरहरू क्षति भयो त्यो घरको चाहिँ सरसफाइको संरचना हेर्दाखेरि करिब करिब विशेष गरी चर्पीको हिसाब गर्दा 29 करोड जतिको क्षति भएको प्रारम्भिक अनुमान छ।
1: नुवाकोटको विदुर बट्टार क्षेत्रमा करिब 25-30 हजार नागरिकको बसोबास रहेको र सो क्षेत्रमा जाने आगन्तुकको चापका कारण खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बनेको महानिर्देशक श्रेष्ठले सुनाउनुभयो। भेत्रावतीबाट आउने 80 लिटर प्रति सेकेण्ड क्षमताको मुख्य पाइपलाइन सड़कसँगै बगेपछि उक्त क्षेत्र

0: क्षेत्रमा पनि खानेपानीको हाहाकार भएको छ। हाल विभागले वैकल्पिक उपाय अपनाउँदै स्थानीय मुहानलाई ग्यारभिटी र साना पम्पिङ सिस्टम मार्फत सञ्चालनमा ल्याएको छ। खोला किनारमा रहेको 23 लिटर प्रति सेकेण्ड क्षमताको सम्वेललाई 100 केबीए जेनेरेटर मार्फत दैनिक 10-12 घण्टा सञ्चालन गरी 10,00,000 लिटर भन्दा बढ़ी पानी आपूर्ति भइरहेको विभागले जनाएको छ। साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलबाट 4 ट्याङ्कर पठाई अस्थायी सेल्टर र ठूला बस्तीमा पानी वितरण भइरहेको छ। रसुवाका दुर्गम बस्तीहरूमा सड़क पहुँच विच्छेद भएकाले नेपाली सेनाको हेलिकप्टर मार्फत साना साइजका पाइपहरू ढुवानी गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्ने रोग फैलन नदिने विभागले ब्लिचिङ पाउडर, एक्वा ट्याप र क्लोरिन झोल वितरण गर्नुका साथै पानीको गुणस्तर परीक्षणका लागि वाटर एम्बुलेन्स समेत परिचालन गरेको छ। महानिर्देशक श्रेष्ठका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि करिब 1.5 वर्षको समय लाग्ने देखिएको छ। नेपाल परिवेशमा पत्रकार सम्मेलनमा गृहमन्त्रीले के भने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको परपर्व नाम मार्बल।
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनदायक।

0: को हूँ, प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस की अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: हिमताल फुटेर भुटेको सीमा आकस्मिक बाढ़ी आएको एक साता पूरा भएको छ। बाढ़ी आएको भोलिपल्ट बसेको सर्वदलीय बैठकले विपदको बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठक सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको भन्दै विपक्षीले आलोचना गरेका थिए। त्यसको एक साता बितिसक्दा फेरि आज पनि लामिछानेले नै सर्वदलीय बैठक बोलाए पनि विपक्षी दलका प्रमुख नेताहरू सहभागी भएनन्। विपदमा राजनीति नगर्ने बताएका शीर्ष नेताहरूले प्रधानमन्त्रीले बोलाउनु पर्ने बैठक सत्तारूढ़ दलका नेताले बोलाएको भन्दै बहिष्कार गरेपछि जनस्तरमा त्यसको आलोचना भइरहेको छ। थाहा संसार नेटवर्कको कार्यक्रम आवाजमा गुनासो राख्दै सुन्दरी जलका हरिबोल बुढाथोकीले पुराना दलका शीर्ष नेतालाई राजनीति अवकाश दिन सुझाव दिनुभएको छ।
5: सर्वदलीय बैठकमा शीर्ष नेताहरू जानु भएन, यसको अर्थ उहाँहरू राजनीतिबाट पनि सन्यास लिन नसके हो। यसै गरी दोस्रो तहका नेतालाई मौका दिएर उहाँहरू चाहिँ अभिभावक भूमिकामा बस्नुपर्छ। प्रचण्डज्यू, शेरबहादुरज्यू र ओलीज्यू।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आज विपदका बेला सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो।
6: र हामी आजको बैठकबाट निर्णय के गर्यौं भने सबै तहमा संयन्त्र बनाउने, त्यहाँको सरकार त्यो तहका सरकारहरूसँग समन्वय गरेर राहतका कामहरू, उद्धारका कामहरू, अब विस्तारै पुनर्स्थापना कामहरू शुरू हुन्छ, त्यसमा हामी सँगसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता भयो र हामीले त्यो निर्णय पनि गरेका छौं।
4: निर्णय अनुसार संयन्त्रहरू बागमती प्रदेश, बाढ़ी प्रभावित सबै जिल्ला तथा स्थानीय पालिकाहरूमा पनि गठन गरिनेछ।
3: नेपाली कंग्रेसले सुनुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट केन्द्रीय सदस्य देवराज चालिसेले सुरुङभित्र फँसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरूको जोड़ रहेको बताउनुभयो। सामाजिक सञ्जाल र सड़कमा पनि सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भरिएको छ। जताततै विरोध भएपछि गृहमन्त्री सुदन गुरूङले सुरुङमा फँसेकाहरूको उद्धारमा राज्यले हरसम्भव प्रयास गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरूङले सरकारले उद्धार गर्नुको साटो सुरुङमा फँसेकाहरू पानी खाएर बसिरहेको गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको छ।
7: सफल भएको छौँ, तर हाम्रो एउटा नयाँ एउटा विचार चाहिँ के आएको छ भन्दाखेरि माथिको ठाउँबाट हेडबाट पनि तपाईँको माथि जुन चाहिँ यो हाम्रो पावर हाउसको टुप्पा छ त्यो ठाउँबाट पनि खनेर बरु त्यसलाई फ्ल्याग बनाएर त्यहाँ ड्रिल गरेर एटलिस्ट कुनै होल बनाउन सकेर हामीले त्यहाँबाट राशनहरू केही ड्रप गर्न सक्यौँ भने एयरहरू सप्लाई गर्न सक्यौँ भने पनि।
4: विपक्षीको दबावपछि प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। सभामुख उदय प्रसाद अड्यालले भोलि दिउँसो एक बजे बस्ने गरी बोलाउनु भएको हो। भोलिको बैठकमा सभामुख अड्यालले भुटेको सिबारीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बाढ़ी आएकै दिन बसेको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आज बसेको राष्ट्रिय सभाको बैठकले भुटेको सीको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव मार्फत सरकारले घाइतेहरूको निशुल्क उपचार गर्न सम्पर्कविहीनको खोजी कार्यले तीव्रता दिन र पीड़ितलाई पारदर्शी रूपमा राहत वितरण गर्न आग्रह गरिएको छ। सभाले भुटेको सिबारीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धांजली र परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ। आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढ़ी प्रभावितको उद्धार राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ़न अपील गर्नुभयो। साथै राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो 15 दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन्। आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पनि सांसदहरूको 15 दिनको तलब बाढ़ी प्रभावितका लागि दिने निर्णय गरेको छ।
3: भुटेको बाढ़ी प्रभावित क्षेत्र क्षेत्रबाट काठमाडौँ ल्याएर त्रिवेणी शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका 30 वटा शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले व्यवस्थापन गरिएको छ। गोकर्णेश्वर नगरपालिका साथ स्थित दक्षिण ढोका जंगलमा सब अस्थायी रूपमा गाडिएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट धादिङबाट ल्याइएका 114 शव मध्ये पहिचान नखुलेका 30 शवलाई जंगलमा अस्थायी रूपमा गाडिएको नगरपालिका नगर प्रहरी उपशाखाका नगर प्रहरी हरिराम केसीले बताउनुभयो। शव जमीन मुनि सुरक्षित रूपमा राख्न ठाउँ हेर्न हिजो प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपाका सभापति रवि लामिछाने समेत त्यहाँ पुग्नु भएको थियो। उहाँहरूले ठाउँको निरीक्षण गरेपछि उक्त शवलाई त्यहाँ जमीन मुनि गाडिएको छ। शव गाड्नु अघि पहिचान नखुलेका शव र टुक्रा टाक्रीको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र 5 थान फोटो लिइएको छ। त्रिवी सिंचर अस्पतालमा 114 शव राखिएको थियो। तीमध्ये शनाखत भएको 12 शव परिवारले बुझेर दाह संस्कार गरेका छन्। शनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा छ।
4: रसुवा बाढ़ीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको हो। चीनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिनुभएको हो। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू, ड्रोन जल शुद्धिकरण उपकरण समेत पठाउन लागेको उहाँले बताउनुभयो। बाढ़ीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती शवहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनले विज्ञ सहितको टोली र उपकरण सहयोग गर्नु भएको हो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डिटिएच सेवा जिस्नु
1: टेसो खुशीको कनेक्सन
2: यो हो हा हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संसार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: भटेकुसी बाढ़ी प्रभावितको राहत तथा उद्धारका लागि स्वदेशी तथा विदेशी सहयोगको जुट्ने क्रम जारी रहेको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले आज मात्र 51 लाख रूपियाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको छ। इन्सुरेन्स संचालक समितिका पदाधिकारीहरूले अर्थमन्त्री सोरिम वगेलाई मन्त्रालयमा 16 रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। संचालक समितिका अध्यक्ष अस्मिता सुमार्गी सम्झना अर्याल सहित सदस्यहरू वीरेन्द्र जंग पाण्डे शमशेर पराजुली र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको हो। इन्सुरेन्सकी अध्यक्ष सुमार्गीले विपत्तिको समयमा पीड़ितको साथमा उभिनु आफूहरूको दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको बताउनु भएको छ। आजै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले पनि 13 करोड़ रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहन कुमार डाँगीले सिंहदरबार स्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई 16 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। ऊर्जा उद्यमीहरूले आफ्नो तर्फबाट पनि 16 रकम हस्तान्तरण गरेका थिए।
3: अख्तियारले पर्यटन विकास कार्यालय गौर रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काप्रे सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैर कानूनी लाभ र हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानीका अनुसार परोहा नगरपालिका 9 स्थित राधाकृष्ण मन्दिरको थप मरमत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 81-82 मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। अख्तियारले काफ्रे सहित इन्जिनियर सुदीप प्रकाश तिमिरसेना र नीतिश कुमार पटेल अधुरो शिवनाथ भवन निर्माण भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष खहेरु शाह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरू विरूद्ध 6,80,592 रूपियाँ बिगो कायम गर्दै कैद र बिगो जरिमाना समेत माग दावी गरेको छ।
4: पछिल्लो 6 कारोबार दिनपछि निप्से परिषदका आज सामान्य अंक बढ़ेर बन्द भएको छ। आज परिषदका 9.24 अंक बढ़ेर 2522 बिन्दुमा कायम भएको हो। निप्से बढ़े पनि आज कारोबार रकम भने घटेको छ। हिजो 3,64,86,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 2,90,69,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 12 उपसमूहको परिषदक बढ़ेको छ भने 1 उपसमूहको परिषदक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा युरोपियन युनियन यूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाहीले युरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकामा आयोजित G20 अर्थमन्त्रीहरू र सेन्ट्रल बैंकका गवर्नरहरूको बैठकमा जारी गरेको यू वक्तव्यको जवाबमा सामाजिक सञ्जाल एक्स मार्फत बागाईको यस्तो टिप्पणी आएको हो। युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्तिवार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दवाबलाई स्वागत गरेको छ। यसरी वाशिङटनको एकपक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाएको तर्क छ। युरोपियन युनियनले होर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आगमन स्वतन्त्रताको सुनिश्चितता गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि अमेरिका र अन्य साझेदारसँग तेहरानमा दबाव कायम राख्न तयार भएको जनाएको छ। गत अगस्त 19 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरान लगायतसँग कारोबार गर्ने देश विरूद्ध आर्थिक कार्यवाहीको घोषणा गर्नुभएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लीगले आज विज्ञप्ति जारी गर्दै बाढ़ीका कारण प्रभावित परिवार तथा समुदायप्रति

0: तस्मानियासँग खेल्दैछ। दोस्रो खेल शुक्रबार दक्षिण अस्ट्रेलियासँग खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अन्तिम खेल भने न्यूजील्याण्डको ए टोलीसँग हुनेछ। यो खेल आइतबार हुनेछ। यसअघि नेपालले टप एण्ड सिरिजमा 6-2 खेलमा जित निकालेको थियो।
1: इंग्ल्याण्ड विरूद्धको टेस्ट सिरिजमा लगातार हार बेहोरेपछि पाकिस्तानी क्रिकेट टोलीमा ठूलो फेरबदल गरिएको छ। लर्ड्समा भएको दोस्रो टेस्टमा 194 रनको लज्जास्पद हारसँगै पाकिस्तानले सिरिज गुमाइसकेको छ। पाकिस्तान क्रिकेट बोर्डले तेस्रो टेस्ट शुरू हुनु अघि नै मुख्य प्रशिक्षक सरफराज अहमदलाई पदबाट हटाएको छ र टोलीका 7 खेलाड़ीलाई घर फर्काउने निर्णय गरेको छ। अहिले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी न्यूजील्याण्डका माइक हेसनलाई दिएको छ। उनले यसअघि पाकिस्तानको एक दिवसीय र टी20 टोली हेर्दै आएका थिए। त्यस्तै बलिङ प्रशिक्षक उमर गुलको ठाउँमा अस्ट्रेलियाका एसले नुफकेलाई ल्याइएको छ।
0: र भूटानको थिम्पूमा आयोजना हुने काबाबीच भलिबल टूरमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघ एनबीएले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राखेपा सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गरेका हुन्। भदौ 19 देखि 21 गतेसम्म आयोजना हुने

0: को प्रारम्भिक अनुमान सड़क खानेपानी पुल लगायतका संरचनाको क्षति मूल्यांकन रसुवा र नुवाकोट अति प्रभावित
1: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित भोलि प्रतिनिधि सभाको बैठक बस्ने
0: त्रिवी क्षेत्र अस्पतालमा रहेका 30 व्यवहारिष्य शव गोकर्णको जंगलमा व्यवस्थापन डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने
1: इरानमाथि अमेरिकी कार्यवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित युले आगामी दिनमा रणनैतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क
0: र एभरेस्ट महिला भलिबल लीग स्थगित नेपालको एले अस्ट्रेलियामा 3 एक दिवसीय खेल्ने इंग्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद अप्सरा र जगत विदा हुन्छौ नमस्कार

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
3: ल ल आमा म तु गए तु आए
2: होइन आजै आइपुग्छस् र
3: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
4: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
5: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न यस अपरेशनका लागि सम्पर्क नम्बर 9826633967 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार

0: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
1: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
2: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
1: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ?
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भए बढ्दो संयन्त्र हामीले परिचालन गरेको छौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमुना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँ अस्पतालको कामहरू शुरू भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगे खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेछ।
3: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनी सत्तामा आए यता लडाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले, गोभियारेमा मारिने मध्ये फार्क लडाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चीनी अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरी युजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरीहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भए बढ्दो संयन्त्र हामीले परिचालन गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरुङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगे खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ, कतिसम्म हाम्रो गल्ती भयो होला, कतिसम्म हामी पुग्न सकेनौँ होला। राज्यसम्म त सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो तीन दिन चार दिन जति हामीले आशा बोकेर भने हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीहरू बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, त्यसमा हामी बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र अस्पतालको कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई संकलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरू पर्छन्, विदेशमै केही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढ़ाउँछ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसै मध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपानी,
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर छोडिसक्यौं, 5 चट्टान छोड्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गो पछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन छोडेर 24 मिटर माथि पट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनेलको मुख चाहिँ हामी पहिले ओपन गऱ्यौँ, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बोल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा लेदो र डेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न शुरू गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउन्डर भित्र गएको छैन, लेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फ्रेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो? त्यहाँ
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन, टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो फ्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपानी संजय ढकालसँग कुरा गर्दै, बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेसनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वाच आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि आलु चारो आउन सक्छ, किनभने टावर हाउस केही पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
5: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुन सक्छ? तापक्रम के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिजुली नै हुन्छ हाम्रो गाउँमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन, सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ। त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ, धेरै प्रयास भइरहेछ, त अब च्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
5: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो। त्यहाँ चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ बुनेले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ स्किन देखिन्छ टनेलहरू, होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ।
5: अनि विदेशी बिजीको सहयोग अहिले अब भारतीय चिनियन कोरियन पनि आएको भन्ने मिलिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्युमा आएको भए गर्नु सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू रेस्क्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलिक दिन नसक्दाखेरि अलिक ढिलो भएको हो, छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने के लाग्नुपर्छ।
5: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन, यसबाट हामीले ठुलो पार सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुरसुर माथि चढ्थ्यो होला, होइन डोक्स कसरी डिजाइन गर्ने, होइन त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ, पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो, होइन हाम्रो छ, तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
5: यसलाई पुनस्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौँ लाग्छ होला, होइन?
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्टहरू एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने भन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ।
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ। केही दिन अघि निकै सर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
7: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रकै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भन्ने हामीले निर्देशन पनि दिइसकेका छौँ।
0: उनी नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल भदौ 17 गते बुधबार भदौ कृष्ण पक्ष खष्टी 2 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: राज्यसँग आसमार्दै नागरिक, सरकारसँग अहिलेसम्म पनि छैन मानवीय क्षतिको तथ्याङ्क। सनाकत भइसकेको सब पनि पाएनन् परिवारले। बाढ़ीको इपी सेन्टरमै उद्धार र राहतमा ढिलाई। सरकारले उद्धारका लागि बल्ल गुहार्यो निजी क्षेत्र। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विपदमा दलहरू साथसाथ शीर्षकको शुभ समाचार।
0: भटेकुसी तथा त्रिशुली नदी क्षेत्रमा आएको भीषण बाढ़ी र पहिरोका कारण सिर्जित राष्ट्रिय संकटको सामना गर्न प्रमुख राजनीतिक दलहरू दलीय पूर्वाग्रह भन्दा माथि उठेर एक ठाउँमा उभिएका छन्। नागरिकको जीवन रक्षा, तत्काल उद्धार, न्यायोचित राहत वितरण र दिगो पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिँदै दलहरूले प्रदेशदेखि पालिका तहसम्मै सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन्। मंगलबार सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलको कार्यालयमा बसेको प्रमुख दलको दोस्रो तहका नेताहरूको बैठकले विपद व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनाउन राज्यका मौजूदा संरचनालाई सघाउने गरी सर्वदलीय संयन्त्र बनाउने सहमति जुटाएको हो। बैठकपछि रासोपा प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, यस संयन्त्रले स्थानीय सरकार र प्रशासनसँग प्रत्यक्ष समन्वय गरी खोज, उद्धार तथा राहत पुनर्स्थापनाका हरेक चरणमा सहजीकरण गर्नेछ। बैठकले उद्धार तथा राहत कार्यलाई पूर्ण रूपमा गैर राजनीतिकरण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। राहत वितरणमा आर्थिक संकलनका लागि अनिवार्य एकद्वार प्रणाली लागू गर्ने, राहत सामग्रीको दुरूपयोग र कालो बजारी विरूद्ध शून्य सहनशीलता अपनाउने र सामाजिक सञ्जालमा तथ्यपरक तथा संवेदनशील सूचना मात्र प्रवाह गर्ने निर्णय भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका नेता प्रदीप गेवालीले स्थानीय तह र अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय अझ मजबूत बनाउनुपर्नेमा जोड़ दिएका थिए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क

0: कमजोर होला साई कमजोर
1: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
0: जे पाए त्यही खालास अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुपको उत्पादन
0: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राज्यसँग आसमार्दै नागरिक कुशको शव बनाएर जमाधम अन्त्येष्टि शीर्षकमा नागरिक दैनिकमा खबर छ भदौ 10 गते बिहान 6:30 बजे धादिङ सदरमुकाम धादिङ बेसी र आसपासका 14 दम्पति सहित 31 जना 2251250 नम्बरको बसमा रसुवाको गोसाईकुण्डको यात्रामा निस्किए आफन्त र गाउँठाउँका साथीभाइसँगै एकसाथ यात्रामा निस्किएका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए त्यति बेलै भोटेकोसीमा आएको भीषण बाढ़ीले माथिल्लो क्षेत्रबाट विनाश मचाउँदै बेत्रावतीसम्म क्षति पुर्याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए तर उनीहरूले यति ठूलो बाढ़ी आएको भनेर आकलन गर्नै सकेनन् त्यसको केही मिनटमै उनीहरूलाई यात्राकै क्रममा बाढ़ीले छोप्यो बाढ़ीमा परि एउटै बसमा यात्रा गरिरहेका 31 जना सहित दादिङका 113 जना सम्पर्क विहीन छन् यात्रामा रहेका परिवारका सदस्य सम्पर्क बाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटेर जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे बाढ़ीको ताण्डव पछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूसँगको सास पाउने आश मारेका थिए तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हार गुहार गरिरहे सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवको फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिन् जो त्यही बसका यात्री मध्ये एक हुन् भदौ 13 गते यात्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आश पनि परिवारका सदस्यहरूले गुमाए परिवारका सदस्य गुमाएको पीड़ाबीच सोमबार गायत्रीको शव आफन्तले बुझे भने सँगै यात्रामा निस्केका पति शिवहरि लम्सालको पनि कुशको प्रतिमा बनाएर दादिङ बेसुमा गायत्रीको अन्तिम संस्कार गरियो शिवहरिको सास होइन लाश पाउने आश पनि परिवारका सदस्यले मारे शिवहरि र गायत्री दम्पती मात्र होइन गोसाईकुण्ड यात्रामा एकैसाथ रहेका तुलसी तिमल सिन्हा र ईश्वरी तिमल सिन्हाको पनि हिन्दू परम्परा अनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ बुवा आमा बाढ़ीमा परेको सूचना पाएपछि अस्ट्रेलियामा रहेका तिमल सिन्हा दम्पतिका छोरा न्यूटन र छोरी एलिजा स्वदेश फर्किएका छन् केही महिनापछि बाबुआमालाई अस्ट्रेलिया लैजाने योजनामा उनीहरू रहेका थिए तिमल सिन्हा दम्पतिका आफन्त बासु तिमल सिन्हाले आफन्तको खोजीमा आफूहरूले सक्दो प्रयास गरेको बताए तर राज्यका तर्फबाट खोजी र उद्धारमा पर्याप्त सहयोग नपाएको गुनासो गरे अब सास होइन राज्यले लास खोजिदिने आशा पनि बाँकी नभएकाले आफ्नै परम्परा अनुसारको कर्म शुरू गरेका हौं उनले भने धेरै जीवन जोगाउन सक्ने अवस्थाबाट राज्य चुकेको गुनासो उनले गरे हामी जस्ता संयोग परिवार अहिले आफन्तको प्रतीक्षामा छन् तर राज्यले आफ्नो उपस्थिति र दायित्व पूरा गरेन उनले भने भोटेकोसीको बाढ़ीमा हराएका र प्रभावित परिवारले राज्य विहीनताको अवस्था महसुस गरेको जनाउँदै उनले थपे हामीले त लासको पनि आश मार्यौं तर लास खोज्न पनि राज्यका निकायले आवश्यक तत्परता देखाएन तिमल सिन्हा दम्पतीसँगै गोसाईकुण्ड यात्रामा निस्केका मध्य प्रकाश लम्सालले बिहान करिब 9:45 बजे घरमा फोन गरेका थिए बाढ़ीले गाड़ी बगाएको जानकारी गराउँदै उनले आफूहरू एउटा घरको छतमा रहेको बताएका थिए त्यसपछि लम्साल सहित यात्रामा रहेका कुनै पनि सदस्यसँग परिवारका सदस्यहरूको सम्पर्क हुन सकेको छैन यसरी नागरिकहरूले राज्यसँग आश मार्दै गएका छन् भने कुशको शव बनाएर धमाधम अन्त्येष्टि गर्ने प्रक्रिया समेत अगाडि बढ़ेको छ
6: बाढ़ीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ सरकारले भुटेकोसी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ बाढ़ीबाट मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार 1050 मृत्यु पुष्टि भइसकेको छ चितवनमा 321 नवलपरासी पूर्वमा 216 पश्चिम नवलपरासीमा 170 नुवाकोटमा 142 गोर्खा

0: 65 धादिङमा 57 तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायका कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11,814 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3,702 को उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8,896, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 गरी कुल 21,011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ।
1: रसुवाको भोटेको सुमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। स्वयं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। बाढ़ीसँगै हराएका स्वयं परिवार आफ्ना मान्छे फर्किने आशामा रहेको बेला एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको विवरण नभएको लाचार जवाफ दिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा आफै खटिएको भन्दै सामाजिक सञ्जालमा चर्चा कमाएका गृहमन्त्री सुदन गुरूङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भयो र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताए। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3927 जना बेपत्ता भएको उनले बताएका छन्। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उनले भने करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधार मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। भदौ 10 गते करिब 8:30 बजे बाढ़ी आएपछिको समयमा 4,700 मोबाइल नेटवर्क सञ्चालनमा रहेको प्राधिकरणको दावी छ। त्यसका आधारमा करिब 5,000 मानवीय क्षतिको आकलन गरिएको जनाउँदै प्राधिकरणले स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति लगायत निकायबाट त्यस क्षेत्रको जनसंख्याको विवरण संकलन भइरहेको जनाएको छ। त्यसपछि मात्र यकिन संख्या भन्न सकिने प्राधिकरणको दावी छ। मोबाइल नेटवर्कको आधारमा मानवीय क्षतिको अनुमान गरिरहेको सरकारसँग जल विद्युत आयोजनाहरूमा कति कामदार र कर्मचारी फँसेका छन् भन्ने विवरण पनि छैन। बाढ़ीबाट जल विद्युत आयोजनाहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। त्यसका सुरुङहरूमा धेरै कामदार तथा कर्मचारी फँसिरहेको जनाउँदै आफन्तहरूले सरकारले उद्धार र खोजीलाई प्रभावकारी नबनाएको गुनासो गर्दै आएका छन्। गत वर्षकै बाढ़ीले जल विद्युत आयोजनाहरूलाई प्रभाव पारेको थियो। यस वर्ष पनि बाढ़ी गए लगत्तै आयोजना निर्माण गरिरहेका कम्पनीहरूसँग तत्काल समन्वय गरेको भए भित्र कति छन् भन्ने यकिन तथ्याङ्क आउने तथा उनीहरूले बनाएको डिजाइन लिएर उद्धारमा सहज हुने परिवार र आयोजनाकै अधिकृतहरूको दावी छ। परिवारका सदस्यहरूले सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि विदेशी टोली आउन लाग्दा पनि सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। तर गृहमन्त्रीले भने त्यसलाई अस्वीकार गरेका छन्। बाढ़ीको दोस्रो दिनमै चिनिया र भारतीय उद्धार टोली आएको र उनीहरूका लागि पनि भौगोलिक विकटता र बाढ़ीसँगै आएको लेदो सहितको दलदलका कारण काम गर्न कठिन भएको गृहमन्त्रीको दावी छ। जबकि माथिल्लो त्रिशुली एकमा चिनिया र दक्षिण कोरियनका नागरिक थिए। चिनिया उद्धार टोली सक्रिय हुनै समय लाग्यो भने कोरियन टोलीले काम गर्न पाएकै छैन। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको आरोप पनि लागेको छ। नुवाकोटमा राहत थुप्रे पनि पीड़ित भएको ठाउँसम्म पुर्याउन नसकेको गुनासो छ। प्राधिकरणले भने 37 ट्रक खाद्यान्न पठाएको दावी गरेको छ भने सड़क सञ्चाल नभएको ठाउँमा पनि पठाउन कठिन भएको स्वीकारेको छ।
0: शनाखत भइसकेको बाबुआमाको शव परिवारले पाएन। शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। भोटेकोशीको उर्लदो बाढ़ीले नुवाकोट बेत्रावतीका तान्जिङ सिरिङ घलेका 75 वर्षीय बुबा पालजे घले र 65 वर्षीय आमा डोलमा तामाङ घलेलाई बगायो। ज्यान जोगाउन घरबाट भाग्ने क्रममा उनीहरू बाढ़ीमा परेका थिए। बाढ़ीले बगाएको करिब 30 मिटर पर तान्जिङले आफ्नै आँखाले बाबु आमाको शव देखे। परिवारले अन्तिम संस्कारका लागि शव उठाउन खोज्यो तर प्रहरीले मुचुल्का उठाउन बाँकी रहेको भन्दै शव लैजान दिएन। बुबा आमाको शव तन्नाले छोपेर तान्जिङ घर फर्किए। अर्को दिन प्रहरी घटनास्थल पुग्यो। त्यसबेला उनले बाबु आमासँगै दाई पनि बेपत्ता भएको जानकारी गराए। उनका दाई अहिलेसम्मै सम्पर्कविहीन छन्। शुक्रबार बुबा आमाको शव शिक्षण अस्पताल ल्याइएको खबर पाइएपछि तान्जिङ दिदी भिनाजू सहित काठमाडौँ आए। नदीमा सँगै देखिएका शव अस्पतालको शव गृहमा भेटिएनन्। उनले शव गृहमा खोजे, पोस्टमार्टममा सोधे, प्रहरीसँग बाबु आमाको शव देखाइदिन आग्रह गरे, तर अस्पतालमा देखाइएका कुनै पनि शव उनका बुबा आमाका थिएनन्। तीन दिनसम्म अस्पताल र जिल्ला प्रशासन कार्यालय धाएपछि उनले अन्तत प्रहरीबाट शवको व्यवस्थापन भइसकेको जवाफ पाए।
1: चीनको तिब्बतबाट शुरू भएर नेपालको पहाड़ी क्षेत्रमा बिटण्डा मच्छाएको बाढ़ीमा परेर मृत्यु भएकाको शव भारत समेत पुगेको पाइएको छ। रसुवाको भुटेको सीमा आएको भीषण बाढ़ीमा परि मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन्। भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि शुरू भएको छ। पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका 9 शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ 14 गते 4, 15 गते 1 र 16 गते 4 गरी 9 शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको छ। भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय र महेशपुर मार्फत नेपाल ल्याएर पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ। शव गण्डक बाघ क्षेत्रबाट करिब 100 किलोमिटर टाढासम्म पुगेका छन्। मंगलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका 4 शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए। यसअघि फेला परेका अन्य शव भने महाराजगंज जिल्लाका नदी किनारमा भेटिएका पश्चिम नवलपरासीमा मात्रै मंगलबारसम्म 180 शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
0: भोटेकोशी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दावी शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। सरकारले रसुवा भोटेकोशी विपदपछि विश्व तापमान वृद्धिको असर देखिएको निष्कर्ष सहित नोक्सानी र क्षतिपूर्तिको कोषमा सहायता माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय र अर्थ मन्त्रालयले कोषमा दावी पठाएका हुन्। मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्रका अनुसार दुवै मन्त्रालयको सहकार्यमा भोटेकोशी विपदपछि 20 मिलियन डलर सहायता माग गरिएको छ। हामीले छलफलपछि प्लस एण्ड ड्यामेज कोषमा 20 मिलियन माग गरेर पत्राचार गरेका छौं। उनले भने मन्त्रालयले सीधै सहायता दावी गरेको पहिलो पटक हो। विगतमा नेपालले ट्याक्स वेस परियोजनाहरूमा प्रस्ताव पेश गरेर स्वीकृतिपछि अनुकूलन लगायतका काम गर्दै आएको थियो।
1: बाढ़ीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामै उद्धार राहत वितरणमा ढिलाइ भएको छ। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको साता पुग्न लाग्दा समेत इपिसेन्टर मानिएको रसुवामा प्रभावकारी उद्धार र राहतको काम हुन नसकेको हो। तिब्बत हुँदै रसुवाको भोटेकोशी क्षेत्रबाट आएको भीषण बाढ़ीले रसुवा सहित नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा विध्वंस मचाएको थियो। बाढ़ीपछि नुवाकोट र धादिङमा उद्धार र राहत टोली पुगे पनि रसुवामा ढिलो गरी टोली पुगेको हो। रसुवाका जल विद्युत आयोजनाका सुरूङभित्र फसेका स्वयं कामदार तथा प्राविधिकहरूको अझै उद्धार हुन सकेको छैन भने बाढ़ीबाट जोगिएर बाहिर रहेकाहरूको नेपाली सेनाले उद्धार गरिसके पनि जल विद्युतका विभिन्न सुरूङभित्र फसेका मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जल विद्युत आयोजनाका सुरूङमा फसेका सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जल विद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए।
0: बुधबार भोटेकोशीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका 12 जलविद्युत आयोजनाका सुरूङ पुरिए। 898 कामदार सम्पर्कविहीन भए। सरकारले एकद्वार प्रणाली अन्तर्गत आफूले मात्रै उद्धार कार्य गर्ने बताएको थियो। छिमेकी देशका प्राविधिकलाई पनि गुहारेन। पछि भारत र चीनका प्राविधिक सहित उद्धार कार्यमा पहल त गर्यो तर सुरूङमा फँसेका कामदारको स्थिति 7 दिनसम्म पनि पत्ता लगाउन सकेन। अनि मात्र सरकारले निजी क्षेत्रका ऊर्जा उत्पादक कम्पनीहरूलाई मिलेर उद्धार गर्नको लागि आयोजनाका टनलमा फँसेकाको उद्धार गर्न सरकारले नसकेपछि गत आइतबारदेखि नै केही निजी कम्पनीले प्राविधिक प्राविधिक तथा उद्धार कार्य खटाएका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सोमबार नुवाकोटको बटार पुगेर सरकार एक्लैले उद्धार गर्न नसक्ने भन्दै आयोजनाहरूसँग सहयोग गुहारेका थिए।